0: नासिका लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एमएएच भेटेरिनरी डाक्टर र कृषि तर्फ बीएससी एडी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गतेसम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
0: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन,
0: फोन 056-421-261, 596-617, मोबाइल 98-550-607-68, 98-511-625-94।
2: पृथ्वी मानिस लगायत वनस्पति कीट पतंग चरा चुरुङ्गी सबैको साझा घर हो। समान रूपमा बाँच्न पाउनु हरेक प्रजातिको अधिकार हो। जटायु गिद्ध यसको पक्का कुचिकार हो।
3: 18 गिद्ध सचेतना दिवसको अवसरमा यही सेप्टेम्बर 5 तारिक अर्थात् भदौ 20 गते बिहान 6:30 बजे र बेलुका 6:30 बजे रेडियो टाइगर 99.2 MHz गिद्ध सचेतना सम्बन्धी जानकारी मूलक विशेष रेडियो कार्यक्रम प्रसारण हुँदैछ। सुन्ने प्रयास गर्नुहुन हार्दिक अनुरोध गर्दछौ।
4: साथै 18 अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवसको अवसरमा ठाकुरबाबा नगरपालिका वडा नम्बर 7, 8 र 9 का सामुदायिक वनका वन हेरालुहरूलाई गिद्ध सम्बन्धी सचेतना कार्यक्रम यही भदौ 20 गते शनिबारका दिन ठाकुरबाबा उपभोक्ता समिति ठाकुरद्वाराको भवनमा हुने भएकाले सहभागिताका लागि हार्दिक आमन्त्रण गर्दछौ।
5: गिद्ध सचेतना दिवसको अवसरमा तयार पारिएको विशेष रेडियो कार्यक्रमको अन्तिममा एउटा प्रश्न राखिएको छ। एसएमएस मार्फत सही जवाब पठाउने 2 जना श्रोतालाई टी शर्ट पुरस्कार स्वरूप प्रदान गरिनेछ। आयोजक बर्दिया प्रकृति संरक्षण क्लब ठाकुरद्वारा बर्दिया।
3: केपी पोलिक्लिनिक भुरीगाउँमा मुटुरोग विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना। केपी पोलिक्लिनिक भुरीगाउँमा यही भाद्र 20 गते शनिबारका दिन डीएम कार्डियोलोजिस्ट मुटुरोग विशेषज्ञ डाक्टर अच्युत ज्ञावलीद्वारा मुटुरोग सम्बन्धी जाँच तथा उपचार हुँदैछ। समयमै सम्पर्क राखी जाँच तथा उपचार गर्नुहुन हार्दिक अनुरोध गर्दछौ। स्थान केपी पोलिक्लिनिक भुरीगाउँ बर्दिया।
6: रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड रामसाहापथ काठमाडौँ साबिकको राष्ट्रिय बीमा संस्थान।
7: काया कैरनमा अब खबरको सिलसिला। अछामको मंगलसेन 5 रहेको 16 माविका विद्यार्थीले आफूहरूबाटै रकम संकलन गरेर अस्ति बुधबार 14,255 रूपियाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा बुझाए। कपिल वस्तु 7 धर्मपनियाको राष्ट्रिय जनहित माविका विद्यार्थीले पनि 10,050 रूपियाँ कोषमा पठाए। रौतहटको देवाही गोनाई 7 प्रेमपुर गोनाई माविका विद्यार्थीले 470 रूपियाँ, भोटेको सिबाड़ी प्रभावितका लागि सहयोग गरे। मकवानपुरको थाहा नगरपालिका 4 किटेनीको अधिकारी वंशज महिला समूहले तीजको दर कार्यक्रम स्थगित गरेर त्यसका लागि छुट्याइएको 50,555 रूपियाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको समूहको सदस्य उमा अधिकारीले बताउनुभयो। सहयोग गर्ने क्रम अछाम, कपिल वस्तु, रौतहट, काठमाडौँ, पाल्पा, मकवानपुरमा मात्र सीमित छैन। नेपालका गाउँ गाउँदेखि विदेशका विभिन्न ठाउँबाट भोटेकोशी बाढ़ी पीड़ितको उद्धार, राहत र व्यवस्थापनका लागि सहयोग गर्नेको संख्या उल्लेख्य छ। अस्ति बुधबारसम्म प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा 10,62,078 कारोबारबाट सहयोग रकम जम्मा भएको छ। अघिल्लो हप्ताको बुधबार भोटेकोशीमा बाढ़ी आएपछि सरकारले 9 वाणिज्य बैंकमा रहेको प्रधानमन्त्री उद्धार तथा राहत कोषको खातामा सहयोग गर्न सबैलाई आग्रह गरेको थियो। अस्ति बुधबार बेलुकीसम्म ती खातामा करिब 8.5 अर्ब रूपियाँ संकलन भएको छ। बाढ़ी पीड़ितको उद्धार, राहत र व्यवस्थापनका लागि कसैले खाजाको पैसा दिए, कसैले घरमा जम्मा गरेको रकम, कसैले तीजको दर रोके, कसैले आफ्नो पारिश्रमिकबाट छुट्याए, निजी क्षेत्रका उद्यमी व्यवसायीले समेत ठूलो रकम सहयोग गरिरहेका छन्। सहयोग गर्नेहरूमा विद्यार्थीको 5 रूपियाँदेखि व्यवसायीको 15 करोड़ रूपियाँसम्म रहेको खबर आजको कान्तिपुरले लेखेको छ।

0: यस्तै भोटेकोसी नदीमा आएको विनाशकारी बाढ़ीबाट क्षतिग्रस्त बनेका उद्योग व्यापार र व्यावसायिक प्रतिष्ठानहरूलाई राहत दिन सरकारले व्यवसाय पुनरुत्थान प्याकेज घोषणा गरेको छ। सरकारले यसलाई पहिलो चरणको पुनरुत्थान प्याकेजको रूपमा घोषणा गरेको अर्थ मन्त्रालयले जनाएको छ। मन्त्रालयको प्रस्तावमा हिजो बसेको मन्त्री परिषद बैठकले बाढ़ी प्रभावित क्षेत्रको आर्थिक गतिविधिलाई फेरि चलायमान बनाउन कर छूट भन्सार सहुलियत ऋणको पुनर्संरचना र बीमा भुक्तानीलाई सहज बनाउने गरी विशेष निर्णय गरेको हो। सरकारले व्यवसायहरूको वित्तीय भार कम गर्न राष्ट्र बैंक मार्फत ऋण तथा ब्याजमा विशेष व्यवस्था मिलाएको छ। बाढ़ी प्रभावित ऋणीहरूका लागि बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जाको सामा ब्याज भुक्तानीमा एकपटकका लागि पुनर्संरचना वा पुनर्तालिकीकरण गर्ने सुविधा दिने भएको छ। प्रभावित ऋणीहरूले एक वर्षका लागि बैंकको आधार दर बेस रेटमा मात्र 0.5% प्रिमियम थप गरी वा विद्यमान प्रिमियम मध्ये जुन कम हुन्छ त्यही ब्याज दरमा ऋण उपयोग गर्न पाउनेछन्। व्यवसाय सञ्चालन र रोजगारी सुरक्षाका लागि थप कर्जाको व्यवस्था गर्नका साथै क्षतिग्रस्त गाड़ी वा मेसिनरी फेरि खरिदका लागि बैंकहरूले न्यूनतम प्रिमियममा कर्जा उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ। राहत प्याकेज अन्तर्गत सरकारले भन्सार महसुलमा ठूलो छूटको व्यवस्था गरेको छ। बाढ़ीले मरमत हुन नसक्ने गरी क्षतिग्रस्त भएका व्यावसायिक गाड़ी तथा ढुवानीका साधनको दर्ता खारेज गरी त्यही प्रकृतिका नयाँ साधन आयात गर्दा भन्सार बिन्दुमा लाग्ने सम्पूर्ण महसुल पूर्ण रूपमा छूट दिने भएको छ। यस्तै नष्ट भएका प्लान्ट मेसिनरी तथा उपकरणको फेरि पैठारीमा पनि भन्सार महसुल लाग्ने छैन। भन्सार तिरिसकेका तर बाढ़ीका कारण भदौ 10 गते गन्तव्यमा नपुग्दै नष्ट भएका सामानको हकमा व्यवसायले आउँदो 6 महिनाभित्र त्यही प्रकृतिको वस्तु आयात गर्दा पहिले तिरिएको महसुल बराबरको रकम समायोजन गर्न पाउने सुविधा समेत सरकारले दिएको छ। कर प्रशासनतर्फ पनि सरकारले व्यवसायहरूलाई उल्लेख्य सहुलियत प्रदान गरेको खबर आजको कारोबार दैनिकमा छ।
1: भोटेकोसीमा आएको विनाशकारी बाढ़ीका कारण सम्पर्क विहीन हुनेहरूको संख्या 12,000 नागेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढ़ीपछि 5,083 जना अझै सम्पर्क विहीन छन्। बाढ़ी प्रभावित क्षेत्रबाट अहिलेसम्म 12,038 जनाको उद्धार गरिएको छ। यस्तै रसुवा, नुवाकोट, धादिङ, चितवन, गोर्खा, तनहुँ, नवलप्रासी पूर्व र नवलप्रासी पश्चिममा गरी 1,259 शव फेला परेका छन्। यसअघि बाढ़ीका कारण सम्पर्क हुनेहरूको संख्या 5,000 भन्दा बढ़ी हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको छ।
0: यस्तै बाढ़ीमा ज्यान गुमाएकाहरूको शनाखत हुन नसकेर शव राख्न समस्या भएपछि सरकारले डीएनए परीक्षणका लागि नमूना संकलन गरी अस्थायी व्यवस्थापन गर्न थालेको छ। तर अहिले प्रयोग भइरहेको स्रोत साधन र प्रविधिमा मात्र भर परे शव शनाखत तत्काल सम्भव हुने अवस्था भने छैन। सबै शवको डीएनए म्याचिङ गर्न 1 वर्षभन्दा बढ़ी समय लाग्न सक्ने प्रहरी अधिकारीहरू बताउँछन्। अहिले नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशाला र राष्ट्रिय विधि विज्ञान प्रयोगशालाबाट डीएनए परीक्षण हुँदै आएको छ। डीएनए परीक्षणमा सघाउन भारतीय विज्ञ र चिनिया टोली नेपाल आइसकेको छ। जापान, कोरिया र सिंगापुरबाट पनि सहयोगका लागि प्रस्ताव आएको प्रहरले जनाएको छ। प्रोफाइलिङ गरिएको विवरण कोसिड नामक सफ्टवेयरमा राखिनेछ। यो सफ्टवेयर अमेरिकाको सहयोगमा झण्डै 1 वर्ष अघि प्राप्त भएको हो, तर प्रयोगमा भने अहिलेसम्म अहिले मात्रै ल्याइएको हो। आजको नयाँ पत्रिकामा खबर छ।
1: काया कैरनमा बाढ़ी प्रभावित क्षेत्रमा मृत पशुबाट फैलिन सक्ने संक्रामक रोग र ध्यान दिनुपर्ने विषयमा जानकारी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
3: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
2: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
3: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: भर्ना खुल्यो।
2: गुणस्तरीय इन्जिनियरिङ शिक्षाको लागि विगत 26 वर्षदेखि समर्पित यस एक्मे इन्जिनियरिङ कलेजमा शैक्षिक सत्र 2083-84 लागि स्नातक तहमा बीई सिभिल, बीई कम्प्युटर, बी आर्किटेक्चर र बीआईटी विषयहरूमा भर्ना खुल्यो।
3: सम्पर्क एक्मे इन्जिनियरिङ कलेज वसुन्धरा काठमाडौँ।
2: फोन नम्बर 01-5670-924 5670-925।
4: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5%, रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-5972-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
5: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
6: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले बाढ़ी पीड़ितलाई विद्यार्थीको 5 रूपियाँदेखि व्यवसायको 15 करोड़सम्म सहयोग, बाढ़ी प्रभावित व्यवसायका लागि सरकारको विशेष राहत प्याकेज, बाढ़ीबाट सम्पर्क विहीनको संख्या 5,000 नाग्यो, 12,000 भन्दा धेरैको उद्धार लगायतका खबर प्रस्तुत गर्यौं।
7: अब बाँकी खबर। प्रधानमन्त्री बालेन्द्र शाह नेपाली टोलीको नेतृत्व गरेर संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुनुहुने भएको छ। महासभामा उहाँले नेपालमा हालै आएको भोटेकोसीको विनाशकारी बाढ़ी र त्यसले पुर्याएको क्षतिबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउने हुनुभएको हो। बाढ़ीको क्षतिपछि प्रधानमन्त्री नै राष्ट्रसंघको महासभामा जानुपर्ने भन्दै सांसद, मन्त्री तथा राजसभाका नेताहरूले आग्रह गरेपछि उहाँ जान लाग्नु भएको हो। परराष्ट्र मन्त्रालयले संयुक्त राष्ट्रसंघ तथा शिष्टाचार महाशाखा र राष्ट्रसंघका लागि नियोगमा रहेको नेपालको स्थायी नियोगलाई परराष्ट्र मन्त्री शिशिर खनालले प्रधानमन्त्रीको भ्रमणको तयारीमा जुट्न निर्देशन दिनुभएको छ। महासभाको 81औं सत्र भदौ 23 अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा शुरू हुँदैछ। उच्चस्तरीय छलफल भने 6 असोजमा शुरू हुनेछ। गएको चैत 13 प्रधानमन्त्री बने यता बालेन्द्र शाहले वैदेशिक भ्रमण गर्नुभएको छैन। हिजो संसदमा विभिन्न दलका सांसदले प्रधानमन्त्रीलाई महासभामा सहभागी हुन र जलवायु परिवर्तनले हिमाली क्षेत्रमा पारिरहेको असरबारे नेपालको धारणा राख्न पनि आग्रह गरेका थिए।
6: विपदका बेला नेपाल आयल निगमकै मिलेमतोमा उद्योगीहरूले ग्यासको भाउ बढ़ाएका छन्। प्रति सिलिण्डर 2,060 रूपियाँमा बिक्री हुँदै आएको ग्यासको भाउ 105.18 रूपियाँले वृद्धि गरेर 2,165.18 रूपियाँ पुर्याइएको छ। यो मूल्य काठमाडौँ उपत्यकामा आजदेखि लागू हुँदैछ। विपदमा ग्यास सहित पेट्रोलियम पदार्थको मूल्य निर्धारण आयल निगमले गर्दै आएको थियो निगमले नै मूल्य सहितको सूची सार्वजनिक गरेपछि उद्योगी र उपभोक्तामा लागू हुन्थ्यो। तर अहिले निगमले होइन उद्योगीले नै विज्ञप्ति निकालेर ग्यासको मूल्य बढ़ाएको घोषणा गरेका हुन्। यसप्रति सरकार, उद्योग मन्त्री, आयल निगमले कुनै औपचारिक वक्तव्य दिएका छैनन्। यसले विपदका बेला उद्योगीलाई मनोमानी गर्न सरकार र निगमकै साथ रहेको पुष्टि हुन्छ भनेर आजको नयाँ पत्रिकाले खबर लेखेको छ। नियमित ढुवानी भइरहेको मुगलिन नागढुङ्गा सड़क धादिङ खण्डमा कृष्णवीर लगायतका ठाउँमा पहिरोले पूर्ण अवरोध भएपछि ग्यास ढुवानी हेटौँडा हुँदै त्रिभुवन राजपथबाट ल्याइने गरेको छ। मुगलिनको बाटो चल्दा ठूला बुलेटमा ग्यास ल्याइने गरेकोमा त्रिभुवन राजपथबाट तराईमै सिलिण्डरमा रिफिल गरेर साना गाड़ीमा लोड गरेर ल्याउन थालिएको छ। यसले ढुवानी खर्च बढ़ेको भन्दै उद्योगीले मूल्य बढ़ाएको बताएका हुन्।
7: भोटेकोसीमा आएको विनाशकारी बाढ़ीले मानवीय क्षतिसँगै पशु चरपामा पनि ठूलो क्षति पुर्याएको छ। बाढ़ीका कारण ठूलो संख्यामा गाई, भैंसी, कुखुरा, खसी, बाख्रा, बंगुर, माछा लगायत पशु पक्षी बगाएर क्षति भएको पशु सेवा विभागले जनाएको छ। यद्यपि बाढ़ीका कारण अहिलेसम्म कति पशु चरपा मरे भन्ने एकिन तथ्याङ्क भने संकलन भइसकेको छैन। बाढ़ीमा बगेका तथा मरेका पशु चरपाको समयमा उचित व्यवस्थापन भएन भने यसले पशुजन्य संक्रामक रोग फैलिने जोखिम समेत रहन्छ। यसै विषयमा हामीले पशु सेवा विभागका महानिर्देशक डाक्टर उमेश दाहाललाई बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशु तथा पशुजन्य वस्तुको व्यवस्थापन र रोग नियन्त्रणका लागि के कस्ता कामहरू भइरहेका छन् भनेर सोधेका छौं।
1: 1300 संख्यामा गाई भैँसीहरू नष्ट भनौँ न त्यो बगाएको छ बाढीले भन्ने आएको छ र 2000 संख्यामा बाख्राहरू त्यहाँ बगाएको केही कुखुरा फार्महरू पनि अधिक नदीको तटीय क्षेत्रमा रहेका कुखुरा फार्महरू त्यो फार्महरू नै बगाएर चाहिँ करिकरी 1,20,000 संख्यामा कुखुराहरू नष्ट भएको भनेर करिकरी 1600 संख्यामा बङ्गर फार्म पनि छेउछाउमा हुने चाहिँ भएको हुनाले चाहिँ यहाँ विदेश माछा फार्ममा पनि त्यहाँको माछा फार्म पनि नारकन्त्र रोग माछा फार्म नष्ट भएको छ अरू माछा फार्महरू पनि माछाहरू नष्ट भएको भन्ने कुरो जानकारी चाहिँ प्राप्त भएको अवस्था छ जुन मरेका पशुहरूको चाहिँ व्यवस्थापनको कुरो अमेरिकन छन् त्यसमा हामीले प्रोटोकल एउटा चाहिँ कसरी गर्ने त्यो हरेकको प्रोटोकल हुन्छ प्रोटोकल बनाएर र सबै जिल्लामा समन्वय गरेर र विशेष स्थानीय सरकारको समन्वयमा त्यो व्यवस्थापन कामहरू पनि भइरहेको अवस्था छ.
7: मानवीय क्षति भएकोले सबैको ध्यान त्यहाँतर्फ छ तर यो स्वास्थ्यको दृष्टिकोणले पशु चुपाएको पनि त्यत्तिकै जोखिमपूर्ण भन्ने छ मानिसको स्वास्थ्यका लागि.
1: सबभन्दा पहिले त हेर्नुहोस् न जहाँ अब पशुहरू चाहिँ बगेर गएका पशुहरू त बगिहाले तर चाहिँ नदी किनारा तटीय क्षेत्रमा जहाँ मरेका मृत पशुहरू जहाँ देखिन्छ एउटा मापदण्ड चाहिँ जहाँ पाए त्यहीँ गाड्नु हुँदैन सामान्य मापदण्ड चाहिँ एउटा अवलम्बन गरेर हामीले मापदण्ड सबैसँग पुर्याएका पनि छौँ. यसरी गरौँ भने हामी आफै पनि पुगेका छौँ र स्थानीय सरकारलाई चाहिँ समन्वय गरेका छौँ. जिल्ला स्थित कार्यालय मार्फत स्थानीय सरकारसँग समन्वय भएर चाहिँ मृत पशुको सब व्यवस्थापन चाहिँ भइरहेको छ र यसमा चाहिँ आवश्यक नै संक्रमक औषधिहरू चाहिँ लगायत चाहिँ आवश्यक मात्रामा चाहिँ जनशक्ति पनि हामीले पशु विभागको तर्फबाट परिचालन गरेको अवस्थाहरू छ. जिल्ला स्थित कार्यालयहरू स्थानीय सरकारका चाहिँ विशेष पशु सेवा शाखा र स्थानीय सरकार प्रतिनिधिहरूसँग सम्पर्कमा छौँ काम गर्दैछौँ. तटीय क्षेत्रका छेउछाउमा भएका पशुहरूलाई चाहिँ संक्रामक रोग विरुद्ध खोप अभियान पनि सञ्चालन गर्नु छ भनेर सँगै सरकारबाट खोप पनि उपलब्ध भइसकेको छ. जिल्ला स्थित पशु विभागका निकायहरूलाई चाहिँ अनुरोध गरेका छौँ र खोपको व्यवस्थापन पनि पशु विभागको तर्फबाट गर्ने गरिसकेका छौँ. कतिपय जिल्लाहरूलाई मैले आह्वान पनि गर्छु अझै पनि यहाँहरूको त्यस्तो चाहिँ हामी आफै पनि सम्पर्कमा छौँ त्यस्तो चाहिँ अवस्था छ भनेदेखि भ्याक्सिन मौजा छ तत्काल खोपको प्रत्यावर्ति विभागले गर्छ. विभागले खोप मात्रै गरेर जनशक्तिको व्यवस्था पनि विभागले गर्छ भन्ने कुरा पनि म यहाँ मार्फत नै वास्तवमा फेरि पनि अनुरोध गर्न चाहन्छु.
7: त्यहाँ कतिपय ठाउँमा नदीले बगाएर ल्याएको माछाहरू प्रयोग गर्न खोजेको भन्ने पनि आएको थियो त्यसमा बीचमा सूचना पनि आयो होइन. अनि त्यो लगायत अरू चाहिँ घाइते अवस्थामा भएको पशु अथवा जीवहरू जो छ त्यो चाहिँ त्यसको प्रयोगका लागि किसानहरूले कसरी सचेत भन्ने आम नागरिक लगायत सबैले त्यहाँ चाहिँ
1: त्यो दुर्गन्धित पशु माछाजन्य चिजहरू चाहिँ वास्तवमा कसैले पनि चाहिँ नखानु होला किनभने माछा त विभिन्न उसले त अहिलेको नदीको पानी नै वास्तवमा पानी संक्रमित छैन माथिदेखि कहीँ सयौं लास हजारौं लासहरू त्यहाँभित्र हुन सक्छ होइन अथवा त्यहाँ अरू चिजहरू पनि सबै दुर्गन्ध पशु चाहिँ भएको हुनाले यो चाहिँ पशुहरू त खासै खानै सक्ने अवस्था पनि हुँदैन त्यति चाहिँ कसैले पनि कन्ज्युम गर्ने तत्कालै व्यवस्थापन गर्ने हो र माछा जे देखिन्छ त्यसलाई चाहिँ व्यवस्थापन गरेर उचित व्यवस्थापन गर्ने त्यसलाई खाडालो गहिरो खाडालो खनेर पुर्ने र त्यसको व्यवस्थापन गर्नतर्फ लाग्नुपर्छ. अहिले यो खाने भन्दा स्वस्थकार आफू स्वस्थ रहने र वातावरण स्वस्थ हुन चाहिँ स्वस्थ होस् भन्नको लागि अथवा दुर्गन्ध फैलिन नदिनको लागि आम नागरिकको हिसाबले सबैको कर्तव्य चाहिँ कहीँ त्यस्तो चाहिँ पशुहरू मृत पशुहरू चाहिँ भेटियो भने तत्काल व्यवस्थापन गर्नको लागि नजिकै स्थानीय सरकारसँग समन्वय गर्ने र पशु विभागको निकायसँग समन्वय गर्ने मृत पशु अथवा बगाएर ल्याएका पशुहरू अङ्गभङ्ग भएका पशुहरूको मासु उपभोग नगर्नु हुन म तमाम उपभोक्तालाई दाजुभाइ दिदीबहिनी अनुरोध पनि गर्न चाहन्छु.
6: उहाँ हुनुहुन्थ्यो पशु सेवा विभागका महानिर्देशक डाक्टर उमेश दाहाल. काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ सुन्दै गर्नुहोला.
8: बाढी र डुबानबाट बच्न के गर्ने
9: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व संकेत हुन्.
8: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनौ.
9: बस्तीभित्र निश्चित ठाउँ खुला राखौ र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराउ.
8: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौ.
9: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौ.
8: सार्वजनिक हितका लागि
10: पृथ्वी मानिस लगायत वनस्पति कीट पतङ्ग चराचुरुङ्गी सबैको साझा घर हो. समान रूपमा बाँच्न पाउनु हरेक प्रजातिको अधिकार हो. जटायु गिद्ध यसको पक्का कुचिकार हो.
11: 18 गिद्ध सचेतना दिवसको अवसरमा यही सेप्टेम्बर 5 तारिक अर्थात् भदौ 20 गते बिहान 6:30 बजे र बेलुका 6:30 बजे रेडियो टाइगर 99.2 MHz गिद्ध सचेतना सम्बन्धी जानकारी मूलक विशेष रेडियो कार्यक्रम प्रसारण हुँदैछ. सुन्ने प्रयास गर्नुहुन हार्दिक अनुरोध गर्दछौ.
12: साथै 18 अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवसको अवसरमा ठाकुरबाबा नगरपालिका वडा नम्बर 7, 8 र 9 का सामुदायिक वनका वन हेरालुहरूलाई गिद्ध सम्बन्धी सचेतना कार्यक्रम यही भदौ 20 गते शनिबारका दिन ठाकुरबाबा उपभोक्ता समिति ठाकुरद्वाराको भवनमा हुने भएकाले सहभागिताका लागि हार्दिक आमन्त्रण गर्दछौ।
13: पुनश्च गिद्ध सचेतना दिवसको अवसरमा तयार पारिएको विशेष रेडियो कार्यक्रमको अन्तिममा एउटा प्रश्न राखिएको छ। एसएमएस मार्फत सही जवाब पठाउने दुईजना श्रोतालाई टी शर्ट पुरस्कार स्वरूप प्रदान गरिनेछ। आयोजक बर्दिया प्रकृति संरक्षण क्लब ठाकुरद्वारा बर्दिया।
6: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
7: अब बाँकी खबर। पृथ्वी राजमार्ग अवरूद्ध हुँदा सधैं राजधानीको लाइफ लाइन त्रिभुवन राजपथ बन्ने गरेको छ। कृष्णभीरमा ठूलो पहिरो गएपछि अहिले पनि संघीय राजधानी काठमाडौँ आवत जावत गर्ने गाड़ी अवरूद्ध भएको छ। यसको भरपर्दो त्रिभुवन राजपथ बाइरोड नै बनेको छ। 70 वर्ष अघि निर्मित यो सड़क सम्भवत आजका दिनसम्म कुनै पनि प्रतिकूल मौसम, बाढ़ी पहिरो वा प्राकृतिक विपत्तिका कारण बन्द समेत भएको छैन। यो राजपथ राजधानी काठमाडौँलाई तराई र छिमेकी देश भारतसँग जोड्ने देशकै पहिलो राजमार्ग पनि हो। तर संकटका बेला सधैं विकल्प बन्दै आए पनि बजेट विनियोजन, विस्तार तथा स्तरोन्नति र पूर्वाधार विकासका दृष्टिकोणले यो राजपथ कहिले प्राथमिकतामा परेको देखिँदैन। सामान्य अवस्थामा त्यहाँ गाड़ीको चाप कम हुन्छ, तर राजधानी जोड्ने अन्य राजमार्ग अवरूद्ध हुनासाथ सम्पूर्ण भार त्यसैमा थपिने गर्छ। त्यसैले यो राजपथ विगत लामो समयदेखि संकटको सारथी बन्दै आएको छ। जब जब पृथ्वी राजमार्ग वा अन्य मार्ग बाढ़ी पहिरोका कारण अवरूद्ध हुन्छन् तब मात्र राज्य र यातायात व्यवसायीको प्राथमिकतामा यो पर्ने गरेको देखिन्छ। राज्यले यसलाई केवल अस्थायी विकल्पका रूपमा मात्र हेर्ने गरेको छ। 7 दशक अघि निर्माण भएको राजपथलाई चौड़ा गर्ने र यसका घुम्ती सुधार्ने लगायतका स्तरोन्नतिको काम भने अहिलेसम्म हुन सकेको छैन। आजको गोर्खा पत्रमा खबर छ।
6: अब विदेशको खबर। लन्डनमा बेलायतकै पहिलो स्वचालित रोबो ट्याक्सी सेवा शुरू भएको छ। अमेरिकी प्रविधि कम्पनी उबरले चालकविहीन प्रविधिमा आधारित मिनी क्याब सेवा परीक्षणका रूपमा सञ्चालनमा ल्याएको हो। अहिले उबरका 15 स्वचालित विद्युतीय गाड़ीलाई लन्डनमा सञ्चालनको अनुमति दिएको छ। तर हरेक गाड़ीमा आपतकालीन अवस्थामा नियन्त्रण लिन सक्ने गरी एकजना सुरक्षा चालक अनिवार्य रूपमा राखिएको छ। यसको भाड़ा भने सामान्य ट्याक्सी सरह नै हुनेछ। रोबो ट्याक्सीमा बेलायती प्रविधि कम्पनी वेबले विकास गरेको स्वचालित ड्राइभिङ प्रविधि प्रयोग गरिएको छ। उबरले आउँदा केही वर्षमा स्वचालित गाड़ीको संख्या विस्तार गर्ने योजना बनाएको छ। यो सँगै बेलायतको स्वचालित यातायात बजारमा प्रतिस्पर्धा तीव्र बन्ने देखिएको छ। कम्पनीका अनुसार यात्रुले भविष्यमा पनि मानव चालक वा स्वचालित गाड़ीमध्ये आफूलाई चाहेको सेवा रोज्न सक्नेछन्। तर पूर्ण रूपमा चालकविहीन रोबो ट्याक्सी सञ्चालनको विषयमा बेलायतमा सुरक्षा र नियमन सम्बन्धी प्रश्न उठिरहेका छन्।
7: अब खेल खबर। बक्सिङका चन्द्रबहादुर थापा मगर र कराटेकी एरिका गुरूङ एनएसजे पल्सर अवार्ड्स 2082 को उत्कृष्ट वर्ष खेलाड़ी घोषित भएका छन्। नेपाल खेलकूद पत्रकार मंच एनएसजेएफले हिजो काठमाडौँमा आयोजन गरेको अवार्डको 23 संस्करणमा चन्द्रबहादुरलाई उत्कृष्ट पुरूष र एरिकालाई उत्कृष्ट महिला खेलाड़ीको अवार्ड प्रदान गरिएको हो। एरिका लगातार 3 पटक वर्षकी उत्कृष्ट महिला खेलाड़ी घोषित भएकी हुन्। संयुक्त अरब इमिरेट्सको दुबईमा सम्पन्न अन्तर्राष्ट्रिय बक्सिङ महासंघ आइवाको पुरूष विश्व च्याम्पियनशीपमा काँस्य पदक इतिहास रचेका चन्द्रबहादुर उत्कृष्ट पुरूष खेलाड़ी बनेका छन्। उनी विश्व बक्सिङ च्याम्पियनशीपमा पदक जित्ने पहिलो तथा अहिलेसम्मका एकमात्र नेपाली बक्सर हुन्। यस्तै एरिकाले गएको वर्ष अन्तर्राष्ट्रिय कराटे प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेकी थिइन्। कराटेकी मनिषा कुमारी बोहरा उत्कृष्ट युवा वर्ष खेलाड़ी घोषित भएकी छन्। यस्तै एरिकाको अन्तर्राष्ट्रिय सफलतामा महत्वपूर्ण भूमिका खेलेका कराटे प्रशिक्षक कुशल श्रेष्ठ उत्कृष्ट प्रशिक्षक घोषित भएका छन्। भलिबलकी मीना सुनारले पीपल्स च्वाइस अवार्ड जितेकी छन्। नेपाललाई पहिलो दृष्टिविहीन महिला टी20 क्रिकेटको फाइनलसम्म पुर्याउन महत्वपूर्ण योगदान गरेकी सुषमा तामाङलाई पारा एथलेटिक सम्मान प्रदान गरिएको छ। त्यसै गरी कराते प्रशिक्षक ध्रुव विक्रम मल्ललाई स्पेशल अवार्ड तथा ब्याडमिन्टन खेलमा जीवन समर्पण गरेका कुमार मोहन बहादुर शाहीलाई लाइफ टाइम अचिभमेन्ट अवार्डबाट सम्मान गरिएको छ।
6: काया कैरनमा अब केही खबर संक्षेपमा। कालीकोटको सान्नी त्रिवेणी गाउँपालिकामा पर्ने शान्तिघाट खोलामा बाढ़ी आएपछि खोला किनारका झण्डै 150 परिवारलाई सुरक्षित ठाउँमा सारिएको छ। हिजो बेलुकीदेखि वर्षाका कारण खोलाको मुहान क्षेत्रमा पहिरो खसेर पानी थुनिएको र थुनिएको पानी 81 फुटेपछि खोलामा बाढ़ी आएको सान्नी त्रिवेणी गाउँपालिकाका अध्यक्ष मोहन बहादुर केसीले जानकारी दिनुभयो। बाढ़ीको जोखिमलाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालय कालीकोटले पनि खोला किनारका बासिन्दालाई सचेत रहन आग्रह गरेको कालीकोटबाट सहकर्मी मणिराज पाण्डेले जनाएका छन्।
7: यस्तै अहिले देशका विभिन्न ठाउँमा सामान्यदेखि हल्का वर्षा भइरहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम कर्णाली गण्डकी र कोशी प्रदेशका एक दुई ठाउँमा छिटफुट वर्षा भइरहेको हो। महाशाखाका अनुसार हिजो दिउँसोपछि देशका धेरै जसो ठाउँमा मध्यमदेखि ठूलो वर्षा भएको छ। पछिल्लो 12 घण्टामा सबैभन्दा धेरै डोटीमा 74 मिलिमिटर र डडेलधुरामा 64.6 मिलिमिटर वर्षा मापन गरिएको छ। यस्तै दोलखा, तनहुँ, शंखासभा र इलाम लगायतका ठाउँमा पनि ठूलो वर्षा भएको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभाग, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाड़ी भूभाग तथा सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभागका एक दुई ठाउँमा ठूलो वर्षाको
6: सरकारले भदौ 10 गते भोटेकोशी र त्रिशुली नदीमा आएको बाढ़ीमा ज्यान गुमाउनेको स्मृतिमा 22 गते राष्ट्रिय शोक मनाउने भएको छ। त्यस दिन बाढ़ीमा ज्यान गुमाउनेको 13 दिन हुन्छ। राष्ट्रिय शोकका दिन देशभरका सरकारी कार्यालय र विदेशका नेपाली नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाइनेछ। यस्तै मन्त्री परिषदले भदौ 23 गते जेएनजी शहीद दिवसका अवसरमा देशभर सार्वजनिक विदा दिने निर्णय पनि गरेको छ।
7: इजरायलले थप नेपाली युवालाई रोजगारी दिने गरी फेरि आवेदन आह्वान गर्ने भएको छ। यसअघि बाँकी रहेको कोटा र थप नयाँ कोटा गरी आवेदन माग गर्न लागेको हो।
6: काठमाडौँ तराई मधेस द्रुत मार्ग अन्तर्गत महादेव टारको बायाँ सुरुङ मार्ग छेडिएको छ। द्रुत मार्गमा पर्ने सबैभन्दा लामो 3,486 मिटर लामो सुरुङ मार्ग हिजो छिचोलिएको आजको नयाँ पत्रिकाले लेखेको छ।
7: बजारमा चिनीको मूल्यमा उच्च वृद्धि भएसँगै नजिकै गरेका चाडपर्वलाई लक्षित गरेर सरकारले खाद्य कम्पनी र साल्ट ट्रेडिङलाई भन्सार छुटमा चिनी ल्याउन स्वीकृति दिएको खबर कारोबार दैनिकमा छ।
6: काया कैरनमा अब पालो उखानको
7: जति धेरै मानिस उति धेरै कुरा।
6: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
7: बाढ़ी पीड़ितलाई विद्यार्थीको 5 रूपियाँदेखि व्यवसायीको 15 करोड़सम्म सहयोग। बाढ़ी प्रभावित व्यवसायीका लागि सरकारको विशेष राहत प्याकेज।
6: बाढ़ीबाट सम्पर्क विहीनको संख्या 5,000 नाग्यो, 12,000 भन्दा धेरैको उद्धार। बाढ़ीको क्षतिबारे अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षण गराउन प्रधानमन्त्री राष्ट्रसंघ महासभामा जाने।
7: विपत्तिका बेला उद्योगीले बढ़ाए ग्यासको भाव, आयल निगमको पनि सहमति।
6: लन्डनमा पहिलो पटक चालक विहीन रोबोट्याक्सी सेवा शुरू। बेलायतको स्वचालित यातायात बजारमा प्रतिस्पर्धा तीव्र बन्ने अनुमान।
7: र चन्द्रबहादुर थापा मगर र एरिका गुरूङ एनएसजेएफ उत्कृष्ट वर्ष खेलाड़ी घोषित।
6: र अन्त्यमा आजको कार्टुन। आज हामीले चसक्क शीर्षकमा महेश बस्ताकोटीले बनाउनु भएको कार्टुन लिएका छौं। यहाँ बाढ़ी पीड़ितलाई राहत बाँडेर फर्किएका मान्छेहरू छन् अनि एकजनाले भन्दैछ, धत्तेरीका, राहत दिएको फोटो भिडियो खिच्नै बिर्सेछ नि, अब सोशल मिडियामा के देखाउनु। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। उमालेको या शुद्धिकरण गरेको पानी मात्र पिउने गरौं।

0: गर्जन छ सधैँ बाघ चाहिँ बर्दियाको आवाज रेडियो टाइगर 99.2 MHz।
1: पृथ्वी मानिस लगायत वनस्पति कीट पतंग चरा चुरेङ्गी सबैको साझा घर हो। समान रूपमा बाँच्न पाउनु हरेक प्रजातिको अधिकार हो। जटायु गिद्ध यसको पक्का कुचिकार हो।
2: 18 गिद्ध सचेतना दिवसको अवसरमा यही सेप्टेम्बर 5 तारिक अर्थात भदौ 20 गते बिहान 6:30 बजे र बेलुका 6:30 बजे रेडियो टाइगर 99.2 MHz गिद्ध सचेतना सम्बन्धी जानकारी मूलक विशेष रेडियो कार्यक्रम प्रसारण हुँदैछ। सुन्ने प्रयास गर्नुहुन हार्दिक अनुरोध गर्दछौ।
3: साथै 18 अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवसको अवसरमा ठाकुरबाबा नगरपालिका वडा नम्बर 7, 8 र 9 का सामुदायिक वनका वन हेरालुहरूलाई गिद्ध सम्बन्धी सचेतना कार्यक्रम यही भदौ 20 गते शनिबारका दिन ठाकुरबाबा उपभोक्ता समिति ठाकुरद्वाराको भवनमा हुने भएकाले सहभागिताका लागि हार्दिक आमन्त्रण गर्दछौ।
4: गिद्ध सचेतना दिवसको अवसरमा तयार पारिएको विशेष रेडियो कार्यक्रमको अन्तिममा एउटा प्रश्न राखिएको छ। एसएमएस मार्फत सही जवाब पठाउने दुईजना श्रोतालाई टी-शर्ट पुरस्कार स्वरूप प्रदान गरिनेछ। आयोजक बर्दिया प्रकृति संरक्षण क्लब ठाकुरद्वारा बर्दिया।
2: केपी पोलिक्लिनिक भुरीगाउँमा मुटु रोग विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना। केपी पोलिक्लिनिक भुरीगाउँमा यही भाद्र 20 गते शनिबारका दिन डीएम कार्डियोलोजिस्ट मुटु रोग विशेषज्ञ डाक्टर अच्युत ग्यावलीद्वारा मुटु रोग सम्बन्धी जाँच तथा उपचार हुँदैछ। समयमै सम्पर्क राखी जाँच तथा उपचार गर्नुहुन हार्दिक अनुरोध गर्दछौ। स्थान केपी पोलिक्लिनिक भुरीगाउँ बर्दिया।
5: आफ्ना लागि दौरा सुरुवाल, कोट, अफिसको ड्रेस, केटाकेटीका लागि स्कुल क्याम्पसको ड्रेस अनि बुढीका लागि ब्लाउजको कपडा, साडी अनि धोती किन्न जानुपर्ने,
6: त्यो सँगै सिरक, डसना अनि सिरानी पनि बनाउन छ। यी सबै सेवा सुविधा भएको पसल कुन छ खै बजारमा?
7: ल, यतिको लागि पनि चिन्ता किन, भुरीगाउँ बजारमा रुक्मणी वस्त्रालय छँदै छ नि।
2: साथै हामी कहाँ स्वदेशी तथा विदेशी थान एवं रेडीमेड कपडामा सर्टिङ, सुटिङ, सुट पिस, कुर्ता सुरुवाल, जरिवाल, सारी, ब्लाउजको कपडा सँगै कन्ना, सिरक, दसना, सिरानी पनि सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर बिन्तीराम राजफन, रुक्मणी वस्त्रालय, भुरीगाउँ बजार, बर्दिया, देवीराम चौकदेखि त्रिभुवन स्कुल जाने बाटो। सम्पर्क मोबाइल नम्बर 98681-0-86-93। गर्जन छ सधैँ बाघ झैं रेडियो टाइगर 99.2 MHz।
8: चिमीले जलविद्युत आयोजनाको सुरुङ मार्ग भित्र करिब 100 मिटरको दूरीसम्म पहुँच पुर्याउन सफल
9: र एसएससी मेन्स प्रिभियन कपमा नेपालको लगातार दोस्रो जित, आयोजक मलेसिया 6 विकेटले पराजित। हिमाल पहाड राई जोड्छौ सबैलाई बिहानको भेरी खबरबाट दिलु रावत र केशव ढकालको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेशन, हाम्रो पात्रोका साथै दैलेखको रेडियो हाम्रो समावेशी र रेडियो मातृभूमि तथा जाजरकोटको रेडियो हाम्रो पाइला, यसै गरी बर्दियाको रेडियो टाइगर, सम्वाद एफएम र रेडियो गेरुवा एफएममा पनि हामीलाई सुनिरहनु भएको छ।
8: अब खबर विस्तारमा। कालीकोटको सान्नी त्रिवेणी गाउँपालिकामा पर्ने शान्ति घाट खोलामा बाढ़ी आएपछि खोला किनारका झण्डै 150 परिवारलाई सुरक्षित ठाउँमा सारिएको छ। हिजो बेलुकीदेखि वर्षाका कारण खोलाको मुहान क्षेत्रमा पहिरो खसेर पानी थुनिएको र थुनिएको पानी 81 फुटेपछि खोलामा बाढ़ी आएको सानी त्रिवेणी गाउँपालिकाका अध्यक्ष मोहन बहादुर केसीले बताउनुभयो। मुम्ब्राको बालीपाटादेखि गैरा खाडा, लामा बगर हुँदै शान्ति घाटसम्म खोला किनारमा पानीको बहाव बढ़ेको छ। पानीको जोखिम, बाढ़ीको जोखिम बढ़ेपछि स्थानीयलाई तत्काल सचेत गराउँदै करिब 150 परिवारलाई सुरक्षित ठाउँमा सारिएको छ। बाढ़ीको जोखिमलाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालय कालीकोटले पनि खोला किनारका बासिन्दालाई सचेत रहन आग्रह गरेको छ।
9: यस्तै कर्णालीकै प्रमुख पर्यटकीय क्षेत्र राहराथालमा पछिल्ला वर्षमा पानीको सतह बढ़दैको पाइएको छ। आर्थिक वर्ष 82-83 को साउनदेखि भदौ दोस्रो सातासम्म राहरातालमा पानीको सतह 0.91 मिटर बढ़ेको छ। जल तथा मौसम कार्यालय सुर्खेतका कार्यालय प्रमुख जल विज्ञ डाक्टर इन्दिरा कणेलले राहरातालमा प्रत्येक वर्ष पानीको सतह बढ़दै गएको पाइएको बताउनु भएको छ। राहरातालमा राखिएको स्वचालित जलमापन उपकरण राडार सेन्सरको अभिलेख अनुसार आर्थिक वर्ष 81-82 को साउनदेखि भदौ महिनासम्म पानीको सतह 0.8 मिटर बढ़ेको थियो। आर्थिक वर्ष 82-83 को यही अवधिमा पानीको सतह 0.91 मिटर बढ़ेको प्रणालीले बताउनु भएको छ। राहरातालको पश्चिम क्षेत्रमा तालको पानी बग्ने निजारा खोलामा पनि पानीको बहाव बढ़दो क्रममै रहेको छ। पानीको बहाव मापन गर्न राखिएको स्टेशनको तथ्याङ्क अनुसार 81-82 को साउनदेखि असोजसम्म निजरा खोलामा पानीको बहाव 0.49 मिटर रहेकोमा चालू आर्थिक वर्षको भदौ 16 गतेसम्मको तथ्याङ्कमा यो खोलाको पानीको बहाव 0.55 मिटर पुगेको छ।
8: जुम्ला सड़क खण्ड अन्तर्गत जाजरकोटको सालमा कोलामा निर्माणाधीन पक्की पुल 4 वर्षदेखि अल्पत्र पर्दा यात्रु तथा स्थानीयले शास्ति खेद्दै आएका छन्। छेडागार नगरपालिका 1 र 4 जोड्ने सालमा कोलामा पुल निर्माण शुरू भएको लामो समय बितिसक्दा पनि दुईवटा पिलर निर्माण गरेर ठेकेदारले काम छाडेपछि पुल अधुरै रहेको हो। पुल निर्माण सम्पन्न नहुँदा छेडा चाँदे जुम्ला सड़क खण्डमा दैनिक सञ्चार हुने यातायातका साधनलाई खोलामै जोखिम मोलेर आवजावत गर्नुपर्ने बाध्यता रहेको छ। विशेष गरी बर्खायाममा सालमा खोलामा पानीको बहाव बढ़दा सवारी साधन वारपार गर्न निकै कठिन हुने गरेको स्थानीय प्रकाश केसीले बताउनु भएको छ। पूर्वाधार विकास कार्यालय जाजरकोटले सालमा खोलामा पक्की पुल निर्माणका लागि नेपाल मेगा सिस्ने जेपी नेपालगंजसँग 78 साल असोज 29 गते ठेका सम्झौता गरेको थियो। 4,88,1,517.91 रूपियाँ लागतमा निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको पुल 2080 साल माघ 28 गते भित्र सम्पन्न गर्नुपर्ने थियो। तर सम्झौता भएको मितिदेखि हालसम्म करिब 4 वर्ष 11 महिना बितिसकेको छ भने पुल सम्पन्न गर्नुपर्ने म्याद सकिएको पनि करिब 2 वर्ष 6 महिना 81 दिन भइसकेको छ। यो अवधिमा पुलमा दुईवटा पिल्लर निर्माण भए पनि बाँकी काम पनि अघि बढ़न सकेको छैन। पूर्वाधार विकास कार्यालयका अनुसार ठेकेदार कम्पनीले 2080 साल असार मसान्तसम्म म्याद थप गरेको थियो। निर्माण व्यवसायीले पुलका दुईवटा पिल्लरको काम गरेपछि निर्माणलाई निरन्तरता नदिँदा संरचना बीचमै अधुरो बनेको छ।
9: सुर्खेतको ब्रेनरबाट प्रहरीले खैरो हिरोइन सहित 4 जनालाई पक्राउ गरेको छ। प्रहरीले उनीहरूबाट 19.51 ग्राम खैरो हिरोइन बरामद भएको जनाएको छ। स्कर्पियो गाड़ी र मोबाइल पनि नियन्त्रणमा लिएको सुर्खेत प्रहरीले जनाएको छ। लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेतका इन्चार्ज प्रहरी सहायक निरीक्षक नीरज बहादुर पालको कमाण्डमा खटिएको प्रहरी टोली र प्रहरी चौकी शुभा कुनाबाट खटिएको संयुक्त टोलीले वीरनगर 11 शुभा कुना क्षेत्रमा जाँच गर्ने क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो। प्रहरीले कर्णाली प्रदेश 02-001-6-08-76 नम्बरको स्कर्पियोमा सवार 4 जनालाई शंकास्पद अवस्थामा जाँच गर्ने क्रममा हेरोइन फेला परेको जनाएको छ। पक्राउ पर्नेमा ब्रेनगर 5 का 18 वर्षीय समीर सुनार, 32 वर्षीय दिपेन्द्र बैगात, 15 वर्षीय विशाल गन्धर्व र 17 वर्षीय नरेश सुनार रहेको पनि प्रहरीले जनाएको छ। उनीहरूबाट 19.51 ग्राम खैरो हिरोइनका साथै स्कर्पियो गाड़ी तथा 5 थान मोबाइल बरामद गरिएको पनि प्रहरीले जनाएको छ। पक्राउ परिएका 4 जनालाई बरामद सामग्री सहित थप अनुसन्धान तथा आवश्यक कानूनी प्रक्रियाका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतमा बुझाएर थप अनुसन्धान थालिएको जनाइएको छ।
8: प्रत्येक वर्ष भाद्रकृष्ण अष्टमीका दिनमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व आज भगवान श्रीकृष्णको पूजा आराधना गरी मनाइँदैछ। ज्ञानयोग कर्मयोग र भक्तियोगका प्रणेता भगवान श्रीकृष्णको जन्म द्वापर युगको अन्त्यतिर भाद्रकृष्ण जन्माष्टमीको अष्टमीको मध्य रातमा भएको सम्झनामा आजको दिनमा श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिएको हो। दुर्जनको विनाश गरी सज्जनको रक्षाका लागि भगवान विष्णुको 8 गर्भका रूपमा श्रीकृष्णको जन्म भएको धर्मशास्त्रमा उल्लेख गरिन्छ। कंसको अत्याचारबाट मानव जातिलाई मुक्ति दिन वासुदेव र देवकीको आठौं गर्भबाट भगवान विष्णुका आठौं अवतारका रूपमा आजका दिन भगवान श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास रहेको छ।
9: यस्तै कौरव र पाण्डवका बीचमा कुरूक्षेत्रमा भएको धर्मयुद्धमा सत्यको पक्षमा रहेका पाँच पाण्डव मध्येका अर्जुनको सारथीका रूपमा श्रीकृष्णले युद्धको शिक्षा दिनुभएको छ। श्रीकृष्णले गोपिनी र राधासँग गरेको प्रेम प्रसंगका कारण यो महिनाभर प्रेम उत्सव अर्थात झूला उत्सवका रूपमा समेत मनाउने गरिन्छ। आज देशभर कृष्ण मन्दिरमा विशेष पूजा आराधना एवं रथयात्रा र शोभायात्रा गरी श्रीकृष्ण जन्माष्टमी मनाउने गरिन्छ। आजका दिनमा विशेष गरी महिलाहरू व्रत बसी राति 12 बजे श्रीकृष्ण जन्मिएको सम्झनामा पूजा लगाउने र रातभर जागराम बसेर श्रीकृष्णको भक्ति संगीत गाउने गर्दछन्। यसो गरेमा श्रीकृष्ण प्रसन्न भई मनोकामना पूरा हुने धार्मिक विश्वास पनि रहेको छ। यसै गरी आज गौरा पर्व पनि विधिपूर्वक मनाइँदैछ। खास गरी सुदूरपश्चिम प्रदेशमा विशेष महत्वका साथ गौरा पर्व मनाउने गरिन्छ।
8: कैलाली जिल्ला अदालतबाट अदालतमा चालू आर्थिक वर्षको डेढ़ महिनामा 507 मुद्दा दर्ता भएका छन्। चालू आर्थिक वर्षको साउनदेखि भदौ 16 गतेसम्मको अवधिमा विभिन्न प्रकृतिका मुद्दा दर्ता भएका हुन्। गत आर्थिक वर्ष 2082-83 जिम्मेवारी सरेर आएका 1534 र चालू आर्थिक वर्षको डेढ़ महिनाको अवधिमा दर्ता भएका 507 नयाँ मुद्दा गरी 2041 मुद्दा मध्ये डेढ महिनाको अवधिमा 344 मुद्दा फर्चेट भएको अदालतका श्रेष्ठदार चेतराज पन्तले बताउनु भएको छ। यो अवधिमा फर्चेट भएका मुद्दा मध्ये जिल्ला न्यायाधीश भुवन सिंह थापाले 116, इन्द्रबहादुर कठायतले 104, ठाकुर प्रसाद पौडेलले 52 र तीर्थराज भट्टराईले 72 मुद्दा फर्चेट गरेको बताउनुभयो। चालू आर्थिक वर्षमा जिल्ला न्यायाधीश थापाले 833, कठायतले 824, पौडेलले 824 र भट्टराईले पनि 824 मुद्दा फर्चेट गर्नुपर्ने वार्षिक लक्ष्य निर्धारण गरिएको बताउनुभयो। श्रेष्ठदार पन्तले चालू आर्थिक वर्षमा अनुमानित दर्ता हुने मुद्दा संख्याको लागत 5016 रहेको र वार्षिक फर्चेट लक्ष्य 3305 रहेको बताउनु भएको छ। कैलाली जिल्ला अदालतले गत आर्थिक वर्ष 82-83 3105 मुद्दा फर्चेट गरेको जनाएको छ। गत वर्ष अदालतमा अघिल्लो आर्थिक वर्ष 81-82 जिम्मेवारी सरेर आएका 1305 र गत आर्थिक वर्षमा दर्ता भएर 3334 मुद्दा गरी 4639 मुद्दा रहेका छन्।
9: भोलि खबरमा खबरको सिलसिला जारी नै छ। रेलाई भने यो विश्राम।
1: पृथ्वी मानिस लगायत वनस्पति कीट पतंग चरा चुरेङ्गी सबैको साझा घर हो। समान रूपमा बाँच्न पाउनु हरेक प्रजातिको अधिकार हो। जटायु गिद्ध यसको पक्का कुचिकार हो।
2: 18 गिद्ध सचेतना दिवसको अवसरमा यही सेप्टेम्बर 5 तारिक अर्थात भदौ 20 गते बिहान 6:30 बजे र बेलुका 6:30 बजे रेडियो टाइगर 99.2 MHz गिद्ध सचेतना सम्बन्धी जानकारी मूलक विशेष रेडियो कार्यक्रम प्रसारण हुँदैछ। सुन्ने प्रयास गर्नुहुन हार्दिक अनुरोध गर्दछौं।
3: साथै 18 अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवसको अवसरमा ठाकुरबाबा नगरपालिका वडा नम्बर 7, 8 र 9 का सामुदायिक वनका वन हेरालुहरूलाई गिद्ध सम्बन्धी सचेतना कार्यक्रम यही भदौ 20 गते शनिबारका दिन ठाकुरबाबा उपभोक्ता समिति ठाकुरद्वाराको भवनमा हुने भएकाले सहभागिताका लागि हार्दिक आमन्त्रण गर्दछौ।
4: गिद्ध सचेतना दिवसको अवसरमा तयार पारिएको विशेष रेडियो कार्यक्रमको अन्तिममा एउटा प्रश्न राखिएको छ। एसएमएस मार्फत सही जवाब पठाउने 2 जना श्रोतालाई टी-शर्ट पुरस्कार स्वरूप प्रदान गरिनेछ। आयोजक बर्दिया प्रकृति संरक्षण क्लब ठाकुरद्वारा बर्दिया।
10: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
11: तपाईँलाई थाहा छैन, नेपालगंजको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
10: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
11: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चरिस्ट, एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
10: अन्कल सेवाहरू:
11: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्ने, अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिशा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ। सम्पर्क फोन नम्बर 081533719, 98480229 र 98605229।
12: गर्जन सधैँ बाघ झैं, रेडियो टाइगर 99.2 मेगाहर्ज
8: सेवा पनि उपलब्ध छ। साथै हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर रबिन केसीद्वारा हरेक दिन बिहान र बेलुका बिरामी जाँच सेवा उपलब्ध छ र हरेक शनिबार सुगर निशुल्क जाँच गरिन्छ।
13: सम्पर्क सेवा कर्णाली अस्पताल प्राली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-5856-55-455।
14: रेडियो भेरी एफएम।
9: तपाईँ हामी सबैको मन छुने रेडियो रेडियो भेरीका साथै दैलेखको रेडियो हाम्रो समावेशी र रेडियो मातृभूमि, जाजरकोटको रेडियो हाम्रो पाइला, यसै गरी बर्दियाको रेडियो टाइगर, सम्वाद एफएम र गेरुवा रेडियो गेरुवा एफएममा पनि हामीलाई सुनिरहनु भएको छ। तीन बेला हामीले बाढ़ी आएपछि कालीकोटको शान्तिघाट खोला किनाराका 150 परिवारलाई सुरक्षित स्थानमा सारियो। कर्णालीको प्रमुख पर्यटकीय क्षेत्र रारातालमा पछिल्लो वर्ष पानीको सतह बढ़दै खैरो हिरोइन सहित वृन्दामा 4 पक्राउ, 19.51 ग्राम खैरो हिरोइन बरामद लगायतका खबर प्रस्तुत गर्यो।
8: अब बाँकी खबर। सरकारले यही भदौ 23 गते जेएनजी शहीद दिवस मनाउने भन्दै सार्वजनिक विदा दिने निर्णय गरेको छ। मन्त्री परिषदको बैठकले 2083 साल भदौ 23 गते जेएनजी शहीद दिवसको अवसरमा देशैभर सार्वजनिक विदा दिने निर्णय गरेको हो। सरकारका प्रवक्ता सस्मित पोखरेलले भदौ 22 गते राष्ट्रिय शोक मनाउने र सरकारी कार्यालय तथा विदेश स्थित नेपाली दूतावास एवं नियोगहरूमा नेपाली झण्डा आधा झुकाउने निर्णय भएको बताउनु भएको छ। भदौ 10 गते नेपाल चीन सीमा रसुवाको भुटेकोशी नदीमा आएको अकल्पनीय भीषण बाढ़ीको कारण मृत्युवरण गर्ने व्यक्तिहरूको सम्मान स्वरूप घटना भएको 13 दिनको पुण्यतिथिको दिनमा राष्ट्रिय शोक मनाउने निर्णय गरिएको हो। यसै गरी एसियाली विकास बैंकबाट भुटेकोशी बाढ़ी प्रभावित जनताको जीवन रक्षा तथा तत्कालीन आपतकालीन उद्धार तथा राहत कार्यका लागि प्राप्त हुने 5 मिलियन अमेरिकी डलर अनुदान सहायता पनि स्वीकार गर्ने निर्णय सरकारले गरेको छ।

0: ठाउँमा राखेर आवश्यक स्वास्थ्य उपचार खाना तथा अन्य आधारभूत सेवा उपलब्ध गराउने काम पनि भइरहेको जनाइएको छ। सम्पर्क विहीनको खोजी तथा उद्धारका लागि सुरक्षा निकायसहित सम्बन्धित निकाय परिचालन गरिएको प्राधिकरणले जनाएको छ। यस्तै रसुवा, नुवाकोट, धादिङ, चितौन, गोर्खा, तनहुँ, नवलपरासी पूर्व र नवलपरासी पश्चिममा गरी 1,259 सफेला परिसकेको छ। बाढ़ीबाट प्रभावित अहिलेसम्म 5,384 जनाको उपचार पनि गरिएको छ। बाढ़ी प्रभावित क्षेत्रमा उद्धार तथा राहतसँगै घाइते तथा बिरामीको उपचारलाई प्राथमिकतामा राखिएको पनि प्राधिकरणले जनाएको छ। भोटेकुसी बाढ़ीपछि ठूलो जनधनको क्षति भएको र धेरै नागरिकहरू अझै सम्पर्कविहीन रहेकाले खोजी उद्धार तथा राहतको कामलाई तीव्र पारिएको पनि सरकारले जनाएको छ। यसै बीच बाढ़ी पहिरोमा हराइरहेकाहरूको खोजीमा तालिम प्राप्त कुकुरहरू पनि प्रयोग भइरहेका छन् र सुवा नुवाकोट लगायतका प्रभावित क्षेत्रमा बाढ़ीले थुपारेको लेदो, ढुंगा र भग्नावशेष भित्र मानिसको गन्ध पहिचान गर्न कुकुरलाई परिचालन गरिएको छ। चिल्ले पनि आफ्नो तर्फ विपद क्षेत्रमा जीवन पत्ता लगाउने उपकरण सँगै खोजी तथा उद्धारका लागि कुकुर परिचालन गरिएको जनाएको छ। तीनवटै सुरक्षा निकायका तालिम प्राप्त कुकुर परिचालन भएका छन् र सुवाको टिमुरेमा कुकुरको सहयोगमा तीनवटा सब संकलन गरिएको छ। बाढ़ीका कारण जलविद्युत आयोजनाहरू प्रभावित भएका छन्। 12 जलविद्युत आयोजनामा अझै करिब 639 जना सम्पर्कविहीन रहेको पाइएको छ। उद्धार टोलीले सुरुङ तथा अन्य सम्भावित जीवित क्षेत्रलाई प्राथमिकतामा राखिएको जनाएका छन्। यसै बीच भारतीय प्राविधिक विशेष टोली उपकरण प्रयोग गरी रसुवाको चिलिमी जलविद्युत आयोजनाको पावर हाउस रूमभित्र करिब 100 मिटर दूरीसम्म पहुँच पुर्याउन सफल भइसकेको बताइएको छ। नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सामाजिक सञ्जाल मार्फत यस्तो जानकारी दिनुभएको हो। उद्धार कार्यलाई थप प्रभावकारी बनाउन र भित्रसम्म पुग्न अब ठूला तथा भारी मेसिनरी उपकरणहरू ल्याउने तयारी भइरहेको पनि उहाँले उल्लेख गर्नुभएको छ। भोलि खबरमा खबरहरूको सिलसिला जारी नै छ। रेलाई भने यो विश्राम।
1: केपी पोलिक्लिनिक भुरी गाउँमा मुटु रोग विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना। केपी पोलिक्लिनिक भुरी गाउँमा यही भाद्र 20 गते शनिबारका दिन डीएम कार्डियोलोजिस्ट मुटु रोग विशेषज्ञ डाक्टर अच्युत ग्यावलीद्वारा मुटु रोग सम्बन्धी जाँच तथा उपचार हुँदैछ। समयमै सम्पर्क राखी जाँच तथा उपचार गर्नुहुन हार्दिक अनुरोध गर्दछौ। स्थान केपी पोलिक्लिनिक भुरी गाउँ बर्दिया।
2: कान्छी, गहना कहाँबाट किन्ने सोच बनाएकी थियौ? कहाँबाट हुनु नि दिदी, म त अन्त कतै नगई हाम्रै सुन्दर नगरी भुरी गाउँमा रहेको विजय सुनचाँदी पसलमा जाने विचार गरेकी छु।
3: विजय सुनचाँदी पसलमा नै किन नि?
2: त्यहाँ त आकर्षक डिजाइनका गर गहनाहरूमा झाला, जुली, फुली, मंगलसूत्र, जन्तर, छड्के तिलहरी, इन्डियन मंगलसूत्र लगायत बिना रसायनका गर गहना पाइनुका साथै आधुनिक डिजाइनका सामानहरू उचित मूल्यमा अर्डर अनुसार तयार गरिन्छ। साथै हामी कहाँ नेपालगंजकै मूल्यमा सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। विजय सुनचाँदी पसल अब नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। प्रोपराइटर श्यामलाल सुनार, विजय सुनचाँदी पसल ठाकुरबाबा नगरपालिका 1 भुरी गाउँ बर्दिया। सम्पर्क नम्बर 98-83-68-58। ग्राहकको सन्तुष्टि नै हाम्रो चाहना हो।
4: ये नानी कता हिँड्यो बा? आज भोलि त हात बिहार पनि गतिलो हुन छाड्यो, बिरामी पनि खुबै हुन थाल्यो, गाह्रो पो भयो त बा।
5: ल काका, किन चिन्ता गर्नु भएको? घर सञ्चालित स्टोर छ नि।
6: ओ, अब चिन्ता छोड्नुहोस्। तपाईँको भान्सालाई शुद्ध र विषादी रहित बनाउनका लागि आएको छ घर संसारी स्टोर। अर्ग्यानिक र विषादी रहित खाद्यान्नका लागि सम्झिनै पर्ने गन्तव्य घर संसारी स्टोर। तपाईँको स्वास्थ्य आवश्यकतालाई ध्यानमा राख्दै दैनिक रूपमा भान्सामा प्रयोग हुने खाद्य सामग्रीहरू विषादी रहित बनाउन घर संसार स्टोरले ल्याएको छ अर्ग्यानिक विषादी रहित खाद्यान्नहरू। पहाड़ी तथा रैथाने गेडागुडी दालहरू, शुद्ध र ताजा कोदो र फापरको पिठो, जुम्ली, मार्सी र

0: स्थानीय अरबी चामल, घरमै तैयार गरिएको शुद्ध घिउ र मह, रैठाने बासनादार काला नमक चामल लगायत अन्य विभिन्न स्थानीय कृषि उपजहरू। थप जानकारीका लागि प्रोपराइटर राजा रिजाल 9869177777, घर संसार स्टोर, रेडियो टाइगर भएको भवन, ठाकुरबाबा नगरपालिका 1, भुरीगाउँ बर्दिया।
1: होइन दिदी, किन निराश भएर बस्नु भएको?
2: छोराको बिहेको दिन पनि आइसक्यो, आकर्षक गरगहना कुन पसलबाट ल्याउने होला भनेर सोचेर छु नि बहिनी।
1: त्यति धेरै केही सोच्नै पर्दैन नि दिदी, भुरीगाउँ बजारमा रहेको नरेश सुनसादी पसलमा जानुहोस् न, त्यहाँ त हामीले सोचे भन्दा पनि राम्रो र आकर्षक गरगहना पाइन्छ नि।
3: हाम्रा सेवाहरू, हामी कहाँ नम्बर 1 सुनचाँदीका गरगहनाहरूमा इन्डियन मंगलसूत्र, हारमाला, छड्के तिलहरी, फुली जुलीका साथै विभिन्न डिजाइनका आकर्षक गरगहनाहरू बनाइन्छ।
4: नरेश सुनचाँदी पसलको शाखा अब बगनाहा बजारमा पनि।
5: प्रोप्राइटर नरेश सुनार, नरेश सुनचाँदी पसल, भुरीगाउँ बजार, बर्दिया। सम्पर्क मोबाइल नम्बर 9848054304।
6: तपाईँले सबैको मन छुने रेडियो रेडियो भेरीका साथै बर्दियाको रेडियो टाइगर संवाद एफएम र रेडियो गेरुवा एफएम, यसै गरी दैलेखको रेडियो हाम्रो समावेशी र रेडियो मातृभूमि तथा जाजरकोटको रेडियो हाम्रो पाइलामा पनि सुनिरहनु भएको छ। यति बेला हामीले छिमेक सेरेफेरो लगायतका खबर प्रस्तुत गर्यौं। अब लागौं बाँकी खबरतर्फ। बाँकेको कोलपुर नगरपालिकाले लामो समयदेखि निष्क्रिय रहेका 13 सहकारी संस्थाको दर्ता खारेज गर्ने प्रक्रिया अगाडि बढ़ाएको छ। संचालनमा नरहेका, नियमित साधारण सभा नगरेका तथा वार्षिक उत्सव प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन लगायतका आवश्यक विवरण नगरपालिकामा पेश नगरेका सहकारीको दर्ता खारेज प्रक्रिया अघि बढ़ाइएको नगरपालिकाले जनाएको छ। पटक पटक ताकेता गर्दा पनि सम्पर्कमा नआएका संस्था तथा अध्यावधिक नगरेका सहकारीलाई 35 दिनभित्र आवश्यक कागजात सहित उपस्थित नभए संस्था अध्यावधिक गर्न अन्तिम मौका दिएको र 35 दिनभित्र उपस्थित नभए खारेज गरिने नगर प्रमुख पूर्ण प्रसाद आचार्यले बताउनु भएको छ। तोकिएको अवधिभित्र आवश्यक प्रक्रिया पूरा गर्ने सहकारीको दर्ता खारेजी प्रक्रिया अघि बढ़ाउने र पूरा नगर्नेको दर्ता खारेजी गरिने पनि उहाँले स्पष्ट पार्नु भएको छ। कतिपय सहकारीको कार्यालयमा समेत संचालनमा नरहेको तथा पटक पटक सम्पर्क गर्दा पनि सम्बन्धित संचालक र पदाधिकारी सम्पर्कमा नआएको पाइएकाले यस्तो व्यवस्था गर्न लागि उहाँले बताउनु भएको छ। लगातार 2 वर्षसम्म कारोबार वा कानून बमोजिम बुझाउनु पर्ने प्रक्रिया पूरा नगरेको सहकारी संस्थाको दर्ता खारेज गर्न सकिने कानूनी व्यवस्था रहेको छ।
7: भेरी खबरको अन्त्यमा अब खेल खबर। नेपालले एसएससी मेन्स प्रिमियर कपमा लगातार दोस्रो जित निकालेको छ। घरेलु टोली मलेसियामाथि 6 विकेटको सहज जित निकाल्दै नेपालले 2 खेलबाट 4 अङ्क पुर्याउँदै सेमी फाइनल सम्भावना बलियो बनाएको छ। मलेसियाले दिएको 104 रनको सहज लक्ष्य नेपालले 21.4 ओभरमा 4 विकेट गुमाएर 106 रन बनाउँदै पूरा गरेको हो। नेपालका अर्जुन कुमारले अभिजित 45 रन बनाउनु भयो भने ईशान पाण्डेले 20 तथा दिपेन्द्र सिंह अरीले 12 रन जोड्नुभयो। मलेसियाका सैयद अजिज अरिफ उल्लाह, वीरेन्द्र दीप सिंह र प्रशान्त मधुकरले समान 1 विकेट लिनुभयो। टस जितेर पहिले ब्याटिङ गरेको मलेसिया 32.3 ओभरमा 103 रनमै अल आउट भएको थियो। मलेसियाका कप्तान सैयद अजिजले सर्वाधिक 30 र अकिल वाहिदले 24 रन जोड्नुभयो। घरेलु टोलीलाई सस्तैमा सम्बन्धी क्रममा नेपालका करण केसीले जम्मा 23 रन दिएर सर्वाधिक 4 विकेट लिनुभयो। यसै गरी ललित नारायण राजवंशीले 2, हेमन्त धामी, दिपेन्द्र सिंह ऐरी र सन्दीप लामी छानेले समान 1-1 विकेट लिनुभयो। नेपालले यसअघि बहरानलाई 7 विकेटले पराजित गर्दै विजय शुरूआत गरेको थियो। नेपालले अब 21 गते साउदी अरेबियासँग तथा समूह चरणको अन्तिम खेल भदौ 23 गते हङकङसँग खेल्नेछ। एसएससी प्रिमियर कपमा समयमा नेपाल, बहराइन, हङकङ, मलेसिया र साउदी अरेबिया रहेका छन्। यस्तै समूहमा संयुक्त अरब इमिरेट्स, युएई, कुवेत, ओमान, कतार र सिंगापुर रहेका छन्। 2 समूहका शीर्ष 2 टोली सेमी फाइनलमा पुग्नेछन्। प्रतियोगिताका उपाधि विजेताले आउँदो वर्ष हुने एसिया कपमा स्थान बनाउनेछ।
0: रेडियो टाइगर स्टुडियो टाइम। अहिले बिहानको 7 बजेको छ।
8: यस टाइम्सका प्रायोजक पुरीगाउँ बजारको एकमात्र डिपार्टमेन्टल पसल नमन सपिङ सेन्टर। दैनिक उपभोगिता सम्पूर्ण सामग्री पाइने एकमात्र ठाउँ नमन सपिङ सेन्टर पुरीगाउँमा जाओ।
4: केपी पोलिक्लिनिक भुरीगाउँमा मुटुरोग विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना। केपी पोलिक्लिनिक भुरीगाउँमा यही भाद्र 20 गते शनिबारका दिन डीएम कार्डियोलोजिस्ट मुटुरोग विशेषज्ञ डाक्टर अच्युत ग्यावालीद्वारा मुटुरोग सम्बन्धी जाँच तथा उपचार हुँदैछ। समयमै सम्पर्क राखी जाँच तथा उपचार गर्नुहुन हार्दिक अनुरोध गर्दछौ। स्थान केपी पोलिक्लिनिक भुरीगाउँ बर्दिया।
0: के तपाईँलाई दुना टपरी चाहिएको छ? पूजा आजा विवाह

0: सम्बन्धी सचेतना कार्यक्रम यही भदौ 20 गते शनिबारका दिन ठाकुर बाबा उपभोक्ता समिति ठाकुरद्वाराको भवनमा हुने भएकाले सहभागिताका लागि हार्दिक आमन्त्रण गर्दछौ।
1: पुनश्च गिद्ध सचेतना दिवसको अवसरमा तयार पारिएको विशेष रेडियो कार्यक्रमको अन्तिममा एउटा प्रश्न राखिएको छ। एसएमएस मार्फत सही जवाब पठाउने दुईजना श्रोतालाई टी शर्ट पुरस्कार स्वरूप प्रदान गरिनेछ। आयोजक बर्दिया प्रकृति संरक्षण क्लब ठाकुरद्वारा बर्दिया।
2: गर्जन छ सधैँ बाघ झैं रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: गर्जन छ सधैँ बाघ झैं रेडियो टाइगर 99.2 मेगाहर्ज
1: रेडियो टाइगर स्टुडियो टाइम अहिले बिहानको 8 बजेको छ। यस टाइम चेक का साथमा केपी पोली क्लिनिक मृग बजार बर्दिया
2: खुशीको खबर।
3: अब कोहलपुर नेपालगंज जानै नपर्ने गर्भवती महिलाहरूले अब 4-5 महिनामा गर्नुपर्ने एनोमली स्क्यान हरेक महिनाको दोस्रो र अन्तिम शनिबार दुई पटक रेडियोलोजिस्टबाट भिडियो एक्सरे शुरूआत भएको छ।
2: अनि यो एनोमली स्क्यान भनेको के हो नि?
4: गर्भमा रहेको बच्चाको मुटु, फोक्सो, पेट, टाउकोमा पानी जमेको अपाङ्गताका साथै बच्चाको भित्री अङ्गहरूको विस्तृत जाँच भिडियो एक्सरे द्वारा गरिन्छ।
2: साइना मेडिकल हलका सेवाहरू,
5: भिडियो एक्सरे, ल्याब सेवा, विशेषज्ञ डाक्टरद्वारा बिरामी जाँच, आँखा जाँच अनुसारको चस्मा तयार गरिने, प्रत्येक महिनाको चौथो शनिबार रेडियोलोजिस्टद्वारा भिडियो एक्सरे, एनोमली स्क्यान, पाठेघर लगायत सबै प्रकारको भिडियो एक्सरे पनि गरिन्छ।
4: साथै थाइरोइड स्क्यान, ब्रेस्ट स्क्यान, सुपरफिसियल स्क्यान, पाठेघरको जाँच तथा सबै प्रकारको भिडियो एक्सरे सेवा समेत उपलब्ध रहेको छ।
3: साथै रगत, सुगर, थाइरोइड, टाइफाइड, HbA1c, LFT, RFT, युरिक एसिड, बाथरोग, क्याल्सियम पिसाब तथा दिशा जाँच गरिन्छ।
4: स्मरण रहोस्, दैनिक विशेषज्ञ डाक्टरहरूद्वारा बिरामी जाँच, दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा चस्मा पनि तयार गरिन्छ।
2: साइना मेडिकल हल भुरी गाउँमा जिल्ला अस्पताल गुलरिया बर्दियामा कार्यरत MBBS MD कन्सल्टेन्ट फिजिसियन छाती, मुटु, पेट, नसा, थाइरोइड, दम तथा मधुमेह रोग विशेषज्ञ डाक्टर सूर्यप्रकाश शाहका साथै दृष्टि विशेषज्ञ नेहा शाह र पूर्व जनस्वास्थ्य निरीक्षक हेल्थ असिस्टेन्ट SY नवीन शाहबाट बिरामी चेक जाँच गरिन्छ।
3: साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टि। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55909 र 98-442-97-517।
6: पृथ्वी मानिस लगायत वनस्पति, कीट पतंग, चराचुरुङ्गी सबैको साझा घर हो। समान रूपमा बाँच्न पाउनु हरेक प्रजातिको अधिकार हो। जटायु गिद्ध यसको पक्का कुचिकार हो।
7: अक्षरौं गिद्ध सचेतना

0: स्थान केपी पॉलिक्लिनिक भूरीगांव बर्दिया।
1: तपाईं अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैं, भाग छैन।

शुभप्रभात। कार्यक्रम ज्योतिष दर्पणको प्रतीक्षा गरेर बस्नुहुने तपाई तमाम श्रोतामा म ज्योतिष पण्डित लक्ष्मण सुवेदी सदाको झैं आज पनि उपस्थित भइसकेको छु। पञ्चाङ्ग ग्रह गोचर अनि आजको तपाईँको दिन के कसरी अनि कहाँ व्यतीत हुनेछ र तपाईँको दिनमा कसरी अगाडि बढाउनेछौ हामी तपाईँको दिनलाई सम्पूर्ण जानकारीहरू सहित कार्यक्रममा उपस्थित छु। कार्यक्रममा यतिखेर शुरूवाती चरणमा छौं, ढिलो नगरिकन कार्यक्रमलाई अगाडि बढाउँछु। आजको पञ्चाङ्ग अनि आजको ग्रह गोचरबाट आज मिति 2083 साल भदौ महिना, आज भदौ महिनाको आज 19 गते आज शुक्रबार, तदनुसार ईस्वी सन् 2026 सेप्टेम्बर 4 तारिक, नेपाल सम्मत 1146 गुल्लागा, रौद्र नाम संवत्सर, श्री सूर्य दक्षिणायन वर्षा ऋतु, भाद्र कृष्ण पक्ष। आज सूर्योदयमा पवित्र दिन अष्टमी, 43 घडी 53 पला, रात्रिको 11 बजेर 17 मिनटसम्म, रोहिणी नक्षत्र 43 घडी 52 पला 23 बजेर 17 मिनटसम्म, अर्षण योग 28 घडी 7 पला, बालक करण 16 घडी 50 पला। आज आनन्दादि योगमा भने मित्र योग छ। आजको निर्माणको समय 31 घडी 29 पला, बिहान सूर्योदय 5 बजेर 44 मिनट जाँदा भयो, साँझ सूर्यास्त 6 बजेर 20 मिनट जाँदा रहनेछ। आज अष्टमी व्रत, श्री कृष्ण जन्माष्टमी व्रत, आज महरात्रि, आज दुर्वाष्टमी, आज गौरा पर्व, आज गोरखाली पूजा पनि पञ्चाङ्गमा उल्लेख गरेको छ। आज विशेष विशेष विशेष दिन छ, यो दिनको बारेमा पनि केही चर्चा त हामी गर्ने नै छौं। तपाईँ कार्यक्रमको शुरूवाती चरणमा हुनुहुन्छ, हामी सँगै रहनु भएको छ, भर्खरै कार्यक्रम सुन्दै हुनुहुन्छ, कतै जाने तयारी गर्दै हुनुहुन्छ भने आज एकैछिन कार्यक्रम सुनेर भगवानको चर्चाहरू थोरै के छ। आज जन्माष्टमी, गौरा लगायत धेरै पर्वहरूको लागि हामीले तपाईँलाई जानकारी दिएर आएका छौं। हामी सँगै रहनको लागि अनुरोध पनि गर्छु र केही मनमा लागेका जिज्ञासाहरू भए हाम्रो पात्रमा सनातन रेडियो नेटवर्कबाट पनि कमेन्टहरू गर्दै पनि आउन सक्नुहुनेछ। अब पालो आजको ग्रह गोचरको। सूर्य यतिखेर सिंह राशिमा छन् भने चन्द्रमा वृष राशिमा, मंगल ग्रह यतिखेर मिथुन राशिमा, बुध सिंह राशिमा, बृहस्पति कर्कट राशिमा छन्। त्यस्तै गरेर आजको दिनमा शुक्र ग्रह कन्या राशिमा छन्, शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु भने सिंह राशिको अवस्थाहरू यहाँबाट देख्न सकिन्छ। अबको क्रममा तपाईँको राशि, त्योभन्दा पहिले जानकारी गराउँ, आज जन्मिने सम्पूर्ण जातकको लागि विशेष गरी वृष राशि नै रहनेछ। आज दिनैभरि रातैभरि जन्मिनेको आज श्रीकृष्ण जन्माष्टमी, भगवानको रोहिणी नक्षत्र वासुदेव भगवानको जुन दिन जन्म भयो, आज तपाईँका कोही बालबच्चा जन्मिँदैछन् भने कल्पना गर्नुहोस् भगवानको तिथिसँग मेल खाँदैछ है। राशि चाहिँ भगवानसँगै हुने भयो, तर भगवानको तिथि चाहिँ रात्रिको 11 बजेर 17 मिनटसम्म जन्म हुनेको चाहिँ भगवानको तिथिमा पर्ने भयो, अन्यथा तिथि नपर्ने।

0: हो, तर रोहिणी नक्षत्र पनि 23 बजेर यानि कि 11 बजेर 17 मिनटसम्म रहनेछ है। आज एउटा कुरो भनिहालौं, अष्टमी तिथि र रोहिणी नक्षत्रको घडी पला लगभग एक अलिकति तपाईँको हिसाबमा एक सेकेन्ड भनौँ होइन, जुन पला छ रोहिणी नक्षत्रको भने 52 पला छ र अष्टमी तिथिको भने 53 पला छ। घडी होइन पला मात्रै, थोरै मात्रै परिवर्तन छ, नभए सबै दिन आज राम्रो छ। रोहिणी सहितको बराबरी अंशमा बराबरी डिग्रीमा बराबरी उमा चाहिँ आज भगवानको श्री कृष्ण जन्माष्टमीको विशेष उत्सव मनाउनुपर्छ। तपाईँ हामी सबैजना मिलेर कार्यक्रममा यसको बारेमा पनि केही जानकारी हामी दिने नै छौँ। तपाईँको कमेन्ट कतिको आउनेछ कमेन्ट पनि आज हेर्ने नै छौँ। तपाईँहरूले पनि सनातन रेडियो नेटवर्कमा गएर कमेन्ट पनि गर्दै गर्नुहोला। म कार्यक्रमको यतिखेर राशिफलको तयारी गर्दैछु, अबको क्रममा तपाईँको दिन कसरी व्यतीत हुन्छ राशिफल। मेष राशिको लागि पराक्रमिक दिन छ, वाणिज्य कर्ममा शुभ छ, आमदानीका स्रोत वृद्धि, तर धर्ममा भने कम मन लाग्न सक्ने भएकाले विशेष ध्यान दिनु। आज अलिकति भगवानको नाम संकीर्तन गर्नु शुभ हुन्छ। लामो दूरीको यात्रा सहज हुनेछ, सबैले तपाईँको प्रशंसा गर्लान्, आजको दिन तपाईँको ऐश्वर्य वृद्धि रहनेछ। अनावश्यक खर्च झै झगडा द्वन्दमा आफ्नो नाम आउन सक्छ, सावधानीका साथ अगाडि बढ्नु। आजको दिनमा तपाईँले यात्रा गर्दाखेरि आज सकभर अति आवश्यक यात्रा भन्दा अन्य यात्रा रोकेको बेस रहनेछ। धार्मिक क्षेत्रमा मन वृद्धि रहनेछ, सबैले प्रशंसा त गर्लान्, तर पठन पाठनमा राम्रो नतिजा प्राप्त हुँदा मन आफैमा पनि हर्ष र उल्लासले भरिनेछ। लामो दूरीको यात्राहरूमा सहज हुनेछ, तपाईँको काममा सफलता प्राप्तिको योग छ, गीत संगीतमा रमाउने भक्ति भावनामा रमाउने दिन राशि सिम्ममा रहेको छ। आज प्रेम सम्बन्धीका कामहरू सफल रहनेछन्, भनेको नयाँ प्रेम प्रेमीको बीचमा सम्बन्ध सुधार रहनेछ, प्रेम प्रस्तावहरू आउन सक्छ, पठन पाठनमा मन एकदमै कमी हुनेछ, पारिवारिक बिछोड अथवा कुनै घरबाट टाढाको यात्राको पनि सम्भावना राशिमा छ। पशु र कृषि व्यवसायमा सामान्य लाभ लिए पनि चोटपटको भइरहन सक्छ, विशेष सावधानीका साथ अगाडि बढ्नुपर्ने योग रहेको छ, मान सम्मानमा वृद्धि हुनेछ। सोच परिवर्तन गरेर अगाडि बढ्नु राम्रो हुन्छ, आजको दिनमा प्रेममा सफलता, यात्रामा शुभ, आजको दिनमा कारोबारहरू सफलतामा रहनेछन् भने नयाँ कामको थालनी गर्नु आजको दिन राम्रो मानिन्छ। गायन क्षेत्र, सांगीतिक क्षेत्र, भक्ति क्षेत्र राम्रो देखिन्छ, पठन पाठनमा कमजोरी छ, आजको दिनमा घरमा अतिथिहरूको आगमनले मन भने हर्ष र उल्लासले गदगद रहनेछ, त्यो अतिथिमा भगवानलाई पार्न सक्नु आज एकदम मन भावनाले एकदम भक्तिभाव गर्नु राम्रो हुन्छ। स्वादिष्ट मिष्ठान्न भोजनको अवसर प्राप्त रहन्छ, स्वास्थ्यमा निकै सुधार हुनेछ, आजको दिन तपाईँलाई सकारात्मक भएको जस्तो अनुभूति राम्रो रहनेछ। साढे सातको शनि भए पनि अलिकति मनमा डर भए र चिन्ता भने कमी हुँदै जानेछ, आजको दिनमा सफलताका बाटाहरू अगाडि आइपर्नेछन्, तपाईँले सोचेका कामहरूबाट उन्नति र प्रगति राम्रो छ। अन्त्यमा मीन राशि हुनेको लागि गर्दै आएका कामबाट सफलता मिल्नुका साथसाथमा टाउको दुख्ने समस्याहरूले केही छुटकारा पाए पनि अन्य कामको लागि भने अलिकति विशेष ध्यान दिनुपर्ने खालको योगहरू देखिएको छ।
1: के तपाईँ भूत, वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
2: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
1: हामी कहाँ वृन्दावनबाट अध्ययन पुरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्गालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण वेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घरेलीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ।
2: सम्पर्क
1: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी, ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन, मोबाइल 98453 97658, 98142 73601।
2: पुनश्च संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
3: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
4: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
3: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
4: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।
1: अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योतिष दर्पण।

0: हजुर कार्यक्रम ज्योतिष दर्पणको यो दिनमा छौं र तपाईसँग भएका विभिन्न जानकारीहरू हामी तपाईसँग लिएर उपस्थित भएका छौं। आदरणीय सज्जनहरू, कार्यक्रम ज्योतिष दर्पण नेपालका विभिन्न रेडियो स्टेशनहरूबाट हामीसँग एकै साथमा तपाईँ सुनिरहनु भएको छ। आजको दिन विशेष दिन तपाईँहरूको सामु हामी धेरैभन्दा धेरै कुराहरू लिएर उपस्थित, मैले अघि पनि भने तपाईँलाई धेरै कुराहरूको जानकारी दिने प्रयासमा लागिरहेका छौं है। आज विशेष गरी तपाईँले भन्नै पर्छ, तपाईँले बुझ्नै पर्छ र तपाईँहरूले एउटा कुरा के हुन्छ भने आजको यो श्रीकृष्ण जन्माष्टमीको बारेमा केही प्रश्नहरू तपाईँले राख्नुपर्ने हुन्छ। हामी त्यो प्रश्नको उत्तर तपाईँहरूलाई पक्कै पनि दिँदै जानेछौं र हामी विशेष गरी तपाईँहरूलाई धेरैभन्दा धेरै कुराहरूको जानकारी दिँदै हामी अगाडि बढ्छौं। धेरैले सोध्नु भएको एउटै मात्र प्रश्न हामीलाई हिजोको दिनमा र आज पनि मासिकहरू आइरहेका छन् प्राइभेट क्षेत्रमा, वाट्सएपबाट र अन्य क्षेत्रबाट पनि आइरहेका छन् भने हामी तपाईँसँग सनातन रेडियो नेटवर्कमा आएको कमेन्टलाई चाहिँ विशेष प्राथमिकता साथमा भन्नेछौं र एकमुष्ट रूपमा तपाईँलाई उत्तर, अहिलेसम्मको प्रश्नहरूको धेरैभन्दा धेरै उत्तर भनेको आज भगवानको मन्त्र के जप्ने, ओम क्लिम कृष्णाय गोविन्दाय गोपी जनबाल्लभाय स्वाहा, यो पनि मन्त्र राम्रो मन्त्र हो। ओम क्लिम कृष्णाय गोविन्दाय गोपी जनबल्लभाय स्वाहा अथवा लानु भगुरु सकिएन याद हुँदैन भन्ने हो भने आज ओम नमो भगवते वासुदेवाय के अरे मन्त्र, ओम नमो भगवते वासुदेवाय, तपाईँलाई कुन मन्त्र सहज लाग्छ मन्त्र जप गर्नुहोला। आज श्रीकृष्ण जन्माष्टमीको दिनमा अरू अरू बेला जस्तो रोहिणीले युक्ति नभएको होइन, हामीले अश्वमी र रोहिणी सहित भएको, रोहिणी नक्षत्र र अष्टमी तिथिले भदौको कृष्ण पक्षमा लिएको यो पावन दिनमा छौं। यसै दिनमा यसै बेलामा पावन धरा वृन्दावन क्षेत्र मथुरा क्षेत्रमा कंस भगवानको कारागारमा भगवान श्रीकृष्णको प्रादुर्भाव भएको दिन हो। आज वृन्दावनको रौनक यति धेरै छ, आहा यसको बारेमा धेरै चर्चा र परिचर्चा हामी तपाईँलाई गर्नेछौं तपाईँको कमेन्टको आधारमा। तर अहिलेलाई भने फोनतर्फ लाग्छौं, फोनपछि तपाईँहरूलाई सुन्दै गर्नुपर्ने हुन्छ। आज गौरा पर्वको बारेमा र विशेष गरी श्रीकृष्ण जन्माष्टमीको बारेमा तपाईँले प्रश्न राख्नुभयो भने त्यसको बारेमा हामी उत्तर तपाईँलाई पक्कै पनि दिने नै छौं। अहिलेको लागि भने तपाईँसँग फोनमा कुराकानी गर्छु, कोही जिज्ञासु लाइनमा हुनुहुन्छ। राधे राधे हजुर, जय श्रीकृष्ण। कहाँदेखि भगवान को बोल्दै हुनुहुन्छ देउता? नर बहादुरजी के छ खबर? आरामै हुनुहुन्छ? ठिकठाक छ? हामीलाई पनि राम्रो छ। हिजो अस्ति पनि आउनु भएको थियो क्या फोनमा होइन? ए अनि अलि सुन्नु न, म तपाईँलाई एउटा कुरो पहिलो नम्बरमा, अहिले कुन रेडियोमा कार्यक्रम सुन्नुहुन्छ? सेरोफेरो एफएम सुन्नुहुन्छ, बझाङ जिल्लामा रहेको होइन? आज बझाङ जिल्लामा श्रीकृष्ण जन्माष्टमी कसरी मनाउने, के गर्ने छ तपाईँको त्यो गाउँघरतिरको परम्परा भनिदिनु न त्यहाँको बारेमा, बझाङ जिल्लाको एउटा नेतृत्व गरिदिनुहोस् तपाईँले। ल ए केही थाहै पो छैन ए मेरो भगवान्, तपाईँहरू त सनातनी हो, हिन्दू नि हो, वैदिक धर्म नि मान्नुहुन्छ कि के छ? त्यो तपाईँको जिल्लातिर यसो आज जन्माष्टमी हो, कृष्णको भएर पाए मन्दिरमा गएर चाहिँ भगवान्लाई यसो फूल अर्पण गर्नुपर्छ, भगवान्लाई भक्ति भावना गर्नुपर्छ, नभए घरमा फोटो भयो भने चाहिन्छ भन्ने छैन होला? मेरो भगवान् के चाहिँ थाहा हुन्छ, दसैँको अष्टमी थाहा हुन्छ होइन? च्याप्प काट्न मिल्छ नि एउटा सिङ्गे होइन? यसरी भएन क्या प्रभु, तपाईँको घर कहाँ आएर ठ्याक्कै अहिले गाउँ? आमा यस्तो बुङ्गल, यस्तो राम्रो ठाउँ छ बुङ्गल, त्यहाँ कसैलाई पनि थाहा हुन्न है कि हजुरलाई मात्रै थाहा नभएर अरूलाई थाहा हुन सक्छ होइन? पोहोर परार पनि थाहा हुँदैन थियो, रामनवमी थाहा हुन्थ्यो? रामनवमी भन्ने जुन पर्व छ त्यो पर्व थाहा हुन्थ्यो? शिवरात्रि थाहा छ, गाजा खान पाइन्छ होइन? शिवरात्रि थाहा हुन्छ? लो यो चाहिँ तपाईँलाई किन थाहा भएको थाहा छ? गाजा खानुहुन्छ होला नि त्यो दिन, भगवानको प्रसाद भने खायो फटाइ फटाइ काम थाहा हुँदो रहेछ। ल ठिक छ, जे होस् अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ अहिले भनिदिनु त? सालो महिना गते समय एक बजेर 33 मिनटमा राति कुन जिल्लामा भयो जन्म? बझाङ जिल्लामा। कति गते राति कति गते बिहान?
1: 9 गते राति मङ्गलबार, 10 गते बिहान बुधबार।
0: ए 9 को राति 10 को बिहान तपाईँको छोरा है? राशिको नाम खिमानन्द नाम आयो, मकर राशि हुन्छ, त्रयोदशीको दिनमा जन्म भएको रहेछ मकर राशि। अब लग्नमा मंगल छ, असाध्य एकोरो हुन्छन्, अनि पितृको दोष पनि परेको छ। के छ, को अकालमा तपाईँको परिवारमा मृत्यु भएको छ? ए त्यही त, दुईटा आमा एउटा आमा बिते, यो बच्चा घर आमा बिते होइन? घरमा सप्ताहहरू लगाउनु होला राम्रो हुन्छ। आइतबारको दिन सधैँभरि व्रत भन्नु, अब तपाईँलाई शिवरात्रि भन्दा अरू थाहा रहन्छ, किनकि त्यो दिन गाँजा खान पाइन्छ भनेर थाहा भएको होला होइन? देश यस्तो छ, के गर्ने, मान्छे यस्तो छन्। चन्द्रमा 8 औँ छ, अलिक चिसोबाट जोगाउनु पर्छ। हनुमान चालिसाहरू दैनिक यो बच्चाको लागि पाठ गरिदिने, हनुमान चालिसाहरू पाठ गरिसकेपछि धेरै कुरामा राम्रो हुन्छ। अनि सूर्य ग्रहणको शान्ति गर्ने, पितृको दोष शान्ति गर्ने, अहिले कुरा त्यस्तो नराम्रो छैन, 1 वर्षसम्म ठिकै छ, 1 वर्षदेखि 3 वर्षभित्रमा अलि अशुभ खालको ग्रह छ, सम्झिनु है? 1 वर्षदेखि 3 वर्षभित्रमा पिङ्गला भन्ने ग्रह छ, यो पिङ्गला सूर्यको पत्नी हो, सूर्यलाई राहुले आक्रमण गरेको छ, एकदम तपाईँलाई अशुभ हुन्छ। चन्द्रमा 8 औँ छ, पूर्णिमाको व्रत आइतबार र पूर्णिमामा विशेष व्रतहरू गरेर अगाडि बढ्नुहोला, हनुमान चालिसा दैनिक पाठ गराउनु होला, राम्रो हुन्छ है? अरू के छ विशेष जिज्ञासा? अरू घरको वास्तु परिवारमा सबै कुरा ठिकै छ, आत्मिनु पर्दैन है? राधे राधे। यतिखेर हामीसँग बझाङबाट हुनुहुन्थ्यो, बझाङको पुङ्गलबाट उहाँसँग राम्रो कुराकानी भयो। एउटा कुरो उहाँको संवादबाट मैले के थाहा पाएँ भने, हुनलाई वास्तवमा मान्छेलाई यस्तै छ क्या, राम्रा कुराहरू थाहा हुँदैनन्, जुन दिन चाहिँ अब त्यस्तै त्यस्तै खालका कुराहरू हुन्छन्, जुन दिन आफूले जे गर त्यही थाहा हुने त हो नि होइन? अब शिवरात्रिमा गाँजा भान खाने प्रसादको रूपमा भनेर परम्परा छ, त्यो वास्तवमा गलत हो होइन? भगवान्लाई त अर्पण गर्ने हो, भगवान्ले खाएको कुरा सबै खान थाल्यो भने त भगवान्ले जे जे खानु जतै खान सकिन्छ, भगवान्ले जे जे गर्नु जति गर्नुहुन्छ। ल भन्नुहोस् आज श्रीकृष्ण जन्माष्टमी, भगवान श्रीकृष्ण जन्म मथुराको कारागारमा भयो, वसुदेव र देवकीको कोखबाट जन्मेका भगवान श्रीकृष्ण कसरी यता नन्द बाबा कहाँ आए त हेर्नुहोस् त, मध्य रातको 12 बजे यति मन्द मन्द वर्षा भएर यमुनाजी यस्तो छलाङ मार्दै आउनु भएको थियो, जबकि भगवान श्रीकृष्णलाई नन्द बाबाले ढकियामा लिएर आउनु भएको थियो, अथवा कुकुरमा भनौँ न, भगवान श्रीकृष्णको पाउलाई स्पर्श गर्नको लागि यमुनाजी बढ्दै बढ्दै आउनु भएको भन्ने कथनहरू पाइन्छ। अनि भगवान त बालक भएर पनि सर्वव्यापी हुनुहुन्छ, थाहा पाउनुभयो यमुनाजी यति किन गडगडेर आइन्, अब यो भन्दा पनि मैले धेरै अटेरी गरेर मेरो पाउ यमुनामा चाहिँ मैले पाउ दिन भनी नन्द बाबाको दारी दारीसम्म त पानी आइसक्यो, अब नन्द बाबालाई नि पुरै यमुनाले पुर्ने छिन् अथवा डुबाउने छिन्, अनि मेरो लीला फेरि खत्तम हुनेछ, त्यही भएको कारणले गर्दा म यिनलाई एउटा पाउ दिन्छु भनेर चाहिँ कुकुरबाट यस्तो त नन्द बाबालाई थाहा नपाउने तालले कुकुरबाट खुट्टा बाहिर राखिदिनु भयो, यमुनाको जलले भगवानको श्रीकृष्णको पाउ यमुनाले स्पर्श गर्नुभयो र त्यहाँदेखि शान्त हुनुभयो, त्यहाँदेखि धेरै माथि आउनु परेन। यो 9 देखि भदौ महिनाको कृष्ण पक्षको अष्टमीमा किन धेरै बाढी आउनु पर्थ्यो? सामान्य पानी मन्द मन्द जलधारा भनेर लेखेको छ, मन्द मन्द के भन्छ यसलाई, भुरुर पानी आउने भन्छ नि होइन, त्यसलाई के भन्छ हाम्रो गाउँतिर, भुसुने पानी भन्छ त्यसलाई होइन, के भन्छ, अलिअलि क्या पानी पर्ने, त्यो शीतलताको लागि मात्रै परेको थियो त्यति। त्यो पानी पनि किन परेको भने भगवान्लाई स्वागत गर्न परेको, त्यो पानीको न्युले उता बाढी आउनु परेको क्या, संयोग मिलाउनु परेको, त्यस्तो यथा धेरै कुराहरूको कथन छ। अब भगवानको कर्म गर्छु भन्दा हामी पनि खोइ त कारागारमा जन्मेर रातारात सानो डोलीमा रहेर भागेको खोइ त। मैले यो किन जोडिरहेको छु भने शिवरात्रिमा चाहिँ गाँजा खाने परम्परा छ। भगवान शिवले त ताना पकालेर गुटुङटुङ खानुभएको थियो, खान सकिन्छ? हलहल नाम गरेको बिच खाएर कण्ठमा लगेर चाहिँ विराजमान गराउनु भएको थियो, त्यही दिनदेखि भगवानको नाम नीलकण्ठ पनि भयो, त्यो गर्न सकिन्छ? त्यही कारण गर्दा गाँजा खानु, धतुरो खानु, आज ए दही मखन चरेर फुटाउनु राम्रो चाहिँ होइन है। यिनै जानकारीको साथमा यतिखेर कोही जिज्ञासु हुनुहुन्छ, राधे राधे हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ यतिखेर प्रभु? धर्मानन्दजी, दार्चुला जिल्लाको कुन गाउँमा हुनुहुन्छ, कुन पालिका पर्छ यो? दुहु गाउँपालिका भनेको अलिक पहाडतिरै पर होइन, जुन गोकुलेबाट खलङ्गा जाँदाखेरि दाहिने हातपट्टि माथितिरपट्टि होइन, त्यही त माथितिरपट्टि हिमालपट्टि त्यहाँबाट होइन, थाहा छ मलाई दुहु त्यहाँ, त्यसले के भन्छ ब्यास गाउँपालिका होइन, छेउमा दुहु गाउँपालिका, ब्यास गाउँपालिका, अनि चाहिँ के भन्छ अर्को माथि अपी गाउँपालिका होइन, नौगाड, अनि बल्ल यता मालिकार्जुन आउँछ होइन,
1: मालिकार्जुन आयो, फेरि शैलेश सुपेर आयो, हजुर शैलेश सुपेर मालिकार्जुन सबै ठाउँमा पस्नु भएको।
0: अनि सुन्नु न कुन रेडियोमा कार्यक्रम सुनिन्छ त्यहाँ दुहु गाउँपालिकामा? दार्चुला एफएम 90 MHz बजिरहेको छ। अनि के छ आज के तिथि अरे? यो अष्टमीमा को जन्मे रहेछ? भगवान पक्का हो? अनि तपाईँहरू आफ्नो छोराको जन्मको दिन चाहिँ के जति काट्ने, अरूलाई बोलाएर खुवाउने होइन गर्नुहुन्छ, आज भगवानको जन्म भएको दिन के गर्ने प्लान गर्नु भएको छ, तयारी के छ?
1: आज उपासना गर्नुपर्ने गुरु, मेरो बहिनी ठुलो मम्मी बित्नु भएको छ, त्यही भएर म त छैन।
0: कति दिन भयो तपाईँको ठुलो मम्मी बित्नु भएको?
1: 3 महिना भइसक्यो गुरु।
0: अनि अब पनि बार्नु पर्छ रे?
1: हामी त बार्छौँ गुरु।
0: के बार्नु भएको छ? पूजा पाठ गर्नुहुन्न है? लसुन प्याज त खानुहुन्छ? खानुहुन्न? ए भनेपछि पुरै रूपमा उपासना खोज्नु भएको, तर ठुलो मम्मीको उपासना चाहिँ पर्दैन थियो, अब त आफ्नो घर परिवारमा नजिकै भइसकेपछि त गाह्रो हुन सक्छ होइन, अब पल्लो घरमा ठुलो मम्मीको छोराहरू चाहिँ सेतो लगाएर बस्ने होइन, सबै बार्ने, आफू ओल्लो घरमा चाहिँ सबै कुरा गर्न अलिक मनले दिएन, ठिकै छ त्यो पनि। अनि आज तपाईँको घरमा मात्रै होइन, तपाईँको गाउँघरतिर श्री कृष्णको मन्दिर कतै छ? राधा कृष्णको मन्दिर?
1: राधा कृष्णको मन्दिर दुर्गा कालिकामा त छैन गुरु, अन्य देवी देवताका मन्दिरहरू छन्।
0: अनि त्यहाँ घरहरूमा अथवा कुनै ठाउँमा एकट्ठा भएर भजन कीर्तन गर्ने, भगवानको चाहिँ पूजा पाठ गर्ने छैन?
1: मन्दिरमा गएर गर्छन् गुरु, बेग्लै मन्दिरमा गएर।
0: ए ल, भनेपछि अघि मैले उता बजाङतिरको के भन्छ अरे बुङ्गलतिर चाहिँ खास त्यो परम्परा रहेनछ, दुहुँतिर अलिअलि भए पनि केही धार्मिक मान्छे रहेछन् ल, खुसी लाग्यो। अहिले कसको बारेमा हेर्ने?
1: अहिले म मेरो नातिको बारेमा।
0: कति सालमा जन्मिनु भयो नाति? 11:05 सेती अस्पताल हो?
1: हजुर, आइतबारको दिन,
0: आइतबारको दिन। नातिको राशिको नाम चाहिँ गुणराज नाम आउँछ, कुम्भ राशि हुन्छ है?
1: हजुर।
2: दीर्घ सेन्सरमा पनि हाम्रो कुराकानी पनि त भएको गुरु यसको प्रत्येक क्षणमा फोन लगाउँदै गर्छौँ, हजुरको कार्यक्रम सुन्दै गर्छौँ, तर बिरलै
0: यो तपाईँको नातिको नाम जुराएको मैले नि हो
2: हजुर गुणराज हजुरले नै
0: हो गुणराज ठिक छ ल कुम्भ राशि आयो अलिकति यो बच्चालाई काल सर्पयोग परेको छ क्या राति झस्केर हैरान गर्नुहुन्छ है बच्चा चन्द्रमा पनि आठौँ रहेछ फेरि थाहा छ चन्द्रमा आठौँ भयो भने के हुन्छ चन्द्रमा आठौँ भयो भने आयु कमी हुन्छ भन्छन् फेरि राहुसँगको चन्द्रमा यसलाई चन्द्र ग्रहण युक्त फेरि चन्द्रमा शनिको घरमा गएर बसेको छ यो तिनटै हिसाबले राम्रो भएन है भनेको तपाईँको बच्चालाई हनुमान कवच अनिवार्य रूपमा धारण गर्नुपर्छ त्यसमा पनि दुई वर्षपछि झन् राहु चल्दैछ है नवग्रह सहितको हनुमान कवच धारण गर्नु अहिले त केही पनि छैन दुई वर्ष पछाडि असाध्य अशुभ ग्रहहरू चल्छन् विशेष ध्यान दिनु स्वास्थ्यमा पारिवारिक सम्बन्धहरू पनि बिग्रिन सक्छन् घरमा अलिक धर्म कर्म तपाईँले अलिक त्यति बेर भन्न त भन्नुभयो अलिक धर्म कर्म कम हुन्छ कि घरमा पितृहरूको उपासना घरमा भक्ति भावना अलिक कम छ के त्यही त अब अलिकति के भयो अलिकति कुरो मिलेको छैन यो बच्चाको लागि एउटा कालसर्पको शान्ति अनि हनुमान कवचहरू धारण गर्ने कालसर्पको कवचहरू धारण गर्ने अब अलिक पछि राहु छ धेरै कुराको शान्तिहरू गर्नुपर्छ एकचोटि दिउँसो पनि अलिकति छलफलमा रहनु होला र चिनाहरू बनाएर सकभर तपाईँले अगाडि बढ्नु भयो भने धेरै कुरामा राम्रो पनि हुन्छ है हुन्छ हुन्छ है अब यसो छ यो अब अहिले अरू केही पनि छैन राम्रो छ यो दुई वर्षपछि राहु चल्छ भनिहाले 18-19 वर्षसम्म राहु चल्छ अहिले यति बुझ्नु अहिले राम्रोसँग शान्तिहरू गराएर अहिले अरू सबै शान्तिहरू गर्न भनेको छ नहोला कवचहरू लाउनको लागि दिउँसो सम्पर्कमा लाउनु चिनाहरू बनाउनको लागि अहिले छुट्टिन्छु राधे राधे हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं तपाईँ प्रत्यक्षरत हुनुहुन्छ अब भने हामी तपाईँलाई तपाईँको श्रीकृष्ण जन्माष्टमीको बारेमा थोरै केही महत्वपूर्ण तपाईँको कमेन्टहरू छन् भने हामी त्यसलाई पनि जानकारी दिनेछौं र आज गौरा पर्वको बारेमा थोरै चर्चा गर्ने छु तर त्योभन्दा पहिले एकैछिन लिन्छु विश्राम विश्रामपछि आज तपाईँलाई पुनः स्वागत गर्छु हामी सँगै रहनुहोला
3: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष दर्पण पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म कार्यक्रम ज्योतिष दर्पण भूत्र वर्तमानको स्मरण गर्दै ज्योतिष शास्त्र अनुसार सुनौलो भविष्य तय गर्नका लागि ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा हरेक बिहान मुलुकभरका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष दर्पण सुन्न नचाहनुहोला के तपाईँ भूत वर्तमान र भविष्य जान्न चाहनुहुन्छ
4: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा
3: हामी कहाँ वृन्दावनबाट अध्ययन पुरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्गालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ
4: सम्पर्क
3: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97658 3 76 1
4: समीपमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ
5: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ
6: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
5: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
6: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम कार्यक्रम ज्योतिष दर्पण।
3: अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योतिष दर्पण।

हजुर कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छु र तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू दिने प्रयासमा लागिरहेका छौं। हामीलाई तपाईँहरूले धेरैवटा प्रश्नहरू गर्नुभएको छ, म प्रश्नहरू केही तपाईँहरूले लेख्नु भएको रहेछ भने हेर्छु, कमेन्टहरू त आएको छ, अब के कमेन्ट आएको छ भन्ने कुरामा चाहिँ म तपाईँहरूलाई जानकारी दिन प्रयास गरिरहेको छु। आज मैले अहिले पनि भने श्रीकृष्ण जन्माष्टमीको बारेमा केही कमेन्टहरू हामी लिने नै छौं र त्यसको उत्तर पक्कै पनि दिनेछौं र सारांशमा हामी त्यसको बारेमा पनि जानकारी पक्कै पनि दिने प्रयास गरिरहेका छौं। जय श्रीकृष्णाष्टमी, नमन गुरूदेव, गुरूदेव लगायत सबै सनातनीहरूमा श्रीकृष्ण जन्माष्टमीको हार्दिक मंगलमय शुभकामना। प्रमानन्द सापकोटा, कमलनगर, नारायणघाट भन्नुभएको छ, धन्यवाद छ। जय श्री राधे गुरूदेव, म बैतडीबाट हो, रेडियो सनातनबाट कार्यक्रम सुन्दैछु। कृष्ण जन्माष्टमीको बारेमा ज्ञानवर्धक कुरा बताइदिनुहोस् न है गुरूदेव, राधे राधे भन्नुभएको छ। अब लामो कुरा त अब थोरैमा हुन गाह्रो होला, तथापि हामी केही जानकारी दिने नै छौं। गुरूदेव राधे श्याम भन्नुभएको छ, नाम खुलाउनु भएन। जय श्री राधे गुरूजी, श्रीकृष्ण जन्माष्टमीको हार्दिक मंगलमय शुभकामना। गुरू राधे राधे भन्नुभएको छ, नाम खुलाउनु भएको छैन। जय श्री राधे गुरु, म सरलाहीबाट सनातन रेडियो नेटवर्कबाट कार्यक्रम सुन्छु। श्रीकृष्ण जन्माष्टमीको धेरै धेरै शुभकामना गुरु, राधे राधे भन्नुभएको छ, विशेष धन्यवाद छ। समग्रमा त्यस्ता महत्वपूर्ण प्रश्नहरू भने हामीलाई प्राप्त भएको छैन। एउटा प्रश्न छ, जय श्री कृष्ण, जय श्री राधे राधे, मिन्स भएको बेला भगवानको नाम लिनुपर्छ कि नै गुरु भन्नुभएको छ। यो मिन्स भनेको महिनावारी है, महिनावारी भएको बेला भगवानको नाम संकेतन गर्नु पवित्र मानिन्छ। नाम संकेतन गर्नलाई कुनै पनि बेला अछुतो हुँदैन, यति चाहिँ भने है। अब तपाईँलाई जानकारी गराउँ, आज श्रीकृष्ण जन्माष्टमी के हो वास्तवमा, श्रीकृष्ण जन्माष्टमीको आज विशेष फल के हुँदैछ, यसमा म तपाईँहरूलाई विशेष गरी जानकारी दिने प्रयास गरिरहन्छु है। अब वास्तवमा आज भदौ महिनाको 19 गते शुक्रबार हो, आज रातिको 11 बजेर 17 मिनटसम्म श्रीकृष्ण जन्माष्टमीको अष्टमी तिथि र रोहिणी तिथि पनि छ। विशेष गरी आजको अष्टमीलाई अष्टमी रोहिणी पनि भनिन्छ, श्रीकृष्ण जयन्ती पनि भनिन्छ, श्री जयन्ती पनि भनिन्छ, अनि कृष्ण जन्माष्टमीलाई विशेष गरी गोकुल अष्टमी पनि भनिन्छ। गोकुलमा भगवानको जन्म भएकोले है यसो पनि भनिन्छ। विशेष गरी आज ज्ञान योग र कर्मयोग र भक्ति योग तीनटा योगका प्रणेता भनेर भगवानलाई हामी बुझ्न सक्छौ। भदौ महिनाको अष्टमी त्यो पनि कृष्ण पक्षको अष्टमीलाई विशेष गरी भगवानको प्रादुर्भाव भएको दिनलाई मानिन्छ, यसलाई महरात्रि पनि भन्ने गरिन्छ। भगवानको नाम संकीर्तन, भगवानको गुणानुवाद, आज हरेक ठाउँमा भगवानको मन्दिर भएको ठाउँमा गुणानुवाद पक्कै पनि हुन्छ, अझ धेरै त घर घरमा पनि भइ नै हाल्छ। यदा यदा धर्मस्य ग्लानिर्भवति भारत परित्राणाय साधुनाम विनाशाय दुष्कृताम धर्म संस्थापनार्थाय सम्भवाम युगे युगे, यस्ता धेरै कथनहरू छन्। भगवानको वास्तविक जन्म विशेष गरी किन भएको भन्दा अन्याय अत्याचार र राक्षसी प्रवृत्तिबाट मानव मात्रको संरक्षणको लागि अथवा दैत्यको विनाश र सज्जनको संरक्षण गर्नको लागि भगवानको जन्म भएको हुन्छ। विशेष गरी भगवानले महाभारतमा अर्जुनलाई ज्ञान दिनको लागि भगवानको पनि जन्म भएको भन्ने पनि पाइन्छ। अर्को हिसाबले भन्छन् भगवानको जन्म यस मानेमा भयो, गीता निर्माण गर्नको लागि भगवानको जन्म भएको, किनभने जुन कुरुक्षेत्रमा उपदेश दिने क्रममा भगवान श्रीकृष्णबाट व्यक्त गर्नुभएको पवित्र उपदेशलाई नै गीता भन्ने गरिन्छ। त्यसकारणले गर्दा यो गीता भनेको धर्मको संविधान हो भन्छौ हामी, त्यहाँ भनेका कुराहरू सबै हामीले मान्दै जानुपर्छ र मानेका पनि छौं र मान्नु पनि पर्छ भन्ने कुरामा यसलाई विशेष गरी त्यो विशेष ग्रन्थको रूपमा लिइने भएकाले गीताको पहिलो अक्षर पनि धबाट शुरू हुन्छ धर्म क्षेत्रे, अन्तिम अक्षर पनि गतिर ममह म भन्ने अक्षरमा टुङ्गिन्छ,
धर मको बीचमा धर्म हुन्छ, यो धर्म ग्रन्थ हो, धर्मको विशेष गरी ग्रन्थ हो यो गीता। त्यस मानेमा गीतालाई नि उपदेशको रूपमा र गीता निर्माण गर्नको लागि भगवानको जन्म भएको भन्ने कथन पनि पाइन्छ। यति मात्रै होइन, भगवान श्रीकृष्णले गीता निर्माण गर्न होइन, भगवानले आफ्नो बाललीला सँगसँगै पुतना, कंस, जरासन्ध, शिशुपाल जस्ता हजारौं हजार दानवहरूको चाहिँ उद्धार गर्नको लागि है मारे भन्छौ नि, मारेको होइन नि भगवानले, भगवानले मार्नुहुन्न, भगवानले कहिले पनि अरूलाई मार्ने दुःख दिने गर्नुहुन्न। रामले रावणलाई मारेकै होइन, रामले त रावणलाई त उद्धार गर्नुभएको, त्यो कुनै जुनीमा भगवानको ठूलो भक्त, भगवानले इच्छा गर्नुभयो अहिले म सक्दिनँ पछि आउँला। त्यस्तै गरी भगवान श्रीकृष्णले पनि धेरैको उद्धार गर्नको लागि, मार्न होइन है, शब्दहरू तपाईँले ख्याल गर्नुहोला, भगवानको हातबाट मर्न पाउने मान्छे कहीँ मरे हुन्छ, त्यो त उद्धार भएको हो, उद्धार गर्न हजारौं हजार कंसहरूलाई, अब हेर्नु न पुतनालाई मार्ने भए आमा बनाउँछन्, हेर्नुहोस् आमाको गति प्राप्त भएको छ, भगवानले पुतनाको दुध खाएर दुध यति मजाले खाइदिनु भयो, त्यहाँ जुन एउटा विष राखेकी थिइन् पुतनाले, त्यो विष मात्र होइन उसको भएको सारा भित्रको चाहिँ तेज नि नष्ट गरेर पुतनाको वध गर्नुभएको छ, यानि कि उद्धार गर्नुभएको छ। अनि पछि सबैले त्यहाँ छलफल गर्दा भगवानको ले दुध खाएको भएर यो भगवानको एउटा आमा हुन्, भाइ आमा हुन्, यिनलाई भगवानले चाहिँ आफ्नो आमाको जुन गति दिनुहुन्छ त्यही गति प्राप्त हुन्छ भनेर भगवानले भन्नुभएको छ, यी मेरो आमा हुन्, आमाकै गतिमा जाऊ भनेर भन्नुभएको छ। मैले थोरै कुरामा तपाईँलाई जोड दिएको छु, भगवानको जन्म किन भयो भन्ने मानेमा। अब तपाईँले यसमा आफूतिर ढल्काएर म किन जन्मेछु यो पृथ्वीमा भन्ने कुरा पनि कहिले सोच्नु होला। भगवानका यति धेरै गुणानुवाद छन्, यो त मैले थोरै तपाईँलाई 5-10 मिनटमा थोरै मात्रै भने, यति छन् भगवानका कर्म, भगवानका गुण, आहा यति छन्, अब यो भनेर तपाईँलाई साध्यै लाग्दैन, मैले विशेष विशेष गरी तपाईँलाई भनिरहेको छु है। विशेष गरी भगवानले यस्तो बेलामा जन्म लिनुभयो, हेर्नुहोस् है, यति धेरै कर्म गर्ने मान्छे, अब कर्म त मैले थोरै भने, त्योभन्दा हजारौं धेरै कर्महरू छन्, यस्तो कर्म गर्ने मान्छे कहाँ जन्मियो होला, कसको कोखबाट जन्मियो होला। देवकीको दाई राजा कंस, कंसको बहिनी देवकी, देवकीको बुवाको नाम उग्रसेन, उग्रसेनले वसुदेवलाई देवकी दिने निर्णय गर्नुभयो, अनि दिने निर्णय गरिसकेपछि कंसले पनि विवाहमा सहभागी भयो। विवाह भइसकेपछि अब पहिले के अहिले पनि छ नि परम्परा, बेहुला र बेहुलालाई घरसम्म छोड्ने परम्परा, अब कंस त त्यहाँ मथुराको राजा भइहाल्नुभयो, आफ्नो एउटा रथमा राखेर भगवान वसुदेव र भगवान देवकीलाई आफ्नो बहिनी ज्वाइँलाई चाहिँ घर छोड्नु पर्यो, विदाई गर्नु पर्यो भनेर चाहिँ रथ यस्तो स्पिडले वेगसँग उडाएर होइन लगिरहेको थियो, त्यो बेलामा एउटा आकाशवाणीको नाराजीले जिस्काइदिन भन्नुभयो, हे कंस, हे कंस, हे कंस भन्नुभयो, तैँले आज यति धेरै हर्षोल्लासको साथमा, यति धेरै दाइजोको सहित, यति धेरै सम्मानको सहित जुन तेरो बहिनी देवकी वसुदेवलाई सुम्पिस, कर्म सम्पादन गरिस, विवाह सम्पन्न गरेर घर जाँदैछस् छोड्नको लागि, त दिदीलाई बहिनीलाई अब हेर, त्यही देवकीको आठौं गर्भ, बुझ्नुभयो, त्यही देवकीको आठौं गर्भले तेरो मृत्यु निम्त्याउनेछ भनिदिनुभयो आकाशवाणीबाट। कंसले यस्तो स्पिड चलिरहेको रथलाई झ्याप्पै रोकिदिनुभयो, अनि जसङ्ग हुनुभयो, अनि अब आज यस्तो आकाशवाणी भयो, मैले यसलाई घर लान हुँदैन, यसलाई मैले मेरो कारागारमा लगेर जेलमा हाल्नुपर्छ,
सबै सन्तान अब यसको आठौं सन्तानलाई मैले मृत्यु गर्नै पर्छ भन्नुभयो। फेरि नाराजीले भन्नुभयो, तिम्रो आठौं गर्भ त हो, फेरि हेर्नुहोस् है, आठौं गर्भ त तिमीलाई यसले मार्छ नै मार्छ, तर भन त अब आठवटा चीजलाई एकै ठाउँमा राखिदिएर कुनदेखि सुरु गर्दा कुनलाई आठ मान्ने? हामी सात बार भन्छौ नि, अन्तिम बार कुन, पहिलो बार कुन? सातमा त सबै साथै छ, शनिबारबाट गन्दै गए, शुक्रबार साथै रहन्छ, सोमबारबाट गन्दै गए, आइतबार साथै रहन्छ। त्यस्तै गरी फेरि त्यहाँ नाराजीले कंसको दिमाग भुटी दिनुभयो। यस्ता लामो कथाहरू छन्, लामो कथा भनेन मैले, त्यसरी भगवानलाई आठौं गर्भको प्रतीक्षा गर्नको लागि हरेक गर्भ चाहिँ मार्ने शर्त गर्यो। पहिले त आफ्नो त्यो बहिनी भाइलाई मार्नै खोजा थियो होइन, त्यहाँ के कुराहरू कथाहरू लामा छन्। त्यसरी कंसको जेलमा देवकी र वसुदेव जानु परेको इतिहास थोरैमा तपाईँलाई भने, भगवान श्रीकृष्णको जन्म

भएर भगवानले कहिल्यै पनि वृद्ध हुनु परेन भन्ने खालका पनि कुराहरू छन्। अब यो धेरै लामो कथनहरू छ, यो लामो कथनहरूलाई मैले तपाईँलाई आज भनिनँ, तपाईँले अब छोटकरीमा बुझ्नुपर्ने श्रीकृष्ण जन्माष्टमीको बारेमा विशेष महत्व छ आज, सँगसँगै गौरा पर्व पनि आज विशेष महत्वको दिन छ। हिजो गौरा सप्तमी थियो होइन, हिजो गौरा सप्तमी थियो भने आज दुर्वाष्टमी हो, आज गौरा पर्व हो। आजको दिनलाई तपाईँहरूलाई विशेष गरी पर्वको हिसाबमा मानेर तपाईँहरूले भगवानको नाम संकीर्तन गर्दै अगाडि बढ्नुभयो भने धेरै कुरामा राम्रो हुन्छ। त्यस्तै गरेर विशेष गरी गौरा पर्व चाहिँ सुदूरपश्चिमको भूभागमा अनि यसमा विशेष गरी यो सुदूरपश्चिमको चाहिँ मौलिक धर्म अथवा विशेष धर्म बनाई यसलाई मान्ने गरिन्छ। गौरा पर्वको पर्व अथवा यो भदौ महिनालाई हरियाली पानीको थपासँगको सनातन संस्कृति जोडेको छ। विशेष गरी विवाह गरेका दिदी बहिनीहरूले चाहिँ यसलाई विशेष गरी मान्ने गर्नुहुन्छ। अनि खस राज्यको उद्गम भूमि भाषा संस्कृति र सभ्यताहरूको जरो गाडेको सुदूरपश्चिम विशेष गरी धार्मिक महत्वहरू छन्। यसलाई प्राचीन हय्य वंशी राजा मध्येहरूमा सहस्रार्जुनले भृगुवंशी ब्राह्मणहरूलाई आफ्नो धर्म फिर्ता माग्ने कामबाट ब्राह्मणलाई मारेपछि विधवा भएकी ब्राह्मणले आफ्नो सतीत्व रक्षार्थको लागि निराहार रहेर उपासना गरेर एउटा फलस्वरूप ब्राह्मणीले तेज रूपमा पुत्र प्राप्त गरेकी इतिहासहरू पाइने गरिन्छ। विशेष गरी त्यही छोराको पुत्रको तेजले गर्दा अन्ध हुन पुगेका सहस्रार्जुन नाम गरेका ती राजाले माफी मागेर भगवती पार्वतीलाई विशेष गरी शक्तिमान सम्झेर यो यति धेरै तेजको पनि पराकाष्ठालाई सामर्थ्य गर्न सक्नेवाला यो गौरी पार्वतीको विशेष पूजा गर्ने परम्परा त्यस दिनदेखि आइरहेको छ। तर आज हेर्नुहोस्, मैले आजसम्म मैले जति पनि बुझेँ, म कोशी प्रदेशदेखि लिएर तपाईँको सुदूरपश्चिम प्रदेशसम्म लगभग लगभग नेपालको यात्रा मैले भ्रमण गरिसकेको छु, तर यो क्षेत्रमा गर्दै गर्दा गौरा पर्वमा अथवा अन्य पर्वमा सुदूरपश्चिमको जस्तो चेलीहरूले जुन गौरा पर्व मान्नुहुन्छ त्यतिको कठोर व्रत त कसैले पनि नेपालमा त्यस्तो व्रत गरेकै छैन जस्तो लाग्छ मलाई। अब यसमा विशेष गरी आजको यो जुन गौरा पर्व छ यसलाई बिरुडा पनि भन्ने गरिन्छ। बिरुडा भनेको चाहिँ सायद हामीले त्यसलाई गेडागुडी भन्ने गर्छौं, त्यसलाई पाँच प्रकारका गेडागुडीलाई बिरुडा भन्ने गरिन्छ होला होइन। यो चाहिँ अब सुदूरपश्चिमका भक्तहरूलाई मैले सोधेँ, मलाई जहाँसम्म याद छ त्यसलाई मैले पाँचवटा गेडागुडी भिजाएपछि त्यसलाई विशेष गरी बिरुडा भन्ने गरिन्छ। आफ्नो पानीको मुहानमा खोलामा तटमा धारामा कहाँ गएर हुन्छ त्यो त्यसलाई तपाईँहरूले कुवातिर गएर चाहिँ विशेष गरी बिरुडा धोएर गौरीको त्यही उसले चाहिँ पवित्र मूर्तिहरू बनाएर अथवा भनौँ न एउटा प्रतिमा बनाएर घरमा भित्र्याउने परम्परा छ। अनि शिव र गौरीको विशेष गरी पूजा गरिन्छ, यसलाई विशेष गरी घरमा पूजा गरिसकेपछि न भित्र्याएसम्म के अरे न विसर्जन नगरेसम्मलाई चाहिँ विशेष गरी यो पाँच सात दिन कतिहरू कति दिन मान्नुहुन्छ त्यो खालको पर्वहरू छन्। कसैले देउडा भन्छन्, कसैले चैता भन्छन्, कसैले धमारी आदि लगायत विभिन्न खेलहरू विशेष गरी यो सुदूरपश्चिममा मान्ने गरेको इतिहासहरू छ। यो गौरा पर्वको पनि तपाईँ सम्पूर्णलाई विशेष विशेष शुभकामना छ। यो सबै सबै पर्वहरू हामी सबैका पर्व हुन्। मैले अहिले पनि भने गौरा भनेको गौरी देवीको उपासना, गौरी माताको तेज प्रकाश र सतीत्वलाई कसरी बीजारोपण भयो भन्ने खालको इतिहास पनि यसले हामीलाई उद्धृत गरेको छ। त्यस कारणले गर्दा सबै सबैलाई यो मैले जानकारी दिएँ। आज हामी कार्यक्रमको ब्लगमा थोरै कुराहरू जानकारी गराउँदा पनि श्रीकृष्ण जन्माष्टमी र आज गौरा पर्वको बारेमा विशेष तपाईँहरूलाई मैले जानकारी दिएँ है। अब यस्तै यस्तै कुराहरू तपाईँलाई सुन्न चाहनुहुन्छ भने कार्यक्रम ज्योतिष दर्पणमा हरेक दिन तपाईँ सुन्न सक्नुहुन्छ। आज हामीले विशेष गरी तपाईँहरूको बारेमा धेरै भन्न त सकेनौ, अब
एक

कमेन्ट छन् म त्यसलाई वाचन गरिहाल्छु। जय श्री कृष्ण अष्टमीको पावन अवसरमा व्यापक शुभकामना छ सम्पूर्णलाई। म भक्तबहादुर थापा अछाम जिल्ला मंगलसेनी घर भई हाल भारतको पुनाबाट सुन्दैछु भन्नुभएको छ। भक्तजीलाई पनि विशेष धन्यवाद छ। राधे राधे जय श्री राधे राधे। म रेडियो फिकल सुन्दैछु इलामबाट झलक भट्टराई। सर्वप्रथम सम्पूर्ण श्रोतामा श्रीकृष्ण जन्माष्टमीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छु। भगवान श्रीकृष्णको जन्मोत्सव मनाइरहँदा एउटा जिज्ञासा राख्न मन लाग्यो। हामीले श्रीकृष्णलाई भगवानको रूपमा पूजा गर्छौं तर उहाँको जीवनलाई केवल चमत्कार र धार्मिक कथाहरूमा रूपमा मात्र हेर्ने कि उहाँको दिनुभएको जीवन दर्शन र व्यावहारिक शिक्षाको रूपमा पनि बुझ्ने भनेर प्रश्न गर्नुभएको छ। गीतामा श्रीकृष्ण भन्नुहुन्छ, यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत अभ्युत्थानम धर्मस्य तदात्मानम सृजामि अहम् राधे राधे। हो, अब सबैले मान्नुपर्छ। आजलाई यति जानकारी गराए भोलि तपाईँको बारेमा अन्य कुराहरू सहित तपाईँको फोन सम्पर्कमा कुराकानी गर्नेछौ। आज फोन धेरै लिइएन, धेरै भन्दा धेरै सम्पर्कमा रहन खोज्नुभएका सज्जन भक्तहरूलाई दिनैभरि फोन गर्नुहोला भन्दै आजको लागि कार्यक्रमबाट उजेल पर्छु। तपाईँ र मेरो भेट भोलि बिहान रेडियोको ध्वनि तरङ्गबाट पक्कै पनि रहनेछ। आजको लागि भने आज्ञा दिनुहोस्। तपाईँको दिन आनन्दमय मंगलमय रहोस्। जय श्री कृष्ण, जय जय श्री राधे।

नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। बाढ़ीबाट सम्पर्क विहीनको संख्या 5,000 नाग्यो, 12,000 भन्दा धेरैको उद्धार। त्रिशुली 3 एसोरुङभित्र फँसेकाहरूसँग उद्धार टोलीको संवाद। बाढ़ीका कारण 3,87,00,000,000 रूपियाँको क्षति भएको प्रारम्भिक अनुमान। प्रधानमन्त्री कोषमा 6,00,000,000,000 रूपियाँ सहयोग संकलन, कुल रकम 8,00,000,000,000 नाग्यो। बीपी राजमार्गमा गाड़ीको चाप बढ़ेपछि आलोपालो प्रणाली, मालवाहक गाड़ी राति मात्र चलाइने। भोटेकोशी बाढ़ीपछि कोरला नाकामा चाप बढ़्यो। नाइजेरियामा शंकास्पद विषाक्त धुवाँबाट झण्डै 40 जनाको ज्यान गयो। प्रहरी र स्वास्थ्य अधिकारीहरूद्वारा घटनाको अनुसन्धान शुरू। र एनभीएल प्रतियोगिता आजदेखि शुरू हुँदै पहिलो खेल मधेस र सगरमाथा बीच हुने। नेपाल खबरमा अब पूरा खबर। रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढ़ीका कारण सम्पर्क विहीन हुनेहरूको संख्या 5,000 नागेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो विवरण अनुसार बाढ़ीबाट 5,053 जना अझै सम्पर्क विहीन छन्। बाढ़ी प्रभावित क्षेत्रबाट अहिलेसम्म 12,038 जनाको उद्धार गरिएको छ। उद्धार गरिएका मध्ये 3,000 भन्दा धेरै व्यक्ति विभिन्न होल्डिङ सेन्टरमा बसिरहेको प्राधिकरणले जनाएको छ। यस्तै रसुवा, नुवाकोट, धादिङ, चितवन, गोर्खा, तनहुँ, नवलपरासी पूर्व र नवलपरासी पश्चिममा गरी 1,259 शव फेला परेका छन्। भोटेकोशी बाढ़ीबाट प्रभावित मध्ये अहिलेसम्म 5,384 जनाको उपचार गरिएको छ। बाढ़ी प्रभावित क्षेत्रमा उद्धार तथा राहतसँगै घाइते तथा बिरामीको उपचारलाई प्राथमिकतामा राखिएको प्राधिकरणले जनाएको छ। यसैबीच त्रिशुली 3 जल विद्युत आयोजनाको सुरुङभित्र फँसेका व्यक्तिहरूसँग उद्धार टोलीले दोहोरो संवाद गरेको छ। रासोपा सांसद तथा इन्जिनियर श्रीराम नेउपानेले आयोजनाको सुरुङभित्रबाट आवाज आएको जानकारी दिनुभयो। शुरूदेखि नै उद्धारमा खटिएका नेउपानेले भित्रबाट आवाज आएपछि सुरुङभित्र छिरेर सेना र सशस्त्र प्रहरीले उद्धार कार्यलाई तीव्रता दिएको बताउनु भएको छ। सामाजिक सञ्जालमा उहाँले लेख्नु भएको छ, भित्रबाट मानिसको आवाज आएको जानकारी उद्धाररत सेनाबाट प्राप्त भएको छ। नेपाली सेना र सशस्त्र प्रहरीको उद्धार टोली सुरुङ प्रवेश गरी उद्धार कार्यलाई तीव्रता दिइरहेको छ। सुरुङभित्रबाट मानिस बोलेको आवाज सुनिएको जानकारी प्राप्त हुनु आशाजनक संकेत हो। भित्रबाट एक भन्दा बढ़ी व्यक्तिको आवाज सुनिएको पुष्टि भएको पनि उहाँको भनाइ छ। उद्धार टोलीले नआतिनुहोस्, हामी उद्धार गर्दैछौ भनेपछि भित्रबाट हुन्छ भन्ने प्रतिक्रिया प्राप्त भएको नेउपानेले उल्लेख गर्नुभएको छ। सरकारले रसुवाको भोटेकोशी बाढ़ीका कारण झण्डै 4,00,000,000,000 क्षति भएको अनुमान गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हिजो आयोजना गरेको नियमित ब्रिफिङमा प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीले प्रारम्भिक अनुमान अनुसार 3,87,54,00,000,000,000 क्षति भएको जानकारी दिनुभयो। यसको विस्तृत विवरण भने आउन बाँकी छ। साथै 4 महिनामा विभिन्न क्षेत्रको प्रारम्भिक पुनस्थापनाका लागि 7,95,00,000,000,000 रूपियाँ आवश्यक भएको उहाँको भनाइ छ। यसैबीच विनाशकारी बाढ़ीबाट प्रभावित नागरिकका लागि देश तथा विदेशबाट राहत र सहयोग जुट्ने क्रम तीव्र बनेको छ। बाढ़ी प्रभावितको उद्धार, राहत, पुनस्थापना तथा पुननिर्माणका लागि सरकारी निकायदेखि निजी क्षेत्र र विभिन्न संघ संस्था तथा सर्वसाधारण नागरिकले सहयोग गरिरहेका छन्। पछिल्लो विवरण अनुसार बाढ़ीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा झण्डै 6,00,000,000,000 रूपियाँ संकलन भएको छ। बाढ़ीबाट ठूलो जनधनको क्षति भएपछि सरकारले राहत तथा पुनस्थापनाका लागि सहयोग गर्न आह्वान गरेसँगै कोषमा देशभित्र र विदेशबाट सहयोग आउने क्रम बढ़ेको हो। बाढ़ी प्रभावित नागरिकलाई तत्काल उद्धार राहत उपलब्ध गराउनेदेखि क्षतिग्रस्त पूर्वाधारको पुनस्थापना र दीर्घकालीन पुननिर्माणसम्मका लागि यो रकम परिचालन गर्ने सरकारको तयारी छ। बाढ़ीपछि मात्रै संकलन भएको झण्डै 6,00,000,000,000 रूपियाँ बाहेक प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा यसअघि 2,08,00,000,000,000 रूपियाँ मौजदात रहेको थियो। पछिल्लो सहयोग रकम र यसअघिको मौजदात जोड्दा कोषमा 8,00,000,000,000 रूपियाँ भन्दा बढ़ी रकम जम्मा भएको छ। रसुवाको भोटेकोशी बाढ़ीका कारण चीनतर्फ फँसे

0: मुक्त हुन्।
1: फोन 056-421-2161, 596-617, मोबाइल 98-550-607-68, 98-511-62-594, 98-510-54-224। तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआई बाट सुरु गरौ।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: हरेक मान्छेको सपना जपना र चाहना पैसा।
2: पैसामा छ शक्ति, पैसामा छ सहारा।
1: धोती पटुका र इजारको गाँठो हुँदै गाड धनसम्म,
2: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइल सम्म,
1: यच्छ प्रश्न कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
2: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
1: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने,
2: इतिहास गाथा र कथा गाँठका कुरा।
1: गाँठका कुरा
2: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा।
3: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। पृथ्वी राजमार्ग अन्तर्गत कृष्ण भीरमा बाढ़ीका कारण सड़क अवरूद्ध भएपछि बीपी राजमार्गमा गाड़ीको चाप बढ़ेको छ। चाप बढ़ेपछि जिल्ला प्रशासन कार्यालय काभ्रेले राजमार्गमा ट्राफिक व्यवस्थापनका लागि आलो पालो प्रणाली लागू गरेको छ। जिल्ला सुरक्षा समितिको बैठकले बीपी राजमार्गमा मालवाहक गाड़ी रातको समयमा मात्रै संचालन गर्ने निर्णय गरेको छ। 10 टन भन्दा बढ़ी तौल भएका गाड़ी संचालन गर्दा समस्या हुने भएकाले तौल सीमा समेत कायम गरिएको प्रशासनले जनाएको छ। धोलेखेलदेखि खुरकोट तर्फ जाने र खुरकोटबाट धोलेखेलतर्फ आउने मालवाहक गाड़ी सम्भव भएसम्म बाटोमा एकअर्कासँग क्रस नहुने गरी समय व्यवस्थापन गरिएको छ। ट्राफिक व्यवस्थापनका लागि ट्राफिक प्रहरी र जिल्ला प्रशासन कार्यालय सिन्धुलीसँग समेत समन्वय गरिएको छ। यस्तै ग्यास बुलेट लगायत ठूला मालवाहक गाड़ीलाई बीपी राजमार्गको धोलेखेल भकुण्डे सड़क खण्डमा सुरक्षाकर्मीको उपस्थितिमा मात्रै संचालन गरिने भएको छ। यसैबीच भोटेकोशी बाढ़ीबाट रसुवा केरुङ नाका बन्द भएसँगै कोरला नाकाबाट मालवस्तु ढुवानी गर्न थालिएको छ। रसुवागढ़ी नाका बन्द हुनु अघि औसत 8-10 कन्टेनर मात्रै आवजात गर्ने कोरला नाकामा रसुवागढ़ी बन्द भएपछि मालवस्तु बोक्ने ढुवानीको कन्टेनरको संख्या बढ़न थालेको छ। सशस्त्र प्रहरी बल 33 नम्बर गुल्मा हेड क्वार्टर जोमसमका अनुसार रसुवाको विनाशकारी बाढ़ीबाट यो क्षेत्रको रसुवा गढ़ी नाका पूर्ण रूपमा बन्द हुँदा कोरला नाकातर्फ मालवस्तु ढुवानी गर्ने कन्टेनरको संख्या अप्रत्याशित रूपमा बढ़ेको हो। कृष्णभीरको पहिरोका कारण पृथ्वी राजमार्ग अवरूद्ध भएपछि वैकल्पिक मार्गबाट ढुवानी महँगो परेको भन्दै उद्योगीले काठमाडौँ उपत्यकामा खाना पकाउने एलपी ग्यासको भाव बढ़ाएका छन्। नेपाल आयल निगमले ग्यासको मूल्य प्रति सिलिण्डर 2060 रूपियाँ तोकेकामा ढुवानी भाड़ा भन्दै उद्योगीले 105 रूपियाँ 38 पैसा बढ़ाएका छन्। अब काठमाडौँ उपत्यकामा ग्यासको भाव प्रति सिलिण्डर 2165 रूपियाँ 38 पैसा पर्नेछ। काठमाडौँ उपत्यकामा रहेका ग्यास उद्योगले तराई क्षेत्रका ग्यास उद्योगमा रिफ्यूल गरी ल्याउनुपर्ने बाध्यता भएकाले ढुवानी भाड़ा थप्नु परेको नेपाल एलपी ग्यास उद्योग संघले जनाएको छ। भगवान श्रीकृष्णको पूजा आराधना गरी आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदैछ। भदौ कृष्ण अष्टमीको मध्यरातमा भगवान कृष्णको जन्म भएको धार्मिक विश्वास अनुसार आजको दिनलाई श्रीकृष्ण जन्माष्टमी र रातलाई महोरात्रि भनिन्छ। यस अवसरमा देशभरका कृष्ण मन्दिरमा पूजा आराधना, भजन कीर्तन तथा प्रवचन आयोजना गरिन्छ। भगवान विष्णुको 8 अवतारका रूपमा जन्मनुभएका श्रीकृष्णले अन्याय र अत्याचार विरूद्ध सत्य तथा सत्कर्मको पक्षमा मानव समुदायलाई प्रेरित गर्नुभएको धार्मिक ग्रन्थमा उल्लेख छ। जन्माष्टमीका अवसरमा पाटनको मंगल बजारमा रहेको प्रसिद्ध कृष्ण मन्दिरमा विशेष मेला लागेको छ। यसैबीच सुदूरपश्चिमेलीहरूको मुख्य पर्व गौरा आज अठवाली अर्थात अष्टमीका दिन मुख्य रूपमा मनाइँदैछ। भदौ शुक्ल पञ्चमीदेखि शुरू हुने गौरा पर्वको मुख्य दिन आज व्रत बसेर गौरा खलामा शिव र पार्वतीको पूजा आजा गर्ने चलन रहेको छ। देशभर मनसुनी वायुको प्रभाव कायमै रहेकाले आज

0: धेरै ठाउँमा वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभाग, देशका पहाड़ी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। हिमाली भूभागका केही ठाउँ र पहाड़ी भूभागका धेरै ठाउँमा मेघगर्जन तथा चट्याङ सहित मध्यमसम्मको वर्षा तथा हिमपातको समेत सम्भावना छ। यस्तै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका धेरै ठाउँ तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही ठाउँमा पनि मध्यमसम्मको वर्षा हुन सक्ने अनुमान छ। मध्य प्रदेशका थोरै ठाउँमा समेत वर्षाको सम्भावना छ। लुम्बिनी प्रदेशको तराई क्षेत्रमा भने केही ठाउँमा हावाहुरी चल्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। अब विदेशको खबर। नाइजेरियामा पेट्रोलियम पदार्थबाट निस्किएको शंकास्पद विषाक्त धुवाका कारण झण्डै 40 जनाको ज्यान गएको छ। नाइजेरियाको रिभर्स राज्यमा रहेको एक तेल प्रशोधन केन्द्र नजिकै यो घटना भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। प्रशोधन केन्द्रबाट निस्किएको रासायनिक धुवाका कारण ठूलो संख्यामा मानिस प्रभावित भएका छन्। प्रभावित व्यक्तिको उच्च मात्रामा खतरनाक ग्यास श्वास प्रश्वासका क्रममा शरीरमा गएका कारण ज्यान गएको हुन सक्ने प्रारम्भिक आशंका गरिएको छ। घटनापछि प्रभावित क्षेत्रमा त्रास फैलिएको छ भने स्थानीय प्रशासनले उद्धार तथा स्वास्थ्य उपचारका लागि आवश्यक प्रक्रिया अघि बढ़ाएको छ। प्रहरी, स्वास्थ्य कर्मी तथा आपतकालीन अधिकारीहरू घटनास्थल पुगेर यसको प्रकृति र विषाक्त धुवाको स्रोतबारे अनुसन्धान शुरू गरेका खबरमा उल्लेख छ। अब खेल खबर। नेपालमा पहिलो पटक आयोजना हुन लागेको पुरूष फ्रेन्चाइज भलिबल प्रतियोगिता नेपाल भलिबल लिग एनभीएल आजदेखि शुरू हुँदैछ। प्रतियोगिताको पहिलो संस्करणमा देशका विभिन्न प्रदेशका प्रतिनिधित्व गर्ने 6 फ्रेन्चाइज टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन्। 27 गतेसम्म चल्ने प्रतियोगितामा 9 दिनमा कुल 17 खेल हुनेछन्। उद्घाटन खेलमा आज मधेश वारियर्स र सगरमाथा स्म्यासर्स बीच हुँदैछ। खेल दिउँसो 4 बजे शुरू हुनेछ। आज बेलुकी 7 बजे अन्नपूर्ण स्पाइकर किङ्स र कर्णाली शिवराज बीच दोस्रो खेल हुनेछ। एनबीएलमा सहभागी 6 टोलीमा मधेश वारियर्स, सगरमाथा, काठमाडौँ अन्नपूर्ण स्पाइकर, त्यसै गरी कर्णाली शिवराज, खप्तड फाल्कन्स रहेका छन्। पहिलो संस्करणको विजेताले 20 लाख रूपियाँ नगद पुरस्कार पाउनेछ। उपविजेताले 12 लाख रूपियाँ प्राप्त गर्नेछ। 6 टोलीले 3-3 विदेशी खेलाड़ी राख्न पाउने प्रावधान अनुसार 9 देशका 18 विदेशी खेलाड़ी लीगमा सहभागी हुने तयारीमा छन्। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। बाढ़ीबाट सम्पर्क विहीनको संख्या 5,000 नाग्यो। 12,000 भन्दा धेरैको उद्धार त्रिशुली 3A सुरुङभित्र फँसेकाहरूसँग उद्धार टोलीको सम्भार। बाढ़ीका कारण 3,87 अर्ब रूपियाँको क्षति भएको प्रारम्भिक अनुमान। प्रधानमन्त्री कोषमा 6 अर्ब रूपियाँ संकलन, कुल रकम 8 अर्ब नाग्यो। बीपी राजमार्गमा गाड़ीको चाप बढ़ेपछि आलोपालो प्रणाली, मालवाहक गाड़ी राति मात्र चलाइने। भोटेकोशी बाढ़ीपछि कोरला नाकामा चाप बढ़्यो। नाइजेरियामा शंकास्पद विषाक्त धुवाँबाट झण्डै 40 जनाको ज्यान गयो। प्रहरी र स्वास्थ्य अधिकारीहरूद्वारा घटनाको अनुसन्धान शुरू। र एनभीएल प्रतियोगिता आजदेखि शुरू हुँदै पहिलो खेल मधेश र सगरमाथा बीच हुने।
1: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz। गर्जन छ सधैँ भाग छै।
3: पृथ्वी मानिस लगायत वनस्पति, कीट पतंग, चरा चुरुङ्गी सबैको साझा घर हो। समान रूपमा बाँच्न पाउनु हरेक प्रजातिको अधिकार हो। जटायु गिद्ध यसको पक्का कुचिकार हो।
4: 18 गिद्ध सचेतना दिवसको अवसरमा यही सेप्टेम्बर 5 तारिक अर्थात भदौ 20 गते बिहान 6:30 बजे र बेलुका 6:30 बजे रेडियो टाइगर 99.2 MHz गिद्ध सचेतना सम्बन्धी जानकारी मूलक विशेष रेडियो कार्यक्रम प्रसारण हुँदैछ। सुन्ने प्रयास गर्नुहुन हार्दिक अनुरोध गर्दछौ।
5: साथै 18 अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवसको अवसरमा ठाकुरबाबा नगरपालिका वडा नम्बर 7, 8 र 9 का सामुदायिक वनका वन हेरालुहरूलाई गिद्ध सम्बन्धी सचेतना कार्यक्रम यही भदौ 20 गते शनिबारका दिन ठाकुरबाबा उपभोक्ता समिति ठाकुरद्वाराको भवनमा हुने भएकाले सहभागिताका लागि हार्दिक आमन्त्रण गर्दछौं।
6: पुनश्च गिद्ध सचेतना दिवसको अवसरमा तयार पारिएको विशेष रेडियो कार्यक्रमको अन्तिममा एउटा प्रश्न राखिएको छ। एसएमएस मार्फत सही जवाब पठाउने दुईजना श्रोतालाई टी शर्ट पुरस्कार स्वरूप प्रदान गरिनेछ। आयोजक बर्दिया प्रकृति संरक्षण क्लब ठाकुरद्वारा बर्दिया।
7: गर्जन छ सधैँ बाजु झैं रेडियो टाइगर 99.2 मेगाहर्ज।

प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा अब थप खबरहरू। प्रधानमन्त्री बालेन्द्र शाह र अस्ट्रेलियाका समकक्षी एन्थोनी अल्बानिज बीच आज टेलिफोन वार्ता भएको छ। आज बिहान भएको टेलिफोन वार्तामा प्रधानमन्त्री शाहले बाढ़ीपछि नेपाल कठिन परिस्थितिबाट गुज्रिरहेको बेला अस्ट्रेलियाली समकक्षीसँग संवाद हुनु महत्वपूर्ण भएको बताएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालले जानकारी दिनुभयो। प्रधानमन्त्री शाहले गएको भदौ 10 गते रसुवाको भोटेकोसी नदीमा भीषण बाढ़ी आउँदा जनधन र भौतिक पूर्वाधारमा पुगेको क्षतिप्रति अस्ट्रेलिया सरकार तथा त्यहाँका नागरिक देखाएको ऐक्यबद्धताप्रति कृतज्ञता व्यक्त गर्नुभयो। साथै उहाँले नेपालको यो विपद उद्धार तथा राहत कार्यमा अस्ट्रेलियाले गरेको सहयोगको प्रशंसा गर्नुभयो। अस्ट्रेलियाले आर्थिक सहयोग तथा विशेषज्ञ सहित ड्रोन अपरेटरको टोली र अत्यावश्यक राहत सामग्री पठाएको छ। प्रधानमन्त्री शाहले रसुवा बाढ़ीका कारण बेपत्ता भएका अस्ट्रेलियाली नागरिकहरूको पनि खोजी कार्य तीव्र पारिएको जानकारी गराउनु भएको छ। संवादको क्रममा अस्ट्रेलियाका प्रधानमन्त्री अल्बानिजले विपदका कारण नेपालले भोगिरहेको कठिनाईबारे चासो र चिन्ता व्यक्त गर्नुभएको थियो। बंगलादेश सरकारले नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 10 लाख अमेरिकी डलर सहयोग गरेको छ। नेपालमा आएको विनाशकारी बाढ़ी तथा पहिरोपछि जारी राहत पुनर्स्थापना तथा मानवीय विकासलाई सहयोग गर्न बंगलादेशले झण्डै 15 करोड़ रूपियाँ बराबरको आर्थिक सहयोग गरेको हो। नेपाली राजदूत घनश्याम भण्डारीले प्रधानमन्त्री तारिक रहमानले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहलाई सम्बोधन गरी पठाएको पत्र हस्तान्तरण गर्दै सहयोगबारे जानकारी गराउनु भएको हो। बाढ़ीको विपदप्रति बंगलादेश पारित गरेको थियो। त्यहाँको संसदले विपदको अवस्थामा नेपाललाई आवश्यक सहयोग उपलब्ध गराउन तत्काल कदम चाल्न बंगलादेश सरकारलाई ध्यानाकर्षण समेत गराएको थियो। रसुवाको भोटेको सीमा गएको भदौ 10 आएको बाढ़ीबाट प्रभावित रसुवाका पीड़ितका लागि एमाले राहत सामग्री पठाएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले बाढ़ी पीड़ितका लागि राहत सामग्री रसुवा जान लागेको टोलीलाई हस्तान्तरण गर्नुभयो। त्यसक्रममा ओलीले बाढ़ी पहिरो पीड़ितलाई प्रत्यक्ष रूपमा राहत पुर्याउन आफ्नो पार्टीको पहिलो प्राथमिकता रहेको बताउनु भएको छ। पार्टी केन्द्रीय कार्यालय च्यासल ललितपुरमा रसुवाका बाढ़ी पीड़ितका लागि राहत सामग्री हस्तान्तरण गर्दै अध्यक्ष ओलीले सरकारी कोष मार्फत जाँदा प्रक्रियागत ढिलाइ हुने भएकोले पार्टीले सिधै पीड़ितसम्म बाटो रोजेको तर्क समेत गर्नुभएको छ। पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले उद्धार तथा प्राथमिक राहतका कामहरू सम्पन्न भएपछि अवस्था हेरेर सरकारी कोषमा पनि सहयोग गर्न सकिने बताउनु भएको छ। यस्तै नेपाली कांग्रेसका सभापति गगन थापा विज्ञ टोली सहित जिल्ला रसुवा पुग्नु भएको छ। भोटेको विनाश बाढ़ीले पुर्याएको जानकारी दिन उहाँ आज रसुवा पुग्नु भएको हो। तीन दिन को निशुल्क विद्यालय कार्यक्रम

कालिम्पोङमा रहेको एक उच्च माध्यमिक विद्यालयमा खाना खाएपछि 777 जना बिरामी परेका बीबीसीले जनाएको छ। इण्डोनेसियाका विद्यालय जाने बाल बालिकाहरूको पोषणमा सुधार गर्ने उद्देश्यले ल्याएको अर्बौं डलरको योजना मार्फत यी खानाहरू उपलब्ध गराइएका हुन्। यो योजना राष्ट्रपति प्राबोवो सुबियान्तोका प्रमुख नीतिहरू मध्येको एक हो। स्थानीय अधिकारीहरूले सम्भावित प्रकोपको कारणबारे अनुसन्धान गरिरहेका छन् र खाद्य पदार्थमा हुन सक्ने दूषितपन पत्ता लगाउन तिनका नमूनाहरूको परीक्षण गरिँदैछ। अब खेल खबर। अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल ए टोलीले एक दिवसीय अभ्यास खेलमा लगातार दोस्रो हार बेहोरेको छ। डार्बिनमा आज भएको खेलमा नेपाल ए साउथ अस्ट्रेलियासँग 138 रनले पराजित भयो। साउथ अस्ट्रेलियाले दिएको 260 रनको लक्ष्य पछ्याएको नेपाल एले 22 ओभर एक बलमा 121 रन बनाउँदा सबै विकेट गुमायो। यसअघि टस जितेर ब्याटिङ गरेको साउथ अस्ट्रेलियाले 50 ओभरमा 9 विकेट गुमाएर 259 रन बनाएको थियो। नेपाल ए टोली यसअघि पहिलो अभ्यास खेलमा तास्मानियासँग 2 विकेटले पराजित भएको थियो। अब नेपाल एले अन्तिम अभ्यास खेलमा पर्सि आइतबार न्यूजील्याण्ड एस टोलीसँग खेल्नेछ। चार भन्ज्याङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। विभिन्न सुरुङमा खोजी र उद्धार कार्य चल्दै माथिल्लो त्रिशुली 3A बिहान 2 जीवितै उद्धारपछि एउटा शव निकालियो। रसुवाबाडीबाट ज्यान गुमाउनेको संख्या 1287 जना पुग्यो।

बाढी र विपदबाट 3 अर्ब 87 अर्ब भन्दा धेरैको आर्थिक क्षति भएको प्रारम्भिक अनुमान। प्रधानमन्त्री शाह र अस्ट्रेलियाका समकक्षी बीच टेलिफोन वार्ता। विपद प्रभावितलाई बंगलादेशद्वारा 10 लाख अमेरिकी डलर सहयोग। इण्डोनेसियामा विद्यालयको निशुल्क खाना खाएपछि झण्डै 2000 जना बिरामी। सम्भावित प्रकोपको कारणबारे अनुसन्धान शुरू। र अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल ए क्रिकेट टोलीको लगातार दोस्रो हार।

हिमालय सहकारी संस्था लिमिटेडको साधारण सभा सम्बन्धी सूचना। हिमालय सहकारी संस्था लिमिटेडको 25 वार्षिक साधारण सभा तपसिलको मिति समय र स्थानमा सम्पन्न हुने भएकाले सम्पूर्ण शेरधनी सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि हार्दिक आमन्त्रण गर्दछौ। साधारण सभा सञ्चालन हुने मिति समय र स्थान बारबर्दिय नगरपालिका अन्तर्गत साबिक बानियाबार गाविसका सम्पूर्ण शेर सदस्यहरूका लागि बारबर्दिय नगरपालिका एक जोदीपुर गाउँ स्थित समिति भवन। मिति भदौ 30 गते मंगलबार। ठाकुरबाबा नगरपालिका वडा नम्बर 1, 2 र 4 तथा बारबर्दिय नगरपालिकाको औरी गाउँका सम्पूर्ण शेर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 4 बर्गदा गाउँको सामुदायिक भवन। मिति भदौ 30 गते मंगलबार। ठाकुरबाबा नगरपालिका वडा नम्बर 5 अन्तर्गतका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 5 साहिपुर गाउँ स्थित समिति भवन। मिति भदौ 31 गते बुधबार। मधुबन गुलरिया र राजापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण शेयर सदस्यहरूका लागि मधुबन नगरपालिका 4 थोडरी माछट चोक स्थित रेडक्रस भवन। मिति भदौ 31 गते बुधबार। ठाकुरबाबा नगरपालिका वडा नम्बर 3 अन्तर्गतको मानपुर बगनाहा जुटपानी खैदार गिदरपुर र वडा नम्बर 5 को गोविन्दपुर गाउँका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 3 मानपुर स्थित संस्थाको ब्यू बैंक प्रांगण मिति असोज 1 गते बिहिबार र ठाकुरबाबा नगरपालिका वडा नम्बर 3 अन्तर्गतका मिर्चैया नेवलापुर गोदाना कञ्चनपुर आसपासको गाउँका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 3 मिर्चैया स्थित जरसलुवा सामुदायिक वनको सभा हल मिति असोज 1 गते बिहिबार। साधारण सभामा उपस्थित हुँदा नियमित बचत पासबुक वा संस्थाद्वारा जारी भएको परिचय पत्र अनिवार्य रूपमा साथैमा लिएर आउनुहुन समेत हार्दिक अनुरोध छ। थप जानकारीका लागि 0484-90-450 वा 98-045-99-301 सम्पर्क गर्न सकिनेछ।

0: रक्तदान जीवन दान, रक्तदान गरौं अमूल्य जीवन बचाउन सहयोग गरौं। ठाकुर बाबा नगरपालिका सैनवार बर्दियाको संरक्षकत्व, नेपाल स्वयंसेवी रक्तदाता समाज ठाकुर बाबा नगर समिति बर्दियाको सहयोग तथा समन्वय, लारी रक्त संचार केन्द्र गुलरियाको प्राविधिक सहयोग तथा जय लर्ड बुद्ध पब्लिक स्कूल ठाकुरद्वाराको आयोजनामा सम्पन्न हुने 20 वृहत रक्तदान कार्यक्रममा सहभागी भई अमूल्य जीवन बचाउनका लागि रक्तदान गरौं। रक्तदान कार्यक्रम आयोजना हुने मिति यही बदौ 21 गते आइतबार, समय बिहान 10 बजेदेखि, स्थान जय लर्ड बुद्ध पब्लिक स्कूलको प्रांगण ठाकुर बाबा नगरपालिका 9 ठाकुरद्वारा बर्दिया। आउनुहोस्, 20 वृहत रक्तदान कार्यक्रममा सहभागी बनौं र मानवताको महान कार्यमा हातेमालो गरौं। रक्तदान जीवन दान। सिकोसाकोस भरिगाउँको 9 वार्षिक साधारण सभा सम्बन्धी सूचना। सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड ठाकुर बाबा नगरपालिका 1 भरिगाउँ बर्दियाको 9 वार्षिक साधारण सभा तपसिलको मिति समय र स्थानहरूमा सम्पन्न हुने भएकाले सम्पूर्ण शेयरधनी सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
1: साधारण सभा हुने मिति समय र स्थान मौसमी सेवा केन्द्र र डल्फिन सेवा केन्द्रका लागि मानपुर तपरा बर्दिया, मिति यही भडौ 24 गते।
0: बालकुमारी सेवा केन्द्रका लागि सामुदायिक वनको सभा हल शाहीपुर, मिति यही भदौ 25 गते।
1: ठाकुरद्वारा सेवा केन्द्रको लागि सामुदायिक वनको सभा हल ठाकुरद्वारा, मिति यही भडौ 26 गते।
0: कालीगौडी सेवा केन्द्रका लागि शिव सुन्दर माध्यमिक विद्यालय प्राङ्गण कालीगौडी बर्दिया, मिति यही भदौ 27 गते।
1: कोसेली सेवा केन्द्रको लागि संस्थाको सभा हल बकुवा बर्दिया, मिति यही भदौ 30 गते।
0: सृजना सेवा केन्द्रका लागि संस्थाको प्राङ्गण बर्गदा बर्दिया, मिति यही भदौ 31 गते। र मुख्य कार्यालयका लागि संस्थाको प्राङ्गण भरिगाउँ बर्दिया, मिति यही असोज 1 गते। साथै संचालक समिति तथा लेखा सुपरिवेक्षण समितिको निर्वाचन तथा एकीकृत माइनर प्रमाणित सभा यही असोज 9 गते नेचरनेस्ट प्राली सिंहवाहिनी बर्दियामा सम्पन्न हुने सम्पूर्णलाई सहर्ष जानकारी गराउँदछौ।

0: केपी पोलिक्लिनिक भुरीगाउँमा मुटुरोग विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना। केपी पोलिक्लिनिक भुरीगाउँमा यही भाद्र 20 गते शनिबारका दिन डीएम कार्डियोलोजिस्ट मुटुरोग विशेषज्ञ डाक्टर अच्युत ज्ञावलीद्वारा मुटुरोग सम्बन्धी जाँच तथा उपचार हुँदैछ। समयमै सम्पर्क राखी जाँच तथा उपचार गर्नुहुन हार्दिक अनुरोध गर्दछौ। स्थान केपी पोलिक्लिनिक भुरीगाउँ बर्दिया।
1: खुशीको खबर,
2: अब कोहलपुर नेपालगंज जानै नपर्ने। गर्भवती महिलाहरूले अब 4-5 महिनामा गर्नुपर्ने एनोमली स्क्यान हरेक महिनाको दोस्रो र अन्तिम शनिबार 2 पटक रेडियोलोजिस्टबाट भिडियो एक्सरे शुरूआत भएको छ।
1: अनि यो एनोमली स्क्यान भनेको के हो नि?
3: गर्भमा रहेको बच्चाको मुटु, फोक्सो, पेट, टाउकोमा पानी जमेको, अपाङ्गताका साथै बच्चाको भित्री अङ्गहरूको विस्तृत जाँच भिडियो एक्सरे द्वारा गरिन्छ।
1: साइना मेडिकल हलका सेवाहरू,
0: भिडियो एक्सरे, ल्याब सेवा, विशेषज्ञ डाक्टरद्वारा बिरामी जाँच, आँखा जाँच अनुसारको चस्मा तयार गरिने, प्रत्येक महिनाको चौथो शनिबार रेडियोलोजिस्टद्वारा भिडियो एक्सरे, एनोमली स्क्यान, पाठ्यघर लगायत सबै प्रकारको भिडियो एक्सरे पनि गरिन्छ।
3: साथै थाइरोइड स्क्यान, ब्रेस्ट स्क्यान, सुपरफिसियल स्क्यान, पाठ्यघरको जाँच तथा सबै प्रकारको भिडियो एक्सरे सेवा समेत उपलब्ध रहेको छ।
2: साथै रगत, सुगर, थाइरोइड, टाइफाइड, HbA1c, LFT, RSC, युरिक एसिड, बाथरोग, क्याल्सियम पिसाब तथा दिशा जाँच गरिन्छ।
3: स्मरण रहोस्, दैनिक विशेषज्ञ डाक्टरहरूद्वारा बिरामी जाँच, दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा चस्मा पनि तयार गरिन्छ।
1: साइना मेडिकल हल भुरीगाउँमा जिल्ला अस्पताल गुलरिया बर्दियामा कार्यरत MBBS MD कन्सल्टेन्ट फिजिसियन, छाती, मुटु, पेट, नसा, थाइरोइड, दम तथा मधुमेह रोग विशेषज्ञ डाक्टर सूर्यप्रकाश शाहका साथै दृष्टि विशेषज्ञ नेहा शाह र पूर्व जनस्वास्थ्य निरीक्षक हेल्थ असिस्टेन्ट SY नवीन शाहबाट बिरामी चेक जाँच गरिन्छ।
2: साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55909 र 98-442-97-517।
4: पृथ्वी मानिस लगायत वनस्पति, कीट पतंग, चरा चुरेङ्गी सबैको साझा घर हो। समान रूपमा बाँच्न पाउनु हरेक प्रजातिको अधिकार हो। जटायु गिद्ध यसको पक्का कुचिकार हो।
0: 18 गिद्ध सचेतना दिवसको अवसरमा यही सेप्टेम्बर 5 तारिक अर्थात भदौ 20 गते बिहान 6:30 बजे र बेलुका 6:30 बजे रेडियो टाइगर 99.2 MHz गिद्ध सचेतना सम्बन्धी जानकारी मूलक विशेष रेडियो कार्यक्रम प्रसारण हुँदैछ। सुन्ने प्रयास गर्नुहुन हार्दिक अनुरोध गर्दछौ।
3: साथै 18 अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवसको अवसरमा ठाकुरबाबा नगरपालिका वडा नम्बर 7, 8 र 9 का सामुदायिक वनका वन हेरालुहरूलाई गिद्ध सम्बन्धी सचेतना कार्यक्रम यही भदौ 20 गते शनिबारका दिन ठाकुरबाबा उपभोक्ता समिति ठाकुरद्वाराको भवनमा हुने भएकाले सहभागिताका लागि हार्दिक आमन्त्रण गर्दछौ।
5: गिद्ध सचेतना दिवसको अवसरमा तयार पारिएको विशेष रेडियो कार्यक्रमको अन्तिममा एउटा प्रश्न राखिएको छ। एसएमएस मार्फत सही जवाब पठाउने 2 जना श्रोतालाई टी-शर्ट पुरस्कार स्वरूप प्रदान गरिनेछ। आयोजक बर्दिया प्रकृति संरक्षण क्लब, ठाकुरद्वारा बर्दिया।

0: गर्जन छ सधैँ बाघ झैं रेडियो टाइगर 99.2 MHz
1: That's your friend.

हिमालय सहकारी संस्था लिमिटेडको साधारण सभा सम्बन्धी सूचना। हिमालय सहकारी संस्था लिमिटेडको 25 वार्षिक साधारण सभा तपसिलको मिति समय र स्थानमा सम्पन्न हुने भएकाले सम्पूर्ण शेरधनी सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि हार्दिक आमन्त्रण गर्दछौ। साधारण सभा सञ्चालन हुने मिति समय र स्थान बारबर्दिया नगरपालिका अन्तर्गत साबिक बानियाभार गाविसका सम्पूर्ण शेर सदस्यहरूका लागि बारबर्दिया नगरपालिका एक जोदीपुर गाउँ स्थित समिति भवन। मिति भदौ 30 गते मंगलबार। ठाकुरबाबा नगरपालिका वडा नम्बर 1, 2 र 4 तथा बारबर्दिया नगरपालिकाको औही गाउँका सम्पूर्ण शेर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 4 बर्गदा गाउँको सामुदायिक भवन। मिति भदौ 30 गते मंगलबार। ठाकुरबाबा नगरपालिका वडा नम्बर 5 अन्तर्गतका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 5 साहिपुर गाउँ स्थित समिति भवन। मिति भदौ 31 गते बुधबार। मधुबन गुलरिया र राजापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण शेयर सदस्यहरूका लागि मधुबन नगरपालिका 4 ढोडरी माछट चोक स्थित रेडक्रस भवन। मिति भदौ 31 गते बुधबार। ठाकुरबाबा नगरपालिका वडा नम्बर 3 अन्तर्गतको मानपुर बगनाहा जुटपानी खैदार गिदरपुर र वडा नम्बर 5 गोविन्दपुर गाउँका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 3 मानपुर स्थित संस्थाको ब्यू बैंक प्रांगण मिति असोज 1 गते बिहिबार र ठाकुरबाबा नगरपालिका वडा नम्बर 3 अन्तर्गतका मिर्चैया नेवलापुर गोदाना कञ्चनपुर आसपासको गाउँका सम्पूर्ण शेयर सदस्यहरूका लागि ठाकुरबाबा नगरपालिका 3 मिर्चैया स्थित झरसलुवा सामुदायिक वनको सभाहल मिति असोज 1 गते बिहिबार। साधारण सभामा उपस्थित हुँदा नियमित बचत पासबुक वा संस्थाद्वारा जारी भएको परिचय पत्र अनिवार्य रूपमा साथैमा लिएर आउनुहुन समेत हार्दिक अनुरोध छ। थप जानकारीका लागि 0484 90 450 वा 98 045 99 301 मा सम्पर्क गर्न

0: केपी पोलिक्लिनिक भुरीगाउँमा मुटुरोग विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना। केपी पोलिक्लिनिक भुरीगाउँमा यही भाद्र 20 गते शनिबारका दिन डीएम कार्डियोलोजिस्ट मुटुरोग विशेषज्ञ डाक्टर अच्युत ज्ञावलीद्वारा मुटुरोग सम्बन्धी जाँच तथा उपचार हुँदैछ। समयमै सम्पर्क राखी जाँच तथा उपचार गर्नुहुन हार्दिक अनुरोध गर्दछौ। स्थान केपी पोलिक्लिनिक भुरीगाउँ बर्दिया।
1: रक्तदान जीवनदान, रक्तदान गरौं अमूल्य जीवन बचाउन सहयोग गरौं।
2: दान गरी गरौं जीवन दान।
1: ठाकुरबाबा नगरपालिका सैनवार बर्दियाको संरक्षकत्व नेपाल स्वयंसेवी रक्तदाता समाज ठाकुरबाबा नगर समिति बर्दियाको सहयोग तथा समन्वय, लारी रक्त संचार केन्द्र गुलरियाको प्राविधिक सहयोग तथा जय लर्ड बुद्ध पब्लिक स्कूल ठाकुरद्वाराको आयोजनामा सम्पन्न हुने 20 वृहत रक्तदान कार्यक्रममा सहभागी भई अमूल्य जीवन बचाउनका लागि रक्तदान गरौं। रक्तदान कार्यक्रम आयोजना हुने मिति यही बदौ 21 गते आइतबार, समय बिहान 10 बजेदेखि। स्थान जय लर्ड बुद्ध पब्लिक स्कूलको प्रांगण ठाकुरबाबा नगरपालिका 9 ठाकुरद्वारा बर्दिया। आउनुहोस्, 20 वृहत रक्तदान कार्यक्रममा सहभागी बनौं र मानवताको महान कार्यमा हातेमालो गरौं। रक्तदान जीवनदान। सिकुसाकोस भुरीगाउँको 9 वार्षिक साधारण सभा सम्बन्धी सूचना। सिकु बचत तथा ऋण सहकारी संस्था लिमिटेड ठाकुरबाबा नगरपालिका 1 भुरीगाउँ बर्दियाको 9 वार्षिक साधारण सभा तपसिलको मिति, समय र स्थानहरूमा सम्पन्न हुने भएकाले सम्पूर्ण शेयरधनी सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
3: साधारण सभा हुने मिति, समय र स्थान मौसमी सेवा केन्द्र र डल्फिन सेवा केन्द्रका लागि मानपुर तपरा बर्दिया, मिति यही भडौ 24 गते।
1: बालकुमारी सेवा केन्द्रका लागि सामुदायिक वनको सभाहल शाहीपुर, मिति यही भदौ 25 गते।
3: ठाकुरद्वारा सेवा केन्द्रको लागि सामुदायिक वनको सभाहल ठाकुरद्वारा, मिति यही भडौ 26 गते।
1: कालीगौडी सेवा केन्द्रका लागि शिवसुन्दर माध्यमिक विद्यालय प्राङ्गण कालीगौडी बर्दिया, मिति यही भदौ 27 गते।
3: कोसेली सेवा केन्द्रको लागि संस्थाको सभाहल बकुवा बर्दिया, मिति यही भदौ 30 गते।
1: सृजना सेवा केन्द्रका लागि संस्थाको प्राङ्गण बर्गदा बर्दिया, मिति यही भदौ 31 गते। र मुख्य कार्यालयका लागि संस्थाको प्राङ्गण भुरीगाउँ बर्दिया, मिति यही असोज 1 गते। साथै संचालक समिति तथा लेखा सुपरिवेक्षण समितिको निर्वाचन तथा एकीकृत माइनर प्रमाणित सभा यही असोज 9 गते नेचर नेस्ट प्राली सिंहवाहिनी बर्दियामा सम्पन्न हुने सम्पूर्णलाई सहर्ष जानकारी गराउँदछ।

0: प्रशंस सधैं बाघ झैं रेडियो टाइगर 99.2 MHz।
1: दिदी हजुरसँग सबै थोक छ त, तैपनि हजुर किन निराश हुनुहुन्छ?
2: हो साइली, छन त सबै थोक छ, छोरा छ, छोरी छ, घर परिवार छ, लाउन खान पुगिरहेकै छ, तर के गर्नु मनमा शान्ति छैन।
1: किन, के भएर?
2: ठुलो मान्छे बनेर समाजमा राम्रो काम गरेर नाम कमाउने इच्छा छ, तर के गर्नु बिहे गरेपछि यो कुरा मेरो लागि सम्भव भएन।

0: Radio Tiger Studio Time. यति बेला साँझको छ बजेको छ, बेलुकीको छ बज्यो.
1: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो.
2: राष्ट्रको शान किसान.
1: अ कम्प्लिट पाइपिङ सोल्युसन्स.

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै मदन पौड्यालको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: भोटेपछि बाढ़ीको दशौं दिन त्रिशुली थिएको सुरुङबाट दुईजनाको जीवितै उद्धार, एउटा शव पनि निकालियो। अहिलेसम्म ज्यान गुमाउनेको संख्या 1287 पुग्यो।
0: चीनले नेपालसँग आपतकालीन मौसम सूचना निरन्तर आदान प्रदान गर्ने। दार्चुलामा पहिरोले चौलानी नदी आधा थुनियो। तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह।
1: बाढ़ी पीड़ितको पुनर्स्थापनाका लागि जग्गा पहिचान गर्न समिति गठन। प्रभावित क्षेत्रमा छिट्टै शैक्षिक पुनर्स्थापनाका कार्यक्रम अघि बढाउने शिक्षा मन्त्रालयको तयारी।
2: मलाई लाग्छ कि अक्टोबर पहिलो वा दोस्रो हप्ता यो बारेमा कंक्रिट केही योजना निकाल्छौ र त्यसपछि बालबालिकाहरूको सिकाइले पूर्णता पाउने गरी सुनिश्चित गर्छौ।
0: इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीको कीर्तिमान। दोस्रो विश्वयुद्ध पछिको इतिहासमा सबैभन्दा लामो समय टिक्ने सरकारको नेतृत्व।
1: र अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल ए क्रिकेट टोलीको लगातार दोस्रो हार। एसियाली खेलकुदमा सहभागी हुने नेपाली कराते टोलीको विदाई।
3: कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
4: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेरिनरी डाक्टर र कृषि तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
3: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गतेसम्म। प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
4: बीई सिभिल, बीई इलेक्ट्रिकल, बीई कम्प्युटर तर्फ केही सीट रिक्त रहेको हुँदा आईओई पुलचोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ।
3: तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट सुरु गरौं।
4: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन।

0: नम्बर 0556 21 261 596 617,
1: मोबाइल 9855 60 76 8, 9855 60 76 9, 9851 62 594, 9851 54 2.
2: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
0: फोन 0556 94 33 4 93 555।
5: नेपाल दर्पणमा अब खबरको सिलसिला। रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीका कारण प्रभावित क्षेत्रमा आज 10 औं दिन पनि खोजी तथा उद्धारको काम भइरहेको छ। विशेष गरी सुरुङहरूमा मानिस हुन सक्ने भन्दै खोज तथा उद्धार कार्य भइरहेको सरकारले जनाएको छ। लाङटाङ, चिलिमे, अप्पर त्रिशुली 1, माथिल्लो त्रिशुली 3A र B तथा अन्य आयोजनाका सुरुङभित्र फँसेकाहरूको खोज तथा उद्धार कार्य भइरहेको परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले जानकारी दिनुभयो। उहाँले भारत, चीन र कोरियाबाट आएका सुरुङ उद्धार टोलीहरूले नेपाली सेनासँग समन्वय गरी निरन्तर काम गरिरहेका बताउनु भएको छ। त्यस्तै नेपाली सेनाका महासेनानी झविन्द्र बहादुर रेश्मीका अनुसार ती क्षेत्रमा रहेका त्रिशुली 3A र B को सुरुङ, चिलिमे जलविद्युत आयोजनाको सुरुङ, अप्पर त्रिशुली 1 को सुरुङ लगायतमा खोजी र उद्धारको काम भइरहेको छ। त्रिशुली 3A आयोजनाको सुरुङबाट आज बिहान नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाल विद्युत प्राधिकरण को टोलीले सप्तरीका सञ्जय शाह र काठमाडौँका कवीर महर्जनलाई जीवितै उद्धार गरेको थियो। त्यसपछि यो आयोजनाको सुरुङबाट एउटा शव निकालिएको उद्धारकर्मीले बताएका छन्। उद्धार टोलीले सुरुङबाट एउटा शव निकालेको र पहिचान हुन बाँकी रहेको छ। यो सुरुङभित्र छिरेका सुरक्षाकर्मीले अहिलेसम्म जीवित उद्धार 2 जना र एउटा शव बाहेक अरू कोही फेला नपरेको जनाएका छन्। त्यस्तै रसुवाको लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङ क्षेत्रबाट हिजो 2 जनाको शव भेटिएको थियो।
6: आज बिहान उद्धार गरिएका 2 जना मध्ये 1 सञ्जय शाहले सैनिक अधिकारीसँगको कुराकानीमा बाढ़ी लगत्तै सबैलाई भाग्न भन्दा भन्दै आफू अड्किएको बताउनु भएको छ। सबैलाई बचाउने क्रममा आफू अन्तिममा निस्किन नसकेको उहाँको प्रतिक्रिया छ। कन्ट्रोल रूममा कार्यरत शाहले भित्रै अड्किएपछि महामन्त्र जप गर्दै बसेको र सुरुङमा अझै कोही व्यक्ति फँसेका हुन सक्ने पनि जानकारी दिनुभएको छ। सप्तरीको कोइलाडी 8 का 30 वर्षीय शाह त्रिशुली 3 ASIP मा फोरम्यान अर्थात मेकानिकलका रूपमा कार्यरत हुनुहुन्थ्यो। त्यस्तै 45 वर्षीय मेकानिकल सुपरभाइजर काठमाडौँको बालकुमारीका कवीर महर्जनलाई पनि जीवितै उद्धार गरिएको छ। उहाँहरूलाई सेनाको हेलिकप्टर मार्फत काठमाडौँ ल्याइएको छ। जटिल अवस्थामा रहेका महर्जनलाई वीरेन्द्र सैनिक अस्पताल छाउनीमा भर्ना गरी सघन उपचार भइरहेको छ। सञ्जय शाहको अवस्था भने सामान्य छ।
5: माथिल्लो त्रिशुली 3A आयोजनाको सुरुङभित्र फँसेका 2 जना सञ्जय शाह र कवीर महर्जनको जीवितै उद्धार भएपछि गृहमन्त्री सुदन गुरूङले यसलाई आशाका किरणको संज्ञा दिनुभएको छ। साथै उहाँले उद्धारमा खटिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र सेन्ट्रल कमाण्ड सेन्टरको टोलीलाई धन्यवाद दिनुभएको छ। गृहमन्त्री गुरूङले आज सामाजिक सञ्जालमा उद्धारका केही तस्विर सहित अझै आशाको किरण जीवितै राखेको उल्लेख गर्नुभएको हो। बिहान 2 जनाको जीवितै उद्धार लगत्तै गृहमन्त्री गुरूङ आफै त्यहाँ पुग्नु भएको थियो। गृहमन्त्री गुरूङले विपद व्यवस्थापनमा आफ्नो भौतिक उपस्थितिलाई लिएर भएको आलोचनाबारे जवाब दिनुभएको छ। उहाँले प्राप्त परिणाममा ध्यान दिन आलोचकलाई आग्रह गर्नुभयो। डिजिटल माध्यमको प्रयोगले प्रशासनिक र उद्धारका कामहरू टेबल पछाडि बसेर भन्दा धेरै छिटो र प्रभावकारी रूपमा भइरहेको उहाँको दावी छ।
6: गएको 10 गते बुधबार रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीमा परेका मध्ये अहिलेसम्म 1287 जनाको शव भेटिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आज दिउँसोसम्म 8 जिल्लामा गरी यी शव भेटिएका हुन्। अहिलेसम्म रसुवामा 140, नुवाकोटमा 184, धादिङमा 63, गोर्खामा 72, तनहुँमा 38, नवलपरासी पूर्वमा 219, नवलपरासी पश्चिममा 212 र चितवनमा 359 शव भेटिएका छन्। प्राधिकरणका अनुसार अहिलेसम्म 13,093 जनाको उद्धार भएको छ। यस्तै 5,083 जना अझै सम्पर्कविहीन रहेका छन्। यस्तै बाढ़ीमा परेर घाइते भएका 5,397 जना मध्ये 304 जना उपचारपछि डिस्चार्ज भएका छन्। उद्धार गरिएका मध्ये 4,521 जना विभिन्न होल्डिङ सेन्टरमा बसिरहेका प्राधिकरणले जनाएको छ। नुवाकोटमा 3,181, रसुवामा 1,141 र धादिङमा 199 जना होल्डिङ सेन्टरमा बसिरहेका छन्। बाढ़ी प्रभावित क्षेत्रमा उद्धार तथा राहतसँगै घाइते तथा बिरामीको उपचारले प्राथमिकतामा राखिएको प्राधिकरणले जनाएको छ। भोटेकोशी बाढ़ी पछि ठूलो जनधनको क्षति भएको र धेरै नागरिक अझै सम्पर्कविहीन रहेकाले खोजी उद्धार उपचार तथा राहतको कामलाई थप तीव्रता पारिएको सरकारले भनेको छ।
5: चीनले नेपालसँग आपतकालीन मौसम सूचना निरन्तर आदान प्रदान गर्ने भएको छ। उद्धार तथा विपद राहत प्रयासका लागि जल विज्ञान अनुगमन सम्बन्धी सूचना निरन्तर आदान प्रदान गर्ने नेपालमा रहेको चिनिया दूतावासले जनाएको छ। यसमा नदीमा बनेका अवरोध अर्थात ब्यारियर अनि हिमतालबाट उत्पन्न हुन सक्ने जोखिम सम्बन्धी जानकारी समेत समेटिने चिनिया दूतावासले जानकारी दिएको छ। चीनको मौसम सम्बन्धी अधिकारीहरूले चीन नेपालको केरूङ रसुवा सीमा नाकामा भीषण पहिरो गएपछि नेपाललाई मौसम निगरानी मौसम पूर्वानुमान सूचना तथा प्रभाव सम्बन्धी सेवाहरू उपलब्ध गराउँदै आएको थियो। विपद लगत्तै चिनिया प्रशासनले नेपालको मौसम विज्ञानसँग भिडियो मार्फत मौसम सम्बन्धी परामर्श गरेको र नेपालको उद्धार तथा राहत कार्यका लागि मौसम सम्बन्धी सहयोग सक्रिय रूपमा उपलब्ध गराउँदै आएको समेत जनाएको छ।
6: दार्चुलाको अपिहिमाल गाउँपालिका एक भट्टारमा पहिरोले चौलानी चमेलिया नदी थुनिएको छ। माथिबाट आएको पहिरोले चौलानी नदी आधा थुनिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ। माथिबाट पहिरो खसिरहेकाले नदी पूरै थुनिन सक्ने सम्भावना हुँदा प्रशासनले नदीको तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। पहिरोका कारण चौलानी नदीको बहाव प्रभावित भएको प्रमुख जिल्ला अधिकारी भट्टराज पौडेलले जानकारी दिनुभयो। अपिहिमाल मार्मा लेखम गाउँपालिका र शैल शिखर नगरपालिका सहित तटीय क्षेत्रमा जोखिम हुन सक्ने भन्दै सम्बन्धित निकायलाई जानकारी गराएको पनि उहाँले बताउनु भएको छ। यसैबीच कालीकोटको सानी त्रिवेणी गाउँपालिका शान्तिघाट खोलामा हिजो आएको बाढ़ीपछि सुरक्षित ठाउँमा सारिएका स्थानीय बासिन्दा बाढ़ी घटेपछि आफ्नो घर फर्किएका छन्।
5: प्रधानमन्त्री बालेन्द्र शाह र अस्ट्रेलियाका समकक्षी एन्थोनी अल्बानिज बीच आज टेलिफोन वार्ता भएको छ। आज बिहान भएको टेलिफोन वार्तामा प्रधानमन्त्री शाहले बाढ़ीपछि नेपाल कठिन परिस्थितिबाट गुज्रिरहेको बेला अस्ट्रेलियाली समकक्षीसँग संवाद हुनु महत्वपूर्ण भएको बताउनु भएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालले जानकारी दिनुभयो। प्रधानमन्त्री शाहले गएको भदौ 10 गते रसुवाको भोटेकोशी नदीमा भीषण बाढ़ी आउँदा जनधन र भौतिक पूर्वाधारमा पुगेको क्षतिप्रति अस्ट्रेलिया सरकार तथा त्यहाँका नागरिकले देखाएको ऐक्यबद्धताप्रति कृतज्ञता व्यक्त गर्नुभयो। साथै उहाँले नेपालको यो विपद उद्धार तथा राहत कार्यमा अस्ट्रेलियाले गरेको सहयोगको प्रशंसा गर्नुभयो। प्रधानमन्त्री शाहले रसुवा बाढ़ीका कारण बेपत्ता भएका अस्ट्रेलियाली नागरिकहरूको पनि खोजी कार्य तीव्र पारिएको जानकारी गराउनु भएको छ। संवादको क्रममा अस्ट्रेलियाका प्रधानमन्त्री अल्बानिजले विपदका कारण नेपालले भोगिरहेको कठिनाईबारे चासो र चिन्ता व्यक्त गर्नुभएको थियो।
6: बंगलादेश सरकारले नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 10,00,000 अमेरिकी डलर सहयोग गरेको छ। नेपालमा आएको विनाशकारी बाढ़ी तथा पहिरोपछि जारी राहत पुनर्स्थापना तथा मानवीय प्रयासलाई सहयोग गर्न बंगलादेशले झण्डै 15 करोड़ रूपियाँ बराबरको आर्थिक सहयोग गरेको हो। बंगलादेशका विदेश राज्य मन्त्री हुमायून करीबले नेपाली राजदूत घनश्याम भण्डारीलाई प्रधानमन्त्री तारिक रहमानले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहलाई सम्बोधन गरी पठाएको पत्र हस्तान्तरण गर्दै सहयोगबारे जानकारी गराउनु भएको हो। बाढ़ीको विपदप्रति बंगलादेशको संसदले शोक प्रस्ताव समेत पारित गरेको थियो। त्यसको संसदले विपदको अवस्थामा नेपाललाई आवश्यक सहयोग उपलब्ध गराउन तत्काल कदम चाल्न बंगलादेश सरकारले ध्यानाकर्षण गराएको थियो।
5: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा बाढ़ी प्रभावित क्षेत्रमा शैक्षिक पुनर्स्थापनाका कार्यक्रम बारे कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
7: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
8: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
7: फोन नम्बर 082-562-601 98578-35990 98578-31684 तीन वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
9: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
10: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।
11: हरेक मान्छेको सपना जपना र चाहना पैसा
7: पैसामा छ शक्ति पैसामा छ सहारा
11: धोती पटुका र इजारको गाँठो हुँदै गार्धनसम्म
7: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइलसम्म
11: यक्ष प्रश्न कसरी कमाउने कसरी जोगाउने र कसरी बढाउने
7: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने
11: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने
7: इतिहास गाथा र कथा गाँठका कुरा
11: गाँठका कुरा
7: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा
5: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले भोटेकोशी बाढ़ीको 10औं दिन त्रिशुली थिरिएको सुरुङबाट दुईजनाको जीवितै उद्धार एउटा शव पनि निकालियो अन्य सुरुङमा पनि खोजी कार्य निरन्तर बाढ़ीमा अहिलेसम्म ज्यान गुमाउनेको संख्या 1,287 पुग्यो। चीनले नेपालसँग आपतकालीन मौसम सूचना निरन्तर आदान प्रदान गर्ने दार्चुलामा पहिरोले चौलानी नदी आधा थुनियो नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह लगायतका खबर प्रस्तुत गर्यौं।
6: नेपाल दर्पणमा अब बाँकी खबर भोटेकोशीको बाढ़ी र विपदबाट 3,87,00,000,000,000 भन्दा धेरैको आर्थिक क्षति भएको प्रारम्भिक अनुमान छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार 7,570 निजी घरमा क्षति पुगेको छ। यस्तै 48 सरकारी संरचना 18 विद्यालय र 7 स्वास्थ्य संस्था पूर्ण तथा आंशिक क्षति भएका छन्। यातायात क्षेत्रतर्फ 55 किलोमिटर सड़क पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने 37 वटा मोटरेबल पुल र 68 वटा झोलुङ्गे पुलमा क्षति पुगेको छ। कुल आर्थिक क्षति र नोक्सानी 3,87,54,00,000,000 रूपियाँ पुग्ने प्रारम्भिक अनुमान गरिएको हो। शीघ्र पुनर्लाभका लागि मात्रै 7,15,00,000,000,000 रूपियाँ आवश्यक पर्ने देखिएको छ।
5: रसुवाको भोटेकोशी बाढ़ी पहिरोको पुनर्स्थापना बाढ़ी पीड़ितको पुनर्स्थापनाका लागि जग्गा पहिचान गर्न भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सहसचिवको नेतृत्वमा समिति गठन गरेको छ। नापी विभागका महानिर्देशक प्रकाश जोशीको संयोजकत्वमा समिति गठन गरिएको मन्त्री प्रतिभा रावलको सचिवालयले जानकारी दिएको छ। समितिमा संघीय मामिला महाशाखाका प्रतिनिधि पूर्वाधार मन्त्रालयका प्रतिनिधि भूमि व्यवस्थापन तथा अभिलेख विभागका निर्देशक सम्बन्धित जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी सम्बन्धित पालिकाका प्रमुख प्रशासकीय अधिकृत जिल्ला समन्वय अधिकारी जिल्ला प्रहरी कार्यालय तथा सशस्त्र प्रहरी बलका प्रतिनिधि भूमि प्रशासन कार्यालय प्रमुख र नापी कार्यालय प्रमुख सदस्य रहेका छन्। उपसचिव दामोदर वाग्ले समितिको सदस्य सचिव हुनुहुन्छ। समितिलाई बाढ़ीका कारण घर जग्गामा क्षति भई विस्थापित भएका पुरानै ठाउँमा बसोबास गर्न जोखिमपूर्ण भएका तथा जोखिम हुँदाहुँदै पनि प्रभावित क्षेत्रमा बसोबास गरिरहेका परिवारको यथार्थ विवरण पहिचान गर्ने जिम्मेवारी दिएको मन्त्री रावलको सचिवालयले जानकारी दिएको छ। समितिले बाढ़ी पीड़ित परिवारको पहिचान पुनर्स्थापनाका लागि आवश्यक आवश्यक जग्गाको छनौटा, स्थलगत अध्ययन, प्रारम्भिक विपद जोखिम मूल्यांकन तथा अस्थायी बसोबासका लागि आवश्यक कानूनी प्रक्रियासम्मका विषय समेटेर सुझाव तथा सिफारिश सहितको प्रतिवेदन मन्त्रालयमा पेश गर्नेछ।
6: रसुवाको भोटेकोशीमा आएको बाढ़ीका कारण अहिलेसम्म शिक्षक र विद्यार्थी गरी 250 सम्पर्कविहीन भएका छन्। शिक्षा तथा खेलकुद मन्त्रालयले दिएको पछिल्लो जानकारी अनुसार बाढ़ी प्रभावित क्षेत्रका 250 शिक्षक विद्यार्थी सम्पर्कविहीन भएका हुन्। मन्त्रालयका अनुसार बाढ़ीका कारण 10,000 भन्दा धेरै बालबालिका प्रभावित भएका छन्। त्यस क्षेत्रमा विद्यालय, बालबालिका, अभिभावक लगायत प्रभावित हुँदा शैक्षिक गतिविधि ठप्प छ। यसै विषयमा साथी कृष्ण शर्माले शिक्षा तथा खेलकुद मन्त्रालयका प्रवक्ता वीरबहादुर धामीसँग कुराकानी गर्नु भएको छ।
12: अहिले झन्डै 10,000 हाराहारीमा बालबालिकाहरू प्रभावित भएको हाम्रो आँकडा छ र 18 विद्यालयहरू पूर्ण रूपमा नोक्सान भएका छन् र 250 हाराहारीमा बालबालिका सहित शिक्षकहरू हराइरहेको, सम्पर्कमा नआएको अवस्था छ। त्यसका लागि अब यो तथ्याङ्कलाई पनि सत्यापन गरौं भन्ने हाम्रो चाहिँ विभागको 3 निर्देशकहरूको नेतृत्वमा प्रतिनिर्देशकसँगै इन्जिनियरहरू समेत प्राविधिकहरूको टोली चाहिँ हिजो बिहान सबै 3 जिल्लामा जानुभएको। उहाँहरू चाहिँ त्यहाँ 10 भित्रमा चाहिँ यसको केही प्रारम्भिक नतिजा रुजु हुन्छ भन्ने अपेक्षा गरेका छौँ। यसले हामीलाई एउटा चाहिँ आधार के दिन्छ भन्दाखेरि थप हामी कसरी अगाडि बढ्नु छ। बालबालिकाहरू अहिले सामान्यकरण अवस्थामा आइसकेपछि सिकाइको प्रक्रिया जोड्नलाई अब टुल सिकाइबाट सुरु गर्न सकिन्छ कि भन्नेमा पनि हामी सोचिराखेका छौँ।
13: कतिपय त्यही क्षेत्रका नियमित पठन पाठनका क्रियाकलाप पनि अगाडि बढेकै छन्। यस हिसाबले प्रभावित क्षेत्र र प्रभाव रहित क्षेत्रका बालबालिकाहरूको हकमा शैक्षिक योजना जुन पूर्व निर्धारित छन् त्यसमा असन्तुलन देखिने होला। यस हिसाबले कार्यतालिकामा पनि फेरबदल गर्नुपर्छ कि गृह कार्य के छ?
12: एक्ज्याक्टली, फलगत रूपमा गएको हाम्रो चाहिँ विभागको टोलीले यो तथ्याङ्क सहित परिस्थितिको एउटा नजिकबाट रुजु गरेर आँकडा आइसकेपछि विभिन्न उपायहरू अप्नाउन सकिन्छ। हाम्रो यसभन्दा अघिको 72 भूकम्पको अनुभवले पनि बताउँछ यी कुराहरूलाई अभ्यास गरेर सुरुवात हुन्छ। अहिलेलाई चाहिँ होल्डिङ सेन्टरहरूमा बालबालिकाहरूको बसाइ सामान्यकरणतर्फ नै हाम्रो प्रयास रहेको छ यो दिनहरूमा।
13: यसले चाहिँ पृथक पृथक क्षमताका विद्यार्थीहरू एउटै क्लासमा राख्नुपर्ने थप अर्को जटिल स्थिति सिर्जना हुने प्रबल सम्भावना छ। यसको बीचमा हाम्रो शक्तिले, हाम्रो आय स्रोतले अनुकूल वातावरणका साथ पठन पाठन सुचारू गर्नका लागि कति समय लाग्ला? यहाँलाई के लाग्छ?
12: डोलो डोलो हिसाबले सुरु गर्न सक्दैन, प्रारम्भिक सहजीकरण गर्दै गर्दै जानुपर्ने हुन्छ। र मलाई लाग्छ कि अस्तो पहिलो वा दोस्रो हप्तातिर यो बारेमा कंक्रिट केही योजना निकाल्छौ र त्यसपछि बालबालिकाहरूको सिकाइ क्रमशः जोडिँदै जान्छ।
13: हजुर, विशेष प्राथमिकताका आधारमा प्रभावित क्षेत्रलाई हेरिनुपर्छ। त्यसकारण अब देशको वार्षिक शैक्षिक योजनामा नै फेरबदल आउँछ।
12: मलाई के लाग्छ भने हामी यो 3 जिल्लामा फोकस गर्छौँ। यिनको सिकाइको थप सिकाइका प्रक्रियाहरू कोचिङ कक्षा हुन सक्छ, होइन, थप लर्निङ, पियर लर्निङ पनि हुन सक्छ, एमजीएनएल भन्छ, बहु स्तरको सिकाइ पनि हुन सक्छ। यो विभिन्न उपायहरू अप्नाएर हामी यो प्रक्रिया अगाडि बढाउँछौँ र बच्चाहरूको सिकाइले पूर्णता पाउने गरी सुनिश्चित गर्छौँ।
13: यहाँ र मेरो कुराकानी सुनेर बसिरहनु भएका आम विद्यार्थी, शिक्षक लगायत सरकारवाला निकायलाई यहाँको सन्देश के छ यो शैक्षिक वातावरणलाई सहज बनाउने विषयमा?
12: प्रभावित क्षेत्र र उहाँहरूको अभिभावकहरू र समुदाय सबैलाई हाम्रो आग्रह, मन्त्रालयको आग्रह के छ भन्दाखेरि यस्तो अवस्थामा धैर्य भएर रहने, मन्त्रालयले अभिभावकत्व ग्रहण गर्छ, हामी यसलाई रिकन्स्ट्रक्ट गर्न र पुनर्टार्ट गर्न हामी लागि परेका छौँ। सिकाइमा हुने जुन पूर्णीय क्षति हुन्छ त्यो ग्याप फुलफिल गर्न मन्त्रालय हर प्रयत्न गर्नेछ र यहाँहरू ढुक्क हुनुहोस् भन्ने सन्देश चाहिँ दिन्छ।
5: उहाँ हुनुहुन्थ्यो शिक्षा तथा खेलकुद मन्त्रालयका प्रवक्ता वीरबहादुर धामी। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।

विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।

0: नेपालको एकमात्र डिटिएच सेवा डिस हो,
1: डिस हो खुशीको कनेक्सन।
2: दाँतको सामान्य उपचारदेखि जटिल दन्त उपचारसम्म अब एउटै विश्वासिलो गन्तव्य डर्माडेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एन्ड एस्थेटिक डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर।
3: डर्माडेन्टमा उपलब्ध छ सम्पूर्ण दन्त उपचार सेवा, नियमित दाँत जाँच, स्केलिङ तथा पोलिसिङ, फिलिङ, रुट क्यानल, दाँत निकाल्ने, डेन्टल इम्प्लान्टदेखि आकर्षक मुस्कानका लागि आवश्यक सम्पूर्ण उपचार अनुभवी दन्त चिकित्सकबाट।
2: दाँत सम्बन्धी सम्पूर्ण जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्
3: डर्माडेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एन्ड एस्थेटिक डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर, पाटन हस्पिटल रोड, लगनखे। सम्पर्क 01-5454-6066, व्हाट्सएप 98-65-44-24-96।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। रसुवाको भोटेको सीमा गएको भदौ 10 आएको बाढ़ीबाट प्रभावित रसुवाका पीड़ितका लागि एमाले राहत सामग्री पठाएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले बाढ़ी पीड़ितका लागि राहत सामग्री रसुवा जान लागेको टोलीलाई हस्तान्तरण गर्नुभयो। त्यस क्रममा ओलीले बाढ़ी पहिरो पीड़ितलाई प्रत्यक्ष रूपमा राहत पुर्याउनु आफ्नो पार्टीको पहिलो प्राथमिकता रहेको बताउनु भएको छ। आज अध्यक्ष ओली बाढ़ी प्रभावित क्षेत्रको अवस्था बुझ्न नुवाकोटको विदुर तटीय क्षेत्रमा पुग्नुभयो। उहाँ धर्मपत्नी राधिका साक्य सहित प्रभावित क्षेत्र विदुर पुग्नु भएको हो। यस्तै नेपाली कांग्रेसका सभापति गगन थापा, विज्ञ टोली सहित बाढ़ी प्रभावित जिल्ला रसुवा पुग्नु भएको छ। भोटेको सीमा आएको विनाशकारी बाढ़ीले पुर्याएको जनधनको क्षतिबारे जानकारी लिन उहाँ आज बिहान रसुवा पुग्नु भएको हो।
4: आज दिउँसो देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा हल्कादेखि मध्यमसम्म पानी परेको हो। मध्य प्रदेशको एक दुई ठाउँमा पनि हल्का वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज राति पहाड़ी र हिमाली केही ठाउँमा मध्यमसम्मको वर्षाको सम्भावना छ। साथै कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी तथा सुदूरपश्चिम प्रदेशको तराई भागको एक दुई ठाउँमा ठूलो पानी पर्न सक्ने अनुमान छ।
5: काशीको पोखरा महानगरपालिका 18 गौरी चौथारा फेबातालमा आज बिहान भारतीय नम्बर प्लेटको कार खस्दा दुईजनाको ज्यान गएको छ। दुईजनालाई सकुशल उद्धार गरिएको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर 24 कालिकागढ कास्कीबाट सशस्त्र प्रहरी निरीक्षक शरण खड्काको नेतृत्वमा गोताखोर सहितको टोली खोज तथा उद्धारमा खटिएको थियो। भारत घर भएका 26 वर्षीय नवदीप कुमार यादव र अर्का 26 वर्षीय प्रियांशु पाण्डेलाई गोताखोरले तालबाट अचेत अवस्थामा बाहिर निकालेको थियो। उपचारको लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा अस्पतालले मृत घोषणा गरेको हो। कारमा रहेका भारत घर बताउने 27 वर्षीय अनमोल कुमार यादव र 33 वर्षीय सूरज यादवलाई उद्धार गरी उपचारका लागि पोखराको जीएमसी अस्पताल पठाएको र अवस्था मध्यम रहेको सशस्त्र प्रहरीले जनाएको छ।
4: आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदैछ। भदौ कृष्ण अष्टमीको मध्यरातमा भगवान श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास अनुसार आजको दिनलाई श्रीकृष्ण जन्माष्टमी र रातलाई महारात्रि भनिन्छ। यस अवसरमा पाटनको कृष्ण मन्दिर सहित देशभरका कृष्ण मन्दिरमा भक्तजनको भीड़ लागेको छ। यसैबीच सुदूरपश्चिमेलीको मुख्य पर्व गौरा आज आठवाली मनाइँदैछ। भदौ शुक्ल पञ्चमीदेखि शुरू हुने गौरा पर्वको मुख्य दिन आज व्रत बसेर गौरा खलामा शिव र पार्वतीको पूजा गर्ने चलन छ। दार्चुला, बैतडी, डडेलगुरा लगायतका पहाड़ी जिल्लामा गौरा देवीको पूजा गरी जात्रा निकालिन्छ भने कैलाली र कञ्चनपुरमा बसोबास गर्ने पहाड़ी समुदायले पनि विभिन्न ठाउँमा पर्व मनाउने गर्छन्।
5: नेपाल रेडक्रस सोसाइटीले आज 64 स्थापना दिवस मानवताको लागि एकबद्ध हौं भन्ने नाराका साथ मनाएको छ। विश्व रेडक्रस अभियानको अभिन्न अंगको रूपमा 2020 साल भदौ 19 गतेका दिन रेडक्रस तथा रेड क्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासंघको सदस्य र रेडक्रसको अन्तर्राष्ट्रिय समितिमा आबद्ध भई नेपाल रेडक्रसको स्थापना भएको हो। स्वास्थ्य सेवा, रक्त संचार सेवा तथा विपद प्रतिकार्य जस्ता महत्वपूर्ण गतिविधिहरू सञ्चालन गर्दै आएको सोसाइटीले हालै भोटेकोशीमा आएको बाढ़ीबाट प्रभावित परिवारको प्रतिकार्यको लागि स्वास्थ्य स्वयंसेवक परिचालन गरी खोज तथा उद्धार, राहत वितरण, मनोसामाजिक परामर्श सेवा, अस्थायी आवास जस्ता क्षेत्रमा सेवा पुर्याएको जनाएको छ।
4: नेपाल दर्पणमा अब विदेशको खबर। इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीले दोस्रो विश्वयुद्धपछिको इतिहासमा सबैभन्दा लामो समय टिक्ने सरकारको नेतृत्व गर्ने कीर्तिमान बनाउनु भएको छ। मेलोनीको सरकारले आज 1413 दिन पूरा गर्दै पूर्व प्रधानमन्त्री सिल्भियो बलुस्कोनीको कीर्तिमान तोडेको हो। पछिल्लो 80 वर्षमा 68 वटा सरकार बनेको इटालीमा गठबन्धनभित्रका विवादका बावजूद मेलोनीले सत्ता टिकाउनु भएको हो। यसैबीच सरकारले कीर्तिमान बनाएको अवसरमा मेलोनीको बर्दर्स अफ इटाली पार्टीले दक्षिण शहर बारीमा राजनैतिक र्याली आयोजना गरेको समाचार संस्था एएफपीले जनाएको छ। इटालीमा आउँदो चुनाव अघि मेलोनीको दक्षिणपन्थी आधारलाई चुनौती दिने नयाँ राजनैतिक शक्ति पनि हुँदाहुँदै गएको खबरमा उल्लेख छ।
5: नेपाल दर्पणमा अब खेल खबर। अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल ए टोलीले एक दिवसीय अभ्यास खेलमा लगातार दोस्रो हार बेहोरेको छ। डार्विनमा आज भएको खेलमा नेपाल ए साउथ अस्ट्रेलियासँग 138 रनले पराजित भयो। साउथ अस्ट्रेलियाले दिएको 260 रनको लक्ष्य पछ्याएको नेपाल ए ले 22 ओभर 1 बलमा 121 रन बनाउँदा सबै विकेट गुमायो। टस जितेर ब्याटिङ गरेको साउथ अस्ट्रेलियाले 50 ओभरमा 9 विकेट गुमाएर 259 रन बनाएको थियो। नेपाल ए टोली यसअघि पहिलो अभ्यास खेलमा तास्मेनियासँग 2 विकेटले पराजित भएको थियो। अब नेपाल ए ले अन्तिम अभ्यास खेलमा पर्सि आइतबार न्यूजील्याण्ड ए सँग खेल्नेछ।
4: र जापानमा हुने 20 औं एसियाली खेलकुदमा सहभागी हुने नेपाली कराते टोलीको विदाई भएको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल सहितका पदाधिकारीले तिरुवनन्तराष्ट्रिय विमानस्थल पुगेर आज नेपाली टोलीलाई विदाई गर्नुभयो। विदाई कार्यक्रममा नेपाली कराते खेलाड़ी एरिका गुरूङले आफ्नो मेहनत अनुसार नतिजा आउने भन्दै आफ्ना सहकर्मीलाई सकारात्मक हुन आग्रह गरेकी छिन्। एसियाली खेलकुद जापानको नागोया आइची शहरमा 1 सेप्टेम्बर 17 देखि अक्टोबर 4 सम्म आयोजना हुँदैछ। यसपटकको एसियाली खेलकुदका लागि नेपालबाट 22 खेलका 136 जना खेलाड़ी सहभागी हुँदैछन्। खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
5: भोटेपछि बाढ़ीको 10 औं दिन त्रिशुली 3A को सुरुङबाट 2 जनाको जीवितै उद्धार। एउटा शव पनि निकालियो। अहिलेसम्म ज्यान गुमाउने संख्या 1287 पुग्यो।
4: चीनले नेपालसँग आपतकालीन मौसम सूचना निरन्तर आदान प्रदान गर्ने। दार्चुलामा पहिरोले चौलानी नदी आधा थुनियो। तटीय क्षेत्रमा उच्च सतर्कता अप्नाउन आग्रह।
5: बाढ़ी पीड़ितको पुनर्स्थापना का लागि जग्गा पहिचान गर्न समिति गठन। प्रभावित क्षेत्रमा छिट्टै शैक्षिक पुनर्स्थापनाका कार्यक्रम अघि बढ़ाउने शिक्षा मन्त्रालयको तयारी।
4: इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीको कीर्तिमान। दोस्रो विश्वयुद्धपछिको इतिहासमा सबैभन्दा लामो समय टिक्ने सरकारको नेतृत्व।
5: र अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल ए क्रिकेट टोलीको लगातार दोस्रो हार। एसियाली खेलकुदमा सहभागी हुने नेपाली कराते टोलीको विदाई।
4: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी महेश गेवाली र मदन पौड्याल पनि विदा हुन्छौं। यात्रा गर्दा मौसम र सड़कको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।

0: बीबीसी नेपाली सेवाको साँझ पखबाट शरद केसीको नमस्कार। आज कार्यक्रममा परिवारले आशा मार्नै थालेका थिए बाढ़ीको दशौं दिन सुरुङबाट भयो दुईजनाको जीवित उद्धार। विपदकै सन्दर्भमा परराष्ट्र मन्त्री शिशिर खनालसँग कुराकानी अनि
1: घर बारीले लैसक्यो, कहाँ जाने, के बस्ने, के खाने, चाँडै चाँडै निर्णय गरेर हामीले कहाँ राख्ने हो, के गर्ने हो, राज्यको हातको कुरा।
0: आफ्नो भविष्यबारे अस्थायी आश्रयमा बसेका विस्थापितहरूको चिन्ता। तर सबभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
2: गनी अन्सारीबाट समाचार सुन्नुहोस्। नेपालमा विनाशकारी बाढ़ी आएको दशौं दिन एउटा जल विद्युत आयोजनाको सुरुङबाट शुक्रबार बिहान दुईजनाको जीवितै उद्धार गरिएको छ। त्यहाँ फँसिरहेका हुन सक्ने थप मानिसलाई उद्धार गर्न टोली अझै अगाडि बढ़ेको अधिकारीहरूले बताएका छन्। उनीहरूका अनुसार त्रिशुली 3A को सुरुङबाट उद्धार गरिएका संजय शाहको अवस्था सामान्य छ भने कवीर महर्जनको कम्मर र घुँडामा केही चोटपटक देखिएको छ। दुवैजनालाई काठमाण्डु स्थित सैनिक अस्पतालमा भर्ना गरिएको छ। कवीरका भाई अमीर महर्जन बीबीसीसँग भने
3: एकदमै धेरै खुसी छौ, लगभग नसोचेको कुरा भएको जस्तो फिल भइरहेछ होइन। सुरुमा चाहिँ अलमल भएको ढिला भएको जस्तो हामीले महसुस भयो, सायद अब त्यहाँको कन्डिसन क्रिटिकल नै होला, कम्प्लेक्स नै होला, त्यही भएर पनि उहाँले त्यो टाइममा अलमल हुनुभएको हुनु होला, त्यसरी चाहिँ हामीले आफूलाई मनलाई बुझायौं। तर ओभरअलमा हामी एकदम खुसी नै छौ, त्यो काम चाहिँ उहाँहरूले गर्नुभएकै हो जस्तो भयो।
2: उद्धार गरिएका कवीर महर्जनका भाई अमीर, हालसम्म 1294 जनाको शव फेला परेको र 5000 भन्दा बढ़ी सम्पर्कविहीन रहेका अधिकारीहरूले बताएका छन्। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मध्य किएव स्थित देशको गुप्तचर निकायको मुख्यालयलाई एउटा रूसी ड्रोन हमलाले निशाना बनाएको बताएका छन्। उक्त निकायका प्रमुखसँग कुरा गरेपछि जेलेन्स्कीले सामाजिक सञ्जाल मार्फत आक्रमणबारे जानकारी गराएका हुन्। गुप्तचर निकायको मुख्यालयबाट धुवाको मुस्लो उड़िरहेको भिडियो फुटेजमा देखिएको थियो। साउदी अरबको समर्थन पाएको यमनको सरकारी फौज र हुथीहरू बीच नयाँ चरणको भीषण लड़ाई हुँदा कम्तीमा 120 जना मारिएका बताइएको छ। रेड सीमा पर्ने बाब अल मान्डेब जलमार्गसँग जोड़िएको तटीय क्षेत्रमाथि कब्जा गर्न हुथीहरूले आक्रमण थालेपछि लड़ाई चर्किएको हो। इरानको समर्थन पाएका हुथीहरूले होर्मुज जलमार्गको विकल्पमा रहेको बाब अल मान्डेब जलमार्गमा साउदी जहाजहरूमाथि आक्रमण गर्दै आएका छन्। गत महिना फुकेटबाट दिल्लीतर्फ आइरहेको टर्बुलन्समा परेको एयर इण्डियाको एक यात्रुवाहक विमानका पाइलटले लागू औषध सेवन गरेको अनुसन्धानकर्ताहरूले पुष्टि गरेका छन्। घटनामा 17 जना घाइते भएका थिए। एयरबस A320 को हाइड्रोलिक प्रणालीमा अस्थायी समस्या देखिएको पनि प्रारम्भिक अध्ययन प्रतिवेदनले देखाएको छ। पाइलटको लागू औषध परीक्षण नतिजालाई प्रतिवेदनले गम्भीर चिन्ताको विषय भनेको छ। यसअघि भारतीय संचार माध्यमहरूले ती पाइलटले गाजा सेवन गरेको पुष्टि भएको बताएका थिए। लगभग 90 मिटर तल ओर्लिएको विमानलाई स्थिर भएपछि सुरक्षित अवतरण गराइएको थियो। र श्रीलंका पूर्व राष्ट्रपति महिन्दा राजापाक्साका छोरा सन् 2013 एयरबस विमान खरिद प्रक्रियामा भएको अनियमितता सम्बन्धी छानबिनको सिलसिलामा पक्राउ परेका छन्। भ्रष्टाचार सम्बन्धी अनुसन्धान निकायले सोधपूछका लागि बोलाएपछि नवल राजापाक्सालाई पक्राउ गरिएको हो। के कस्ता अभियोगमा उनलाई पक्राउ गरिएको हो भन्ने प्रश्न भएको छैन। पूर्व राष्ट्रपतिको परिवारले श्रीलंका एयरलाइन्सका लागि 10 विमान खरिद प्रक्रियामा युरोपेली उत्पादकहरूसँग घुस लिएको भन्ने आरोप अस्वीकार गर्दै आएको छ। यो बीबीसी नेपाली सेवा हो।
0: साँझ पखमा तपाईलाई स्वागत छ। भोटेकोशी बाढ़ीले दिएको भयानक पीड़ा बीच आज दशौं दिन जलविद्युत आयोजनाको सुरुङबाट दुईजनाको जीवित उद्धारले खुशी संचार गरिदिएको देखिएको छ। जलविद्युत आयोजनाका सुरुङहरूमा फँसेका ठानिएका अन्य व्यक्तिहरूको पनि उद्धार प्रयास जारी रहेको सरकारले जनाएको छ। बाढ़ीमा ज्यान गुमाएका झण्डै 1300 जनाको शव भेटिएको अधिकारीहरूले जनाएका छन् र 5000 भन्दा धेरै मानिस अझै पनि सम्पर्कविहीन छन्। आज बिहान जलविद्युत आयोजना त्रिशुली 3A को सुरुङमा जीवित व्यक्ति रहेको खबर एकाएक संचार माध्यम र सामाजिक सञ्जालमा फैलियो र त्यसले पलपल त्यसतर्फ सबैको ध्यान तान्यो, जहाँ 10 दिनदेखि उद्धार प्रयास जारी थियो।
4: बिचारे
0: जीवित उद्धार गरिएकाहरूमा सञ्जय शाह र कवीर महर्जन छन्। हाम्रा संवाददाता कमल परियारसँग कवीरका भाइ अमीर महर्जनले भने,
3: खुसी यति छौँ कि हामी होइन, त्यो भनेको त अब एक्सप्रेस गरिसक्ने कुरा भएन, लगभग नसोचेको कुरा भएको जस्तो फिल भइरहेछ होइन। अरू अरू टेस्टहरू नर्मल आएको छ भन्ने मात्रै जानकारी पाएको छ होइन। हातमा र खुट्टामा लिने घाउहरू छ, त्यो अडाहरूमा यताउता दौडाखेरि भएको हुनसक्छ, हाम्रो अनुमान मात्रै हो। भित्र के कसो कसरी 10 दिन उहाँले सस्पेन्ड गर्नुभयो त्यो अब कुरै गर्नु भएको छैन।
0: सञ्जय शाहका परिवारजनले जीवित भेटिने आशा नै मार्न थालिसकेका थिए। सञ्जयका जेठान देव कुमार शाह भन्छन्,
4: म टनेलमा पुग्दा आज हुन्छ भोलि हुन्छ गर्दा गर्दै 5-7 दिन बितिसक्दा पनि ओपनिङ नभएरको कारणले होइन, अब हाम्रो आश टुट्नेवाला थियो कि यत्रो दिनसम्म अब बाँच्दैन होला त्यहाँ टनेलभित्र भए पनि होइन, आश मर्दैथ्यो किनकि अक्सिजन सप्लाई अब छ कि छैन, त्यही भएर सर हाम्रो आश चाहिँ बिस्तारै घुम्दै गइरहेको थियो कि अब हुँदैन भनेर हिजो चाहिँ अब बाहिरतिर बढी भेट्ला कि भनेर ब्लड स्याम्पल पनि दिन लगाएको। अहिले खुसीको त अब व्यक्तै गर्न सक्दैन परिवारले होइन, अब मेरो छोरा जस्तै अरू पनि छन् अरूहरू पनि भेटौँ भनेर अब उहाँहरूको आश त्यस्तो छ।
0: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतले उक्त उद्धार बारे भनिन्,
5: आज संयुक्त खोज तथा उद्धार टोलीद्वारा उद्धार गरिएकामा सुपरभाइजर कवीर महर्जन र फोरम्यान मेकानिक सञ्जय शाह हुनुहुन्छ। त्रिशुली 3A का साथै अन्य जलविद्युत आयोजनाहरूमा पनि खोजी कार्यलाई थप उपकरण तथा प्राविधिक जनशक्ति परिचालन गरी निरन्तरता दिएको छ।
0: प्राधिकरणका अनुसार अहिलेसम्म 1294 जनाको शव फेला परेको छ, तर 100 भन्दा कमै मात्रको शनाखत भएको छ। 5053 जना सम्पर्क विहीन रहेको प्राधिकरणले जनाएको छ। कतिपयले सरकारले उद्धारमा अलमल गरेको टिप्पणी गरिरहेका छन्। विपक्षी दलले त संसदमै सरकारको चर्को आलोचना समेत गरेका थिए। साथी सञ्जय ढकालले परराष्ट्र मन्त्री शिशिर खनालसँग कुरा गर्दै सबभन्दा शुरूमा उक्त आलोचना बारे प्रतिक्रिया मागेका थिए।
6: नेपाल सरकारले एकदमै विशेष गरी यो उत्तरी भेगमा धेरै हाम्रो समुदायहरू बाटो र पुल नहुँदाखेरि सम्पर्क भन्दा टाढा रहनुभयो र एउटै मात्रै हामीसँग बाटो थियो, त्यो भनेको हेलिकप्टर। पहिलो दिनदेखि नै हामीले सबै हेलिकप्टरहरूलाई केन्द्रीकृत गरेर तुरन्त नै हामीले उद्धारको प्रक्रिया शुरू गर्यौं। दोस्रो दिनसम्म झन्डै अत्यन्त अप्ठ्यारोमा पर्नुभएको 500 भन्दा बढी नागरिकहरूको उद्धार भइसकेको थियो र मलाई लाग्छ अत्यन्त असुरक्षित स्थानमा हुनुभएका धेरै व्यक्तिहरू दोस्रो दिनसम्म धेरै हदसम्म उद्धार गरिसकिएको थियो। अर्को चाहिँ परिवारसँग विच्छेद हुनुभएका, सड़क सञ्जाल विच्छेद भएका कारणले घर फर्किन नसक्नुभएका, गोसाईकुण्ड पुग्नुभएका, लाङटाङ राष्ट्रिय निकुञ्ज पुग्नुभएका नेपाली अथवा विदेशी नागरिकहरूलाई हामीले उद्धार गर्यौं। टनेलको विषयमा आज पनि त्यहाँ हेभी इक्विपमेन्ट लान सक्ने स्थिति छैन, ठूलो हेलिकप्टर बस्न सक्दैन। जुन गेग्रेयान माटोको सम्मिश्रण छ त्यसले त्यो सम्पूर्ण भूभाग नै दलदले बनेको छ। उद्धार कर्मीहरू कति दुःख गरेर टनेलमा सिधा पनि ठाडो पनि हिँड्न सक्नुहुन्न, घिस्री घिस्री जानुपर्ने अवस्था किन छ भने त्यो अत्यन्त दलदले माटो छ, त्यहाँ अत्यन्त विषम परिस्थितिको कारणले गर्दाखेरि दोस्रो हामीले दोस्रो दिनदेखि नै अन्तर्राष्ट्रिय समुदायसँग टनेल रेस्क्यूको सहायताको लागि अपिल गरेर तेस्रो दिन भारतबाट विज्ञहरू आइसक्नु भएको थियो, तेस्रो दिन नै चाइनिज टोली पनि आउने तयारी थियो। उहाँहरूलाई चाहिँ हामीले उत्तर सीमाबाट नै ल्याउन खोजेका थियौं किनभने उहाँहरूको पनि पारिपट्टि उहाँहरू आफै रेस्क्यूमा लागेको भएर चाँडो गर्ने बेजिङबाट अथवा अरू ठाउँबाट काठमाडौँ आउने त्यसपछि फेरि त्यहाँ लानुभन्दा उतैबाट आइदिँदा सहज हुन्छ भन्ने ढंगले हामी तयारी थियौं, तर दुर्भाग्यवश मौसमको कारणले गर्दाखेरि हेलिकप्टर नै उड्न नसकेपछि उहाँहरू चाहिँ चौथो दिनमा आइपुग्नु भएको हो। त्यो अर्थमा हामीले वस्तुस्थिति बुझेर दोस्रो दिनदेखि नै प्रक्रिया शुरू गरेर तेस्रो चौथो दिनसम्म यहाँ अन्तर्राष्ट्रिय विज्ञहरू नै आइसक्नु भएको थियो। त्यो बाहेक हाम्रो नेपालमै भएका विज्ञहरूले पनि उद्धारमा नेपाली सेनासँग संयोजनमा काम गर्न शुरू गर्नु भएको थियो। त्यसले गर्दा एक त टनेल रेस्क्यू आफैमा अलिकति कम्प्लेक्स किसिमको हुन्छ, अन्तर्राष्ट्रिय अनुभवहरूमा पनि 2023 भारतमै पनि उद्धार 14 दिनपछि भएको देखिन्छ, 17 दिनपछि भएको देखिन्छ चीनमा थाइल्याण्डमा पनि। त्यसले गर्दा अपेक्षित हिसाबले गर्न नसकेको भन्ने भान हुँदाहुँदै पनि हरसम्भ प्रयास गर्दाखेरि आज 10 दिनमा चाहिँ यसले एउटा सकारात्मक नतिजा ल्याएको छ अहिले हामी महसुस गर्न सक्छौँ।
7: शुरूआतमा केही अन्ड्योल जस्तो पनि थियो कि नेपाल सरकारले चाहिँ विदेशी सहयोग अहिले चाहिँदैन भन्ने खालको चर्चा आयो कि सरकारले सुरुमा लिनलाई चुकेको थियो कि त्यसले कुनै पनि उद्धार कार्यमा पछि प्रभाव पार्न त गएन,
6: यो पनि हल्ला हो। हामीले कतै पनि नेपाल सरकारले औपचारिक रूपमा त्यस्तो खाले धारणा सार्वजनिक गरेका थिएनौ। हामी तुरन्तै पहिलो दिनदेखि नै विदेशी मित्र राष्ट्र विशेष गरी छिमेकीहरू र अन्य अन्य मित्र राष्ट्रहरूसँग निरन्तर संवादमा थियौं र हामीले सुरुदेखि नै एउटै मात्रै कुरा के भनिराखेका थियौं भने हामीलाई आवश्यक परेको सहयोग लिन्छौं, भनेको हाम्रो आवश्यकता पहिचान गर्न अलिकति हामीलाई समय लाग्ला, तर जे जे आवश्यकता हामी महसुस गर्छौं त्यो हामी तपाईँहरूसँग नै हामी लिन्छौँ भनेर, जस्तै मैले जे जे कुरा भने दोस्रो दिन हामीले टनल रेस्टको कुरा गऱ्यौँ, राहत सामग्री आउने कुरा गऱ्यौँ, त्यसपछि अब डिएनए फोरेन्सिक को टिम र टेक्नोलोजीको ल्याउने कुरा गऱ्यौँ, बडी फ्रिजरका कुराहरू गऱ्यौँ। त्यो पहिलो दिनको बेलुका र दोस्रो दिनको बिहानदेखि यो प्रक्रियाहरू शुरू भइसकेका थिए। विदेशबाट आउने चाहिँ नेपालमा आइपुग्ने कुरा तेस्रो चौथो दिनदेखि नै देखिन्छ। अहिले जसरी विश्व समुदाय नेपालप्रति चिन्तित चासो व्यक्त गरिरहेको छ, त्यसमा नेपाल सरकार, परराष्ट्र मन्त्रालय लगायत समग्र नेपाली आम जनताहरूको सदस्यता र सहकार्य झल्किन्छ जस्तो लाग्छ मलाई।
7: अब खरबलको क्षति भएको पनि देखिन्छ होइन, यसो हेर्दाखेरि अब नेपालको बुत्ताले सायद नभ्याउनु पनि सक्ला पुनर्निर्माणको लागि, अब सरकारले चाहिँ दाता सम्मेलन गर्ने अथवा त्यस्तो बारेमा केही सोचिरहेको छ।
6: यो विपदले जसरी समुदायहरूलाई विस्थापित गरेको छ, केही समुदायहरूलाई अर्को ठाउँमा रिलोकेट गर्नुपर्ने पनि परिस्थिति देखिन्छ आजको अवस्था हेर्दाखेरि। त्यो समग्रतामा मूल्याङ्कन गर्दाखेरि अहिले हामी खरबको क्षति भयो भन्ने प्रारम्भिक आकलन गर्न सक्छौ, तर कतिको क्षति भयो भन्ने कुरा हामीलाई अहिले ठ्याक्कै अङ्क हामीसँग छैन। यो ऱ्यापिड असेसमेन्ट पछि केही प्रारम्भिक अङ्क हामीसँग हुन्छ, त्यसपछि हामी पोस्ट डिजास्टर निड असेसमेन्ट गरेपछि हामीसँग सही अर्थमा हाम्रा आवश्यकताहरू पहिचान हुन्छ। त्यो समष्टिगत विषयलाई एक ठाउँमा राखेर हामीले अहिले डोनर कन्फरेन्सको बारे गम्भीरतापूर्वक सोचिराखेका छौं र अर्थ मन्त्रालय, परराष्ट्र मन्त्रालय लगायत अन्य निकायहरू बीच यस विषयमा निरन्तर संवाद चलिराखेको छ। जति बेला हामीसँग ऱ्यापिड असेसमेन्टको केही प्रारम्भिक आकलनहरू आउँछ त्यसपछि हामी मित्र राष्ट्रहरूसँग समन्वयको प्रक्रिया शुरू गर्छौं।
0: उनी थिए परराष्ट्र मन्त्री शिशिर खनाल सञ्जय ढकालसँग कुरा गर्दै। तपाई बीबीसी नेपाली सेवाको साँझ पख सुनिरहनु भएको छ। अब अन्तिम प्रसंग, सरकारले विभिन्न स्थानमा होल्डिङ सेन्टर स्थापना गरेर त्यहाँ 4,500 भन्दा धेरै बाढ़ी प्रभावितहरूलाई राखेको छ। दिन बित्दै जाँदा ती विस्थापितहरू आफ्नो भविष्यलाई लिएर अन्यल र चिन्तामा देखिन थालेका छन्। नुवाकोटबाट हाम्रो संवाददाता शक्तिमाया तामाङ भन्छन्,
8: आफूहरू बसेको ठाउँमा खाना बस्नको राम्रो व्यवस्थापनसँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्वयंसेवकहरूले सुरक्षा प्रदान गर्दै आएको पीड़ितहरू बताउँछन्। बाढ़ीले घरबार विहीन बनायो, अहिले होल्डिङ सेन्टरमा बसिरहेका छौं, तर भोलिका दिन के हुन्छ, कहाँ जाने भन्ने चिन्ताले सताएको उनीहरू बताउँछन्। बट्टार कवर हलको होल्डिङ सेन्टरमा बस्दै आएकी लक्ष्मी तामाङ भन्छन्,
1: यो सुविधा अब आज होला भोलि होला, अब सधैँ यहाँ खाएर यहाँ बसेर त हुँदैन, घर बारीले लैसक्यो, खेतीबारीले लैसक्यो, कहाँ जाने, के बस्ने, के खाने, अब चाँडै निर्णय गरेर हामीले कहाँ राख्ने हो, के गर्ने हो, राज्यको हातको कुरा।
8: पीड़ितहरूका अनुसार होल्डिङ सेन्टरमा विभिन्न ठाउँबाट आएकाहरू एउटै हलमा बस्नु पर्दा रुगाखोकी लगायतका संक्रमणहरू बढ़न थालेका छन्। नियमित स्वास्थ्य जाँच गरिरहे तापनि दिन प्रतिदिन बिरामीहरू बढ़न थालेको दावा मिङमर तामाङले बताए।
9: अलि चाँडै नै परिवार विभाजन व्यवस्था गरेर खानपिनको व्यवस्था अलग अलग गराइदिए संक्रमितबाट अलिकति वञ्चित हुन्छ।
8: व्यवसाय गरेर जीविकोपार्जन गर्दै आएको बताउने विमला खड्कालाई अबको दिन कसरी चलाउने चिन्ताले सताउँछ। उनी भन्छन्, दिनमा सबैजना गफ गर्छन् बस्छन्, तर बेलुका सुत्ने बेला मनमा अनेक कुरा खेल्ने हुँदा सुत्न नसक्ने बताउँदै उनले भनिन्,
10: व्यवसाय गरेर बसे होइन, पसल ससल पनि सबै लग्यो, केही छैन, नभएपछि त पिर लाग्ने नै भयो, गरिरहेको व्यवसाय छैन, अब कसरी के गर्ने भनेर मन पोल्छ, पेट पोल्छ, अब सरकारले के गर्नुहुन्छ होइन।
8: तत्काललाई मात्र होल्डिङ सेन्टरमा राखिएको बताउँदै प्रभावित क्षेत्रको वडा तहबाट नै पीड़ितहरूको तथ्याङ्क संकलन गर्न थालेको नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मीले बताए।
11: त्यहाँ अस्थायी बसोबासको लागि तयार गरिन्छ, त्यसपछि पालिकाले जग्गा फाइन आउट गर्छ, त्यो जग्गामा थाई बसोबासको निम्ति संरचनाहरू बनाएर उहाँहरूलाई रिसेटलमेन्ट गर्ने।
8: अब दीर्घकालीन योजनाका साथ जान आवश्यक रहेको पीड़ितहरूको माग छ। शक्तिमाया तामाङ, बीबीसी नुवाकोट।
0: हवस्त, यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यहीँ सकिन्छ। अब भने हामी सोमबार बेलुकी 9:15 मात्र आउनेछौ, त्यस बेलासम्मको निम्ति हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

हवस् त, यतिन्जेल रेडियो टाइगर सुनेर साथ दिनुभएकोमा धन्यवाद। आजलाई हाम्रो नियमित प्रसारण यति नै। तपाईँको मिठो निन्द्राको कामना गर्दै हामी पनि विदा माग्छौ। शुभरात्री।